0: एनजी आन्दोलनका क्रममा भएका घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक भएको एक साता हुन लाग्यो। यसबीचमा सरकार प्रतिवेदनबारे बोलेको छैन। सरकारको मौनतालाई लिएर प्रतिवेदन कार्यान्वयन हुनेमै संशय व्यक्त हुन थालेका छन्। सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछाने सहित 17 जना सांसदमाथि थप अनुसन्धान गर्ने सिफारिश सहितको मानव अधिकार आयोगको प्रतिवेदनबारे सरकारले मौनता साधेसँगै कार्यान्वयन हुनेमा संशय व्यक्त हुन थालेका हुन्।
1: मध्यम वर्गको शिर उठाउने बजेट शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। जेनतेन जीविका धान्ने तर भविष्यका लागि बचत गर्न नसक्ने मध्यम वर्गको शिर उठाउने गरी सरकारले यसपटकको बजेट ल्याएको छ। बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, आमदानी, उद्यमशीलता र करका विभिन्न दरमा उच्च छूट प्रदान गर्दै मझौला साना व्यापार व्यवसाय गर्नेका लागि विभिन्न वस्तुमा भन्सार शुल्क खारेज गरिएको छ। अर्थतन्त्र चलायमान हुन जनजीविका पहिले चलायमान हुनुपर्छ भन्ने मानवीय सिद्धान्तलाई यसपटकको बजेट मार्फत सरकारले आत्मसात गरेको छ। अर्थमन्त्री डाक्टर सलीम वागेले बजेट सार्वजनिक गर्दै भन्नुभयो, सुशासन मध्यम वर्गको उदयसँगै समतामूलक नेपाल निर्माण गर्ने लक्ष्यसहित प्रस्तुत बजेटले राज्यको भूमिका नियन्त्रण र नियामक मात्र होइन अवसरको सर्जक संस्थाका रूपमा पुनर्परिभाषित गर्न खोजेको छ। राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्याको 22% जनसंख्या मध्यम वर्गीय छ। त्यसमा निम्न मध्यम वर्गीय समेतको जनसांख्यिक आँकड़ा जोड्दा 60% जनसंख्याको हिस्सा ओगर्छ। यो वर्ग आधारभूत आवश्यकता पूरा गर्न हरदम परिश्रम गरिरहन्छन्। आधारभूत आवश्यकता जसोतसो पूरा भए पनि अनिश्चित आमदानीका कारण सधैँ गरीबीतर्फ उन्मुख हुन सक्ने जोखिममा जीवनयात्रा गुजारिरहन्छनृ।

यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: बेकोका विभिन्न होम अप्लायन्सहरुको खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिशवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले नेपाल दूरसंचार कम्पनी लिमिटेडमा रहेको आफ्नो शेयर स्वामित्व हटाएर 66% छार्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट वक्तव्य मार्फत संघीय सरकारको शेयर 66% कायम राखी बाँकी शेयर पुष मशान्तभित्र जनस्तरमा बिक्री गर्ने योजना अघि सारिएको हो।
3: नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि तीन तहको सरकारबीच समन्वय अपरिहार्य रहेको सरकारवालाहरूले बताएका छन्। हाल स्वास्थ्यका कार्यक्रम सञ्चालनमा तीन तहका सरकारबीच नै प्रभावकारी समन्वय हुन नसक्दा प्रादेशिक र जिल्ला स्तरका स्वास्थ्य संस्था सञ्चालनमा समस्या भइरहेको उनीहरूको भनाइ छ।
2: कुनै समय अन्न उत्पादनका लागि प्रसिद्ध ठाउँ भनेर चिनिने ठूलो बस्ती भएको सल्यानको कालीमाटी गाउँपालिका साथमा पर्ने आमबास गाउँ अहिले जंगली जनावरका आतंकले उचाड बन्दी गएको छ। विक्रमसम्म 2067 अघिसम्म गहुँ, मकै, धान र बालीले लहलहाउने यो उर्वर गाउँ आज वन्य जन्तुकै

0: कारण चार पाँच घरमा मात्र सीमित रहेको छ। राज्यको उदासीनताका कारण उजाडिँदै गएको यो बस्ती र यहाँको खेतीबारीको अवस्था दयालाग्दो छ। बाँकी राष्ट्र निकुञ्ज स्थापना भएपछि शुरू भएको मानव वन्य जन्तु द्वन्द्वका कारण 30-35 घरधुरी रहेको यो गाउँका अधिकांश परिवार बसाई सरेर बाँकेको कोहलपुर क्षेत्रमा पुगेका छन्।
1: सरकारले नेपाललाई सड़क बालबालिका मुक्त राष्ट्र बनाउने पुनः घोषणा गरेको छ। विगतका वार्षिक बजेटले सड़क बालबालिकालाई शहरबाट सड़क बालबालिका मुक्त गर्ने घोषणा गरेको भए पनि बजेटसँगै व्यवस्थापन चुनौती देखिएपछि सड़क बालबालिका मुक्त घोषणा गर्ने कार्य स्थगित भएको थियो।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्ना दुई प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ। पार्टी र संसदीय दलको विधान विपरीत गतिविधि गरेको आरोप लगाउँदै नेकपा संसदीय दलले प्रदेशसभा सदस्य द्वय घनश्याम चौधरी र रामेश्वर चौधरीलाई स्पष्टीकरण सोधेको हो। पूर्व मन्त्री समेत रहेका दुवैजना साबिकको नागरिक उन्मुक्ति पार्टीका हुनुहुन्थ्यो। गत फागुनमा भएको निर्वाचन अगाडि सो पार्टी नेकपामा समाहित भइसकेको छ।
1: अब शेयर बजार आर्थिक वर्ष 2083-84 बजेटले पूँजी बजार सुधारका लागि नयाँ वित्तीय उपकरण र संस्थागत लगानी विस्तारका योजना अघि सारे पनि पूँजीगत लाभकर वृद्धिले लगानीकर्ता अन्यलमा परेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शुक्रबार बजेट वाचन गर्दा गर्दै उत्साहित देखिएका ब्रोकर लगानीकर्ता र विश्लेषकले कर नीतिप्रति असन्तुष्टि जनाएका हुन्।
0: दार्चुलाको महाकाली नगरपालिका आठ अमिसगढ़ा र भारतको पिथौरागढ़ जिल्ला अन्तर्गत दार्चुला बालुवाकोट नजिकको छारसुम जोड्ने पक्की पुल निर्माण भएको छ। नेपाल भारत जोड्ने 110 मिटर लम्बाईको यो पुल निर्माण 6 महिना पहिले नै सम्पन्न भए पनि अहिलेसम्म सञ्चालनको कुनै तयारी छैन।

0: 3000 मा
1: दिस होम वर्षभरि रिचार्ज गर्नुहोस्
0: र इन्स्टेन्ट लकी ड्र मार्फत
1: 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
2: दिस होम, खुशीको कनेक्सन।
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध विराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने लगायत विषयमा सम्भावित सम्झौताबारे छलफल गरेको भए पनि अन्तिम निर्णय अझै गरेका छैनन्। व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँग करिब 2 घण्टा लामो बैठक सम्पन्न भएपछि पनि यस विषयमा कुनै अन्तिम निष्कर्षमा नपुगिएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन्। राष्ट्रपति ट्रम्पले अमेरिकाका सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चित भएको अवस्थामा मात्र सम्झौता अगाडि बढ़ाइने धारणा व्यक्त गरेको बताइएको छ।
6: अब खेल र खेलाड़ीका खबर। इण्डियन प्रिमियर लीग आईपीएल 2026 को फाइनलमा पुग्ने दुवै टोलीको टुंगो लागेको छ। आइतबार अहमदाबादमा रोयल च्यालेन्जर्स बेंगलोर आरसीबी र गुजरात टाइटन्स बीच उपाधिका लागि भिडन्त हुँदैछ। फाइनलमा पुगेका दुवै टोली आफ्नो दोस्रो उपाधिको पर्खाईमा मैदानमा उत्रनेछन्।
5: आर्थिक अभियान दैनिकमा नयाँ बजेट अर्थतन्त्रको संकट तिर्ने अपेक्षा शीर्षकमा डाक्टर दिवाकर वशिष्ठको विचार छापिएको छ। कर घटाउने तर अप्रत्यक्ष कर बढ़ाउने नीतिले न्यून वर्गप्रति न्याय गरेको देखिँदैन। बजेटमा मधेस चतुर्भुज, गण्डकी चतुर्भुज, कड़ाली चतुर्भुज जस्ता शब्द चालमुखी योजना त घोषणा भए तर यसको कतै अध्ययन र विश्लेषण देखिँदैन। यी चतुर्भुज विगतमा त्रिभुज हराए जस्तै हराउने देखिन्छन्। प्रभावकारी खर्चका लागि सुशासन, समयमै योजना तयारी, दक्ष जनशक्ति र कड़ा अनुगमनको आवश्यकता छ। विगतमा पनि वैदेशिक ऋण नै लक्ष्यको करिब 51% भन्दा बढ़ी उठ्ने गरेको देखिँदैन। विदेशबाट आउने पिप्रेसरले अर्थतन्त्र धानेको भए पनि दीर्घकालीन रूपमा यो जोखिमपूर्ण हुन सक्छ। उपभोगमुखी बजेटले तत्काल जनजीवन र बजारलाई राहत दिन सक्छ तर दीर्घकालीन आर्थिक विकासका लागि उत्पादन, लगानी र रोजगारमुखी बजेट आवश्यक छ।
6: कर सम्बन्धी संशोधनका भ्रम तथा यथार्थ शीर्षकमा अरूण राउतको विचार कान्तिपुर दैनिकमा छापिएको छ। बीमा अभिकर्ताको कमिशन आमदानीमा करको दर 15-20% कायम गरिएको छ। त्यस्तै बीमा अभिकर्ता सेवालाई मूल्य अभिवृद्धि कर नलाग्ने सूचीमा समावेश गर्नुका साथै यसअघिको आमदानीमा लाग्ने आयकर, मूल्य अभिवृद्धि कर, ब्याज, शुल्क, जरिमाना तथा विवरण समेत बुझाउन नपर्ने गरी छूट प्रदान गर्ने गरी बीमा अभिकर्ता तथा जीवन बीमा कम्पनीलाई राहत प्रदान गरिएको छ।
5: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी विकास चापागाईसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 17 गते आइतबार सन् 2026 मे 31 तारीख अधिक जेठ शुक्ल पक्षको पूर्णिमा तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आउँदो वर्ष सार्वजनिक ऋण 34 खर्ब नाग्ने, वित्त व्यवस्थापनमा जटिलता, पहिलो पटक भ्याटमा बहुदर।
0: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरकारवाला तरंगित, निशुल्क पाउनुपर्ने सेवालाई सरकारले थप महँगो बनाउने नीति लिएको आरोप।
1: लाभकर बढ़ेपछि लगानीकर्ता असन्तुष्ट, बजेटबाट उद्योगी व्यवसायी र कर्मचारी केही उत्साहित हुँदा उपभोक्तालाई भने बजार भाव बढ़ने चिन्ता।
4: विकासको लागि भनेर के कुराहरू देखिन्छ?
5: अब हामीले बढौं जनतालाई असर पर्यो, नबढौं हामीलाई असर पर्छ।
6: त्यो चाहिँ एउटा सजिलो भयो कन्ज्युमरलाई चाहिँ।
0: मोबाइल लतले किशोर किशोरीको निन्द्रा छिन्दै राति अबेरसम्म मोबाइल चलाउँदा थकान अनि व्यवहारमा असर पुगेको अनुसन्धानको निष्कर्ष।
1: र पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि, आर्सेनल पराजित।
3: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
7: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। नेपालमा बढ़दो बजेट घाटा र चालू खर्चको चापले सार्वजनिक ऋण दायित्व बढ़ाइरहेको छ। हरेक वर्ष सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण दायित्व मात्रै होइन, सावा ब्याज भुक्तानीमा हुने खर्च समेत उच्च दरमा बढ़िरहेको छ। यसले नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा जटिलता बढ़ाउँदै लगेको देखिन्छ। आउँदो आर्थिक वर्ष 83-84 नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 34 खर्ब बराबर पुग्ने भएको छ। सरकारले आउँदो आर्थिक वर्षमा 6 खर्ब 57 अर्ब सार्वजनिक ऋण परिचालन तथा 3 खर्ब 18 अर्ब ऋण भुक्तानी गर्न छुट्याउने लक्ष्य लिएको छ। साथै 56 अर्ब विदेशी विनिमय दरमा हुने परिवर्तनले घाटा हुने अनुमान गरिएको छ। पूरा ऋण प्राप्ति र सावा फिर्तापछि नेपालले तिर्न बाँकी सार्वजनिक ऋण 34 खर्ब 18 अर्ब 77 करोड़ रूपियाँ बराबर पुग्ने सरकारको प्रक्षेपण छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नेपालले भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण 29 खर्ब 75 अर्ब 4 करोड़ पुगेको सरकारी तथ्याङ्क छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा 30 खर्ब 29 अर्ब सार्वजनिक ऋण पुग्ने अनुमान छ। आगामी वर्ष सार्वजनिक ऋण 34 खर्ब नाग्ने शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच आजको कान्तिपुर दैनिकले बजेटले बढ़ाउला लगानी र उत्पादन शीर्षकको खबर छापेको छ। यति बेला बैंक तथा वित्तीय संस्थामा पाउने 14 खर्ब रूपियाँ भन्दा बढ़ी ऋण दिन मिल्ने रकम अर्थात अधिक तरलता छ। देशको विदेशी मुद्रा संचित अहिलेसम्मकै धेरै पुगेको छ तर लगानी गर्न योग्य रकम पर्याप्त र बाह्य सूचकहरू निरन्तर सबल भइरहेका बेला पनि आउँदो आर्थिक वर्षको बजेट मार्फत सरकारले लगानी प्रोत्साहनका कार्यक्रम ल्याउने धेरैको अपेक्षा थियो। अस्ति शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष 83-84 को बजेटमा लगानी विस्तारका केही नीति तथा कार्यक्रम पनि आए तर वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारका लागि पर्याप्त नभएको जानकारहरूको भनाई छ। सरकारले लगानी एक्सप्रेस नीति मार्फत विदेशी लगानीलाई राहत प्रतिफल फिर्ता लिँदा राष्ट्र बैंकलाई जानकारी दिए मात्र पुग्ने लगायत व्यवस्था गर्न खोजेको छ। योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ भन्नुहुन्छ, यी कुरा एकदमै नयाँ र अर्थतन्त्रमा फड्को मार्ने खाले होइनन् किनकि लगानी वृद्धिका लागि एकद्वार नीति पटक पटक लगानी सम्मेलन लगायत काम भइरहेका छन् तर नतिजा आउन सकेको छैन। अर्थतन्त्र लामो समयदेखि शिथिल छ। ब्याजदर इतिहासकै सबैभन्दा न्यून बिन्दुमा रहँदा र बैंकमा पर्याप्त पैसा हुँदा पनि लगानीकर्ताले कर्जा लिन सकेका छैनन्। यसैबीच सरकारले बिजुली र राइड सेयरिङमा 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट लगाउँदै बहुदर भ्याटको व्यवस्था ल्याएको छ। सरकारले यसलाई औपचारिक रूपमा भने बहुदर भनेको छैन। अहिले करयोग्य वस्तु र सेवामा 13% एकल दर र शून्य दर छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट मार्फत घोषणा गरे अनुसार साउन 1 देखि 0%, 5% र 13% भ्याट लाग्ने भएको छ। भ्याटमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्च स्तरीय सुझाव समिति गठन गर्ने पनि सरकारले जनाएको छ। उदाउँदो मार्केट राइड सेयरिङको नेपालमा वार्षिक लगभग 20 अर्ब रूपियाँ बराबरको कारोबार हुने गरेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागका निर्देशका अनुसार राइडर भ्याटमा दर्ता हुनु नपर्ने तर राइड सेयरिङ प्लेटफर्ममा दर्ता हुनुपर्ने बताउनु भएको छ।
1: सरकारले निजी क्षेत्रबाट संचालित शिक्षण संस्था र स्वास्थ्य संस्थामा सेवाग्राहीले तिर्ने सबै प्रकारका शुल्कमा 3% समता शुल्क लगाउने घोषणा गरेपछि सरकारवालाले असन्तुष्टि जनाएका छन्। संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्य निशुल्क गर्नुको सट्टा अतिरिक्त कर लगाइएको टिप्पणी उनीहरूले गरेका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयक मार्फत निजी शिक्षण संस्था विद्यालय अथवा कलेजमा पढ्ने विद्यार्थी र निजी अस्पतालमा उपचार गराउने बिरामीबाट 3% कर उठाउने घोषणा गर्नुभएको थियो। यो निर्णय पुनर्विचार गर्न अभिभावक, विद्यार्थी संगठन, निजी शिक्षण संस्था, स्वास्थ्य संस्था संचालक, उपभोक्ता अधिकार कर्मीले सरकारलाई आग्रह गरेका छन्। नेपाल अभिभावक महासंघका अध्यक्ष केशव पुरीले सार्वजनिक शिक्षामा बजेट कटौती गर्दै शिक्षाको बोझ अभिभावकमाथि थुपार्ने नीति सरकारले लिएको गुनासो गर्नुभएको छ। निजी अस्पताल संचालकहरूको संस्था एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूट नेपाल अफिनका अध्यक्ष डाक्टर प्रदम खड्का कर थुपारेर सरकारले जनतालाई राहत दिन खोजेको भन्दै व्यङ्ग्य गर्नुभएको छ। निशुल्क पाउनुपर्ने शिक्षा र स्वास्थ्यलाई थप महँगो बनाउने नीति सरकारले लिएको आरोप छ। आजको कान्तिपुरमा खबर छ।
0: सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्ने विभिन्न करलाई एकीकृत गरेको छ। पेट्रोलियम पदार्थ आयात गरी भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मर्मत तथा सुधार दस्तुर हरित करलाई एकीकृत गरी हरित करमा समाहित गरेको हो। इन्धन आयात बापत भन्सार बिन्दुमा यी कर संकलन भई सरकारको खातामा जम्मा हुने गरेको नेपाल आयल निगमले जनाएको छ। सरकारले आउँदो आर्थिक वर्ष 83-84 को आर्थिक अध्यादेश मार्फत छरिएर रहेका करलाई एकीकृत गरेको हो। यसमा शुरूमा 10% कर लगाउने उल्लेख गरिएकोमा शनिबार हिजो त्यसलाई सच्याएर प्रति लिटर 10 रूपियाँको दरले हरित कर लगाउने व्यवस्था उल्लेख गरिएको छ। यसअघि 1200 मेगावाटको बूढ़ी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि डिजल पेट्रोल प्रति लिटरमा पूर्वाधार कर बापत 10 रूपियाँ संकलन गर्दै आएको थियो। पछिल्लो समय पश्चिम एसियाली देशमा भएको अर्थात मध्य पूर्वमा भएको युद्धका कारण इन्धनको मूल्य महँगो हुँदै गएपछि सरकारले पूर्वाधार करमा 5 रूपियाँ छूट दिएर लिटरमा 5 रूपियाँ मात्रै संकलन गर्दै आएको थियो। यस्तै सड़क मर्मत दस्तुर बापत पेट्रोल प्रति लिटरमा 4 रूपियाँ र डिजलमा लिटरमा 2 रूपियाँ संकलन गरिँदै आएको छ। हरित कर बापत पेट्रोल र डिजल प्रति लिटरमा 1-1 रूपियाँ संकलन हुने गरेको छ। अब भन्सार बिन्दुमा एउटै हरित कर शीर्षकमा कर संकलन हुनेछ, गोर्खापत्र दैनिकले खबर छापेको छ। काया कैरनमा बजेट बारे उद्योगी व्यवसायी र उपभोक्ताको प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
12: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
12: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576713414 सम्पर्क गर्नुहुन अनुरोध छ।
13: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
14: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आउँदो वर्ष सार्वजनिक ऋण 34 खर्ब नाग्ने, वित्त व्यवस्थापनमा जटिलता, पहिलो पटक भ्याटमा बहुदर, निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरोकारवाला तरंगित, निशुल्क पाउनुपर्ने सेवालाई सरकारले थप महँगो बनाउने नीति लिएको आरोप, इन्धनमा अबदेखि एकीकृत कर लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग, आर्थिक वर्ष 2083-84 बजेटले पूँजी बजार सुधारका लागि नयाँ वित्तीय उपकरण र संस्थागत लगानी विस्तारका योजना अघि सारे पनि पूँजीगत लाभका वृद्धिले लगानीकर्ता अन्यलमा परेका छन्। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले अस्ति शुक्रबार बजेट वाचन गर्दै गर्दा उत्साहित देखिएका ब्रोकर, लगानीकर्ता र विश्लेषकले कर नीतिप्रति असन्तुष्टि जनाएका हुन्। बजेटले गैर आवश्यक नेपालीको लगानी, डेरिभेटिभ कारोबार र नेप्से पुनर्संरचना जस्ता सुधारका कार्यक्रम अघि सारेको छ, तर पूँजीगत लाभकर वृद्धि भएपछि लगानीकर्ताले बजेटलाई बजार मैत्री भन्दा राजस्वमुखी भएको टिप्पणी गरेका छन्। एकातिर सरकारको पूँजी बजार सुधार र आधुनिकीकरणका लागि विभिन्न नयाँ व्यवस्था घोषणा गरेको छ भने अर्कातर्फ पूँजीगत लाभकर अर्थात क्यापिटल गेन ट्याक्स बढ़ाउने निर्णयले लगानीकर्तामा असन्तुष्टि बढ़ाएको छ। बजेट मार्फत सरकारले शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको दर वृद्धि गरेको छ। यससँगै एफपीओ तथा प्रिमियर मूल्यमा जारी हुने शेयरबाट प्राप्त नाफामा समेत 10% कर लगाउने व्यवस्था गरिएको छ।
2: सरकारले अस्ति आर्थिक वर्ष 83-84 बजेट सार्वजनिक गर्यो। यो बजेटले मध्यम वर्ग, उद्योगी व्यवसायी र सरकारी कर्मचारीलाई केही उत्साहित बनाएको छ, तर न्यून वर्ग लक्षित बजेट आउन नसकेको अहिले टीका टिप्पणी भइरहेको छ। बजार भाव बढ़ने र निम्न वर्ग थप महँगीको चपेटामा पर्ने चिन्ता पनि उत्तिकै छ। ललितपुरका केही उद्योगी तथा व्यवसायी र नागरिकलाई साथी सम्झना महर्जनले सरकारले ल्याएको बजेट बारे तपाईंलाई कस्तो लाग्यो भनेर सोध्नु भएको छ।
4: केशव प्रसाद अधिकारी, मसला उद्योग घर साटोबाट। बजेट अब केही त ठिकठाकै छ, राम्रै छ। अब जुन उद्योगको लागि भनेर 50 युनिट भन्दा बढ़ीलाई चाहिँ कर लाउने भनेर छ नि, त्यसको लागि चाहिँ हामीलाई चाहिँ असर पर्ने भयो, त्यो चाहिँ सरकारले ध्यान दिनुपर्ने हुन्छ। अब 50 युनिट भन्दा बढ़ी कर लाउने बित्तिकै हाम्रो त 50 युनिट भन्दा माथि जान्छ। अब त्यसको लागि अब ज्याला बढ़ाउनु पर्ने हुन्छ, पिसानी ज्याला बढ़ाउनु पर्ने हुन्छ होइन। अब त्यसको लागि त ठूलो असर पर्छ, ज्याला बढ़ाउँदाखेरि जनतालाई असर पर्यो, 50 युनिट भन्दा बढ़ी कर तिर्दाखेरि त हामीलाई असर पर्ने हुँदा अब त्यसको लागि चाहिँ सरकारले ध्यान दिनु पर्यो, जनतालाई असर पर्यो। अब हामीले बढ़ाउँ जनतालाई असर पर्यो, नबढ़ाउँ हामीलाई असर पर्छ, हामीले नाफा बढ़दैन, अब जसरी पनि असर परिहाल्छ, अरू त ठिक ठिकै देखिन्छ हेर्दाखेरि।
5: म डाक्टर वंशदीप शर्मा खरेल, म आयुर्वेद चिकित्सक हो, घर काभ्रे पलाञ्चोक, अहिले काठमाडौँ ट्राभल एरिया। दुर्गम क्षेत्रका विकासको लागि भनेर के कुराहरू देखिन्छ, त्यसमा अलिकति उत्साही नै देखिन्छ। राष्ट्र सेवा कर्मचारीहरूको तलब वृद्धिको कुराहरू पनि उत्साहजनक मानिन्छ। सेक्टरल हिसाबमा म आयुर्वेद डाक्टर भएको हुनाले नेपालमा कम्तीमा पनि 4-5 क्षेत्रहरू, जस्तो पानीको क्षेत्र, जडीबुटीको क्षेत्र, पर्यटनमा हस्पिटालिटीको क्षेत्र, त्यसै गरेर अर्को चाहिँ जुन ग्रामीण क्षेत्रहरू छन् तिनीहरूमा एग्रिकल्चरलाई कसरी डेभलप गर्ने भन्ने कुरो अलिक गर्न त गर्न खोजेको पनि भेटिन्छ, ठाउँ ठाउँमा एड्रेस पनि छ, तर यिनीहरूलाई अलि डिप फोकस गरेको होइन कि जस्तो पनि लाग्छ।
6: मेरो मिना खर्की घर लगन खेल यही हो, मासु पसल सबै पछि राम्रो लाग्यो, म अब के अरे काम गरे अनुसार तलब पायो होला, ठिकै लाग्यो, घुस नखाइदियो हुन्छ अब पैसा परेको राम्रो नि होइन छैन कोही छैन हाम्रो सरकार जाइयो
7: आयुष बानिया हाम्रो घर पूर्व विराटनगर धेरै कुरा राम्रो लाग्यो उहाँको तलब बढाइदिने भएछ जस्तै राम्रो छ नि सबै काम कामदार मान्छेहरूको त्यस्तै लागिरहेको छ सबै राम्रो छ उहाँको काम गरिरहेको छ राम्रै काम गर्दै हुनुहुन्छ ठिकै छ
8: मेरो नाम चाहिँ विशाल बलामी हो मेरो कुलेखानी मकवानपुर वडा नम्बर 2 राम्रो भन्नाले अलिकति नराम्रो पनि लागिरहेछ नराम्रो अब यस्तो हामी पनि बेरोजगारी मान्छेहरूलाई नि अब सरकारी जागिर चाहियो सरकारी जागिर पनि हामीलाई नि पाउनु पर्यो
9: प्रतीक डङ्गुल स्वयम्भू मेरो चाहिँ अहिले कन्ज्युमर इलेक्ट्रोनिक्सको बिजनेस छ यता कुमारीपाटीमा इमेज इलेक्ट्रोनिक्स नाम गरेको बिजनेसलाई नै टोकेर पनि एउटा हायर पर्चेस भन्ने जुन इएमआईको जुन प्रोसेस छ अहिले चाहिँ तपाईँको कन्ज्युमर इलेक्ट्रोनिक्समा अथवा विद्युत युज हुने आइटमहरूमा चाहिँ तपाईँको अलिकति गभर्मेन्टले फोकस गरेर त्यसलाई चाहिँ सजिलो बनाइदिएको छ अहिलेसम्म चाहिँ तपाईँ कस्तो नागरिकताको भरमा भन्यो तर अनेक डिटेलहरू भर्ने पर्ने त्यो अलिकति समस्या थियो त्यो चाहिँ अब अलिकति सहज बनाइदिने कुरा पनि आयो अर्को भनेको चाहिँ जुन तपाईँको भ्याट रिटर्नको कुरा छ त्यो चाहिँ मैले स्पष्ट बुझेको छैन किनभने कन्ज्युमर भन्दा पनि हामी त अब एज अ सेलर हेर्दाखेरि चाहिँ त्यस्तो बेनिफिट चाहिँ सेलरलाई चाहिँ छैन कन्ज्युमरलाई चाहिँ बिजनेसमा पर्चेस गर्नु भएको रहेछ भए चाहिँ 13% ठाउँमा पेमेन्ट गर्दाखेरि 10% चाहिँ क्लेम पाउनु हुने भयो त्यो चाहिँ एउटा सजिलो भयो कन्ज्युमरलाई चाहिँ
10: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी भाइब्रेन्ट पुतली सडक काठमाडौँ
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ
10: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
11: हाम्रा सेवाहरू
10: ओपिडी सेवा
11: विशेषज्ञ ओपिडी सेवा
10: निशुल्क औषधि वितरण
11: सशुल्क फार्मेसी सेवा
10: फिजियोथेरापी सेवा
11: अकुपंचर सेवा
10: योग परामर्श सेवा
11: क्रियाकल्प सेवा
10: पूर्वकर्म पञ्चकर्म सेवा
11: छार सूत्र सेवा
10: जलौका सेवा
11: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
10: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
11: विस्तृत जानकारीका लागि
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063
12: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक 39,200 जनाको ज्यान जाने गरेको छ। सरकारले सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्न नसक्दा उद्योगीले सुर्ती मात्र होइन निकोटिनका नयाँ उत्पादनतर्फ युवा पुस्तालाई फसाउँदैछन्। सुर्तीजन्य पदार्थमा कम्तीमा 75% कर लगाउनु पर्नेमा नेपालमा सुर्तीजन्य पदार्थमा 35% भन्दा बढ़न सकेको छैन। सुर्तीजन्य पदार्थ उत्पादनको नियन्त्रणका लागि थप कड़ा नीतिगत हस्तक्षेप आवश्यक रहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर मुटु रोग दीर्घ श्वास प्रश्वास रोग लगायतका नसर्ने रोगको जोखिम बढ़ाएको जानकारी दिनुभयो। उहाँले यसको नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिँदै सुर्तीजन्य पदार्थ र निकोटिनजन्य उत्पादनले व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवार र समग्र स्वास्थ्य प्रणालीमा समेत ठूलो आर्थिक तथा सामाजिक भार थपिरहेको बताउनुभयो। डाक्टर देवकोटाका अनुसार युवा पुस्तालाई लक्षित गरी बजारमा ल्याइएका नयाँ निकोटिन उत्पादन नियन्त्रणका लागि कानूनी तथा नियामकीय संयन्त्रलाई थप प्रभावकारी बनाउन आवश्यक देखिएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार विश्वभर 1,20,000,000,000 भन्दा बढ़ी मानिसले सुर्तीजन्य तथा निकोटिन जन्य पदार्थ प्रयोग गर्छन्। नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले सुर्तीजन्य पदार्थबाट उठेको कर स्वास्थ्य क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनुहुन्छ। उहाँले सुर्ती नियन्त्रण अझै चुनौती रहेको भन्दै पछिल्ला वर्षमा धूम्रपानमा इलेक्ट्रोनिक चुरोट, भेप, निकोटिन पाउच जस्ता नयाँ उत्पादनले नयाँ पुस्तालाई आकर्षित गरिरहेको बताउनुभयो। सामाजिक सञ्जाल मार्फत फैलाइने भ्रामक प्रचार र आकर्षक विज्ञापनको प्रभावबाट युवालाई जोगाउन डिजिटल स्वास्थ्य शिक्षा कार्यक्रमलाई विस्तार गर्न आवश्यक देखिएको छ। निकोटिनको लतमा फस्त युवा पुस्ता आजको गोरखा पत्रमा खबर छ।
2: अब विदेशको खबर। किशोरावस्थामा पर्याप्त निन्द्राको खाँचो हुन्छ तर मोबाइल फोनमा झुण्डिरहने बानीले किशोर किशोरीहरूमा ढिलो सुत्ने बानी विकास गरिरहेको छ। नयाँ अध्ययन अनुसार अमेरिकाको आधाभन्दा बढ़ी किशोर किशोरीहरू राति 10 बजेदेखि बिहान 6 बजेको अवधिमा 1 घण्टा वा त्योभन्दा बढ़ी समय आफ्नो फोनमा बिताउँछन्, जबकि अमेरिकन एकाडेमी अफ पेडियाट्रिक्स र अमेरिकन एकाडेमी अफ स्लिप मेडिसिनले किशोर किशोरीलाई हरेक रात 8 देखि 10 घण्टा सुत्न सिफारिश गरेका छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्कोका बालरोग विज्ञानका सह प्राध्यापक र अध्ययनका प्रमुख लेखक जेसन एम नागाटाले अध्ययनमा सहभागी आधाभन्दा बढ़ी किशोर किशोरीले मध्यरातमा अर्थात 12 बजेदेखि 4 बजेको अवधिमा फोनको प्रयोग गरिरहेको पाइएको बताउनुभयो। पर्याप्त निन्द्रा नहुँदा मानिसलाई विभिन्न तरिकाले असर पर्न सक्छ। किशोर अवस्थामा मस्तिष्क र शरीरको विकास भइरहेको हुन्छ, त्यही कारण निन्द्राको कमीले विकासमा समस्या निम्त्याउँछ। राति अबेरसम्म फोन चलाउँदा पर्याप्त निन्द्रा नपुग्दा चिन्ता, थकान र व्यवहारमा नकारात्मक असर देखिएको नयाँ अनुसन्धानको निष्कर्ष रहेको छ।
3: अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत आज नेपाली महिला क्रिकेट टोलीले चीनसँग खेल्दैछ। खेल अहिले बिहान 7:15 मलेसियाको क्वालालम्पुरमा शुरू हुनेछ। हिजो सेमी फाइनलमा मलेसियासँग 2 विकेटले पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको छ, तर आजको खेल जित्न सके एसियाली खेलकुदमा छनौट हुने सम्भावना भने कायमै रहनेछ। यो प्रतियोगिताबाट शीर्ष 3 टोली एसियाली खेलकुदका लागि छनौट हुने प्रावधान छ। यसअघि थाइल्याण्ड र मलेसिया फाइनलमा पुगेसँगै एसियाली खेलकुदमा स्थान सुरक्षित गरिसकेका छन्। आजको खेल नेपालका लागि छनौट यात्रामा निर्णायक मानिएको छ। त्यस्तै एसियाली खेलकुद पुरूष टी20 छनौटमा नेपालले आज 7:15 चीनसँग खेल्दैछ। सिंगापुर राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पहिलो खेलमै चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले समूह चरणमा चीनसँगै मलेसिया र कतारसँग प्रतिस्पर्धा गर्नेछ।
2: खेलकै अर्को खबरमा फ्रान्सेली क्लब प्री सेन्ट जर्मेन पीएससीले लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि जितेको छ। हंगेरीको बुडापेस्टमा भएको खेलमा पीएससीले इंग्लिस क्लब आर्सेनललाई पेनाल्टी सुटआउटमा 4-3 गोलले हराउँदै उपाधि जितेको हो। निर्धारित र अतिरिक्त समयसम्म खेल 1-1 गोलको बराबरीमा सकिएपछि उपाधिको टुंगो पेनाल्टी मार्फत भएको हो। खेलको 6 मिनटमै काई हार्डवेजले गोल गर्दै आर्सेनललाई शुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफको 65 मिनटमा ओस्मान डेम्बेलेको पेनाल्टी मार्फत पीएससीले बराबरी गोल फर्कायो। युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लीगमा अघिल्लो वर्ष इन्टर मिलानलाई पराजित गर्दै उपाधि जितेको पीएससीले यस वर्ष पनि उपाधि जित्न सफल भयो। अब केही खबर संक्षेपमा। काठमाण्डको जड़ीबुटीमा प्रहरीले गोली चलाएर एकजनालाई पक्राउ गरेको छ। जड़ीबुटीमा रहेको रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाण्डको टोलीले गोली चलाएर काठमाण्डको भद्रकाली घर भएका गणेश कार्कीलाई पक्राउ गरेको हो। उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ। हिजो दिउँसो सुकेधारामा एक महिलाको साथबाट सुनसहितको गरगहना लुटपाट भएको थियो। त्यही घटनामा संलग्न एकजनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो भने अर्का एकजनालाई बेलुका जड़ीबुटीबाट गोली चलाएर पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
3: भारतको उत्तर प्रदेशको कुशीनगरमा सञ्चालन भइरहेको अवैध नेटवर्किङ कारोबारमा संलग्न भएको आशंकामा उद्धार गरिएका 453 नेपालीमाथि अनुसन्धान शुरू गरिएको छ। उद्धार गरिएका सबैलाई हिजो बेलहिया नाका हुँदै नेपाल ल्याई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखेर बयान तथा छानबिन थालिएको हो। प्रहरीका अनुसार उद्धार गरिएका मध्ये वास्तविक पीड़ित र नेटवर्क सञ्चालनमा संलग्न व्यक्तिलाई छुट्याउने काम भइरहेको छ।
2: र सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने तीन दिने भारत भ्रमणमा जाने तयारीमा हुनुहुन्छ। लामिछाने सहितको चार सदस्यीय भ्रमण टोली जाने निश्चित भए पनि दुवै पक्षले अहिलेसम्म औपचारिक रूपमा घोषणा गरेका छैनन्। सत्तारूढ़ दलको प्रमुखको हैसियतमा लामिछानेको भारत भ्रमण हुन लागेको यो पहिलो पटक हो। काया कैरनमा अब पालो उखानको
3: भन्नु भने मुख मैलो नभन्नु भने रितो थैलो।
2: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: आउँदो वर्ष सार्वजनिक रेडियो 34 खर्ब नाग्ने, वित्त व्यवस्थापनमा जटिलता, पहिलो पटक भ्याटमा बहुदर,
2: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरकारवाला तरंगित, निशुल्क पाउनुपर्ने सेवालाई सरकारले थप महँगो बनाउने नीति लिएको आरोप,
3: लाभ कर बढ़ेपछि लगानीकर्ता असन्तुष्ट, बजेटबाट उद्योगी व्यवसायी र कर्मचारी केही उत्साहित हुँदा उपभोक्तालाई भन्ने बजार भाव बढ़ने चिन्ता,
2: मोबाइल लतले किशोर किशोरीको निन्द्रा छिन्दै राति अबेरसम्म मोबाइल चलाउँदा थकान अनि व्यवहारमा असर पुगेको अनुसन्धानको निष्कर्ष,
3: र पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि, आर्सेनल पराजित।
2: र अन्तिममा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन बजेटले निम्न एवं गरीबलाई राहत पुर्याउन नसकेको एवं कर्मचारीको तलब बढ़ाएको विषयसँग सम्बन्धित छ। यहाँ एकजनाले बजेट 83-84 हेर्दैछन्। उनी आबुई भन्दै तर्सिएर चिच्चाएका छन्। यो तर्सिएको आवाज सुनेपछि सरकारी कर्मचारी जस्ता देखिने व्यक्तिले भन्दैछन्, डर लाएर होइन कर लाएर कराएको हो क्या क्यार्नु, बेलैमा सरकारी जाहिर खावे आज यसरी तर्सिनु त पर्दैन थियो नि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: ए भगवान, यो टोयलेट भुर्रेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
3: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। पाँच मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
4: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी पाँच मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
5: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
3: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा एक, मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
5: प्रोप्राइटर नोने थारू।
4: सम्पर्क नम्बर 98144450 र 98773193।
6: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो।
7: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
8: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गतेदेखि, छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजेदेखि, कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि।
9: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि।
5: सुन्नुहोस् त, 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
6: सम्पर्क प्लस टू कार्यक्रम प्रमुख राजकुमार अर्याल। सम्पर्क नम्बर 076550122 र 98570050213।
5: सिद्धार्थ क्याम्पस, बाढगङ्गा, बुङसी, कपिलवस्तु।
10: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। निचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाउ र हुर्काउ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिउ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ, तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी सुशोभा भूषाल तपाई यो खबर एफएम ब्यान्डको 99.2 समेगासँगै इन्टरनेट अनलाइन www.buddhawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। मुद्दा खबरमा अब खबरको सिलसिला शुरू गरौं प्रमुख खबरका शीर्षकहरूबाट। संघीय सरकारले ल्यायो बजेट, लुम्बिनीबाट सौम्य शक्ति विस्तार, बुटवल गोरीसिंगे सड़क स्तर उन्नतिलाई निरन्तरता दिने उल्लेख। महिलाको आर्थिक सशक्तिकरण र नेतृत्व विकासमा उल्लेखनीय प्रगति भएको राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष घिमिरेको कथन, महिलामाथि हुने विभेद विरूद्ध सचेत र संगठित हुनुपर्नेमा जोड़। रामदतिवन धाम राज्यकी महत्वपूर्ण सम्पत्ति र गहना भएको वडाध्यक्ष पौडेलको भनाई, संरक्षण तथा पर्यटन प्रवर्धनका लागि वडा कार्यालयबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता। बाढगंगा बगरमा फस्टियो तर्फोजा खेती, धनकौलीका कृषकले 1.5 लाखसम्म आमदानी गर्न सफल। र एभरेस्ट पलाई उद्योगमा आग लागि 5 करोड़ बराबरको क्षति।
1: डढिलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरूवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्निरेखा बनाऊ, डढिलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
0: अब समाचार विस्तारमा। संघीय सरकारले शुक्रबार ल्याएको बजेटमा बुद्ध जन्मस्थल लुम्बिनीका माध्यमबाट सौम्य शक्ति विस्तार गरिनेदेखि वृहत लुम्बिनी विकास कार्यक्रम सञ्चालन गर्ने योजना उल्लेख छन्। एक सामग्री।
2: संघीय सरकारले शुक्रबार ल्याएको बजेटमा बुद्ध जन्मस्थल लुम्बिनीका माध्यमबाट सौम्य शक्ति विस्तार गरिनेदेखि वृहत लुम्बिनी विकास कार्यक्रम सञ्चालन गर्ने योजना उल्लेख छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा नेपालको सौम्य शक्ति विस्तारका लागि बुद्ध जन्मभूमि लुम्बिनी सहित सगरमाथा, हिमालय श्रृंखला, योग ध्यान, सांस्कृतिक विविधता, शान्तिवादी छवि तथा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय शान्ति मिशनमा नेपालको गौरवपूर्ण सहभागिता जस्ता विशिष्ट पक्षहरूको विश्वव्यापी रूपमा प्रचार प्रसार गरिने उल्लेख छ। यस्तै वृहत लुम्बिनी विकास कार्यक्रमलाई कार्यान्वयन गर्ने विषय पनि बजेट वक्तव्यमा उल्लेख छ। बुद्ध जन्मस्थल लुम्बिनीलाई ऐतिहासिक स्थल तिलौराकोट रामग्राम देवदह सहितका सम्पदा समेटेर पर्यटकीय, सामाजिक र सांस्कृतिक विकास गर्दै स्थानीय अर्थतन्त्र सबल बनाउने योजना पूर्व अर्थमन्त्री विष्णु पौडेलले अघि सारेर कार्यान्वयन चरणमा ल्याएको रूपान्तरणकारी योजना हो। यस्तै अन्तर्राष्ट्रिय उडान नगर्ने मात्रामा भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि सार्वजनिक निजी साझेदारी पीपीपी मोडेलमा जाने बजेट वक्तव्यमा उल्लेख छ। प्रदेशका पहाड़ी जिल्लाका पर्यटकीय महत्वका क्षेत्रमा हिल स्टेशन विकास गरिने पनि बजेटमा उल्लेख छ। लुम्बिनीमा पाल्पाको बसन्तपुर, नुवाकोट, श्रीनगर, गुल्मीको रेसुङ्गा, मदाने लेक, अर्घाखाँचीको सुपा देउराली, नरपानी प्युठानको स्वर्गद्वारी, रोल्पाको जलजला, रुकुम पूर्वको पुथा उत्तर गंगा लगायतका हिल स्टेशनहरू रहेका छन्। बजेटमा कपिल वस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न यसअघि हुँदै आएको पहललाई निरन्तरता दिने उल्लेख छ। यसअघि पनि सबै प्रक्रिया पूरा गरेर यो काम अन्तिम चरणमा पुगे पनि भारतको असहयोगले सूचीकृत हुनबाट रोकिएको थियो। यस्तै बुद्ध जन्मस्थल लुम्बिनीबाट मुक्तिनाथसम्म धार्मिक मार्ग, शालिग्राम पथ र ध्यान योग केन्द्रको विकास गरिने बजेटमा उल्लेख छ। लुम्बिनीलाई मुक्तिनाथ लगायत धार्मिक स्थलसँग जोडेर योग ध्यान साधनाका साथै बौद्ध र वैदिक दर्शनलाई एकीकृत गर्ने लक्ष्य सरकारले राखेको छ। यस्तै पाल्पाको तिनाउ गाउँपालिकामा निर्माण भइरहेको सिद्धबाबा सुरुङ मार्गको निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने बजेट वक्तव्यमा उल्लेख छ। दुई वर्ष अघि शुरू भएको सुरुङ मार्गको 65% बढ़ी भौतिक प्रगति पूरा भएको छ। सरकारले मोतीपुर औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरेको छ। यसअघि सरकारले निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्र निजी क्षेत्रलाई दिने सरकारको घोषणाले अन्यलता समेत सिर्जना गरेको छ। यहाँ वर्षौंदेखि बस्दै आएका करिब 3,000 घरधुरीको जग्गा स्थानीयसँग सहमति नै नगरी औद्योगिक क्षेत्रको नाममा लाल पूर्जा निकालेपछि विवाद चलेको छ। बजेटमा बुटेवलमा कम्तीमा 2,000 क्षमताका इन्डोर बहुउद्देश्यीय स्टेडियम निर्माण गरिने उल्लेख छ। लुम्बिनी प्रादेशिक अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य केन्द्रमा रूपान्तरण गर्ने बजेटमा उल्लेख छ। बजेटमा बुटेवल गोरुसिंगी र धानखोला लमही खण्ड अन्तर्गत 80 किलोमिटर सड़क स्तर उन्नतिलाई निरन्तरता दिने उल्लेख छ। बुटेवल गोरुसिंगे सड़क विस्तारको काम अघि बढ़िसकेको छ। यो सड़क पूर्व अर्थमन्त्री विष्णु पौडेलको पालामा अघि बढ़ेको आयोजना हो।
0: राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष तथा पोलिटी ब्यूरो सदस्य विमला घिमिरेले महिलाहरूले आर्थिक सशक्तिकरण, नेतृत्व विकास तथा समाज निर्माणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनु भएको छ। हिजो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले महिलाको अधिकार संरक्षण र प्रवर्धन राज्यको मात्र दायित्व नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको स्पष्ट पार्नुभयो। महिला सशक्तिकरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उहाँको भनाई रहेको छ। बाणगंगा नगरपालिकाका नगर उपप्रमुख रीता कुमारी चौधरीले महिलामाथि हुने विभेद, हिंसा तथा आर्थिक निर्भरता विगतको तुलनामा केही कम हुँदै गएको उल्लेख गर्नुभयो। उहाँले महिलाले अब कुनै पनि प्रकारको हिंसा सहन नहुने भन्दै अन्याय र विभेद विरूद्ध सचेत र संगठित हुनुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै प्रशिक्षक प्रकाश घिमिरेले महिलालाई सक्षम र सबल बनाउन महिला अधिकार तथा कानूनी सचेतना, आर्थिक सबलीकरण, शिक्षा र सी विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। अखिल नेपाल महिला संघ कपिलवस्तुद्वारा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा विभिन्न संघ संस्था तथा सरकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो। महिला अधिकारको संरक्षण, प्रवर्धन तथा सशक्तिकरणका विषयमा केन्द्रित उक्त कार्यक्रमले सहभागीहरूमा थप जागरण र सचेतना अभिवृद्धि गरेको आयोजकले जनाएको छ। बाणगंगा नगरपालिकाकी उपप्रमुख रीता कुमारी चौधरीले नगरपालिकाले सिपमूलक तालिमलाई प्राथमिकतामा राखेर हरेक वर्ष उल्लेखनीय बजेट विनियोजन गर्दै आएको बताउनु भएको छ। शुक्रबार बाणगंगा 4 स्थित सहयोगी महिला उद्यमशील सहकारीको 5 दिने अचार बनाउने तालिम समापन कार्यक्रममा बोल्दै उहाँले तालिम मार्फत धेरै महिलाले सिप हासिल गरे पनि त्यसलाई व्यापारमा लागू गरी व्यावसायिक बन्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। बाणगंगा नगरपालिका वडा नम्बर 3 की वडा सदस्य चन्द्रावती चौधरीले महिलालाई सिप र स्वरोजगारसँग जोड्ने यस्ता तालिमले आर्थिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। यस्तै सहकारीकी अध्यक्ष रमा पाण्डेले महिलालाई आय आर्जनसँग जोड्ने उद्देश्यले सहकारीले विभिन्न सिपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भएको छ। बाणगंगा नगरपालिका वडा नम्बर 3 आर्थिक सहयोगमा सञ्चालन गरिएको 5 दिने अचार बनाउने तालिम कार्यक्रम बेच समापन गरिएको सहकारीकी सचिव सुनिता सेनले जानकारी दिनुभएको छ। 15 महिलाको सहभागिता रहेको उक्त तालिममा वसन्त मल्ल सेनले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो। धामका संरक्षक एवं बाढ़गंगा नगरपालिका नौका वडा अध्यक्ष कमल पौडेलले रामदत्तीवन धाम राज्यकै महत्वपूर्ण सम्पत्ति र गहना भएको बताउनु भएको छ। हिजो बाढ़गंगा नगरपालिका नौमा अवस्थित रामदत्तीवन धामको चौथो वार्षिक साधारण सभामा बोल्दै उहाँले यसको संरक्षण तथा पर्यटन प्रवर्धनका लागि वडा कार्यालयबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणले स्थानीय आर्थिक गतिविधि र पर्यटन विकासमा समेत टेवा पुग्ने बताउनु भएको छ। धामका फुले बाबा कृष्ण चरण दासले आफूले विगत दुई दशकदेखि धामको संरक्षण सेवामा समर्पित रहँदै आएको स्मरण गर्दै धामको सौन्दर्यकरण र व्यवस्थापनमा सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनु भएको छ। कार्यक्रममा धामका अध्यक्ष लक्ष्मण राईमाझीले रामदत्तीवन धामको दीर्घकालीन विकास संरक्षण तथा धार्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यका साथ आगामी रणनीतिहरू प्रस्तुत गर्नुभएको थियो। साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै पत्रकार बाबुराम राईमाझी र प्रेम पाण्डेले रामदत्तीवन धामको प्रभावकारी प्रचार प्रसार गरी यसलाई आन्तरिक तथा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्नुपर्ने धारणा राख्नु भएको थियो। त्यसै गरी साधारण सभामा कोषाध्यक्ष चन्द्रावती थारूले आर्थिक वर्ष 2081-82 आय व्यय विवरण सार्वजनिक गर्दै धामको कुल 5,69,000 रूपियाँ बराबरको आर्थिक कारोबार भएको बताउनु भएको छ। धामका सचिव दिनेश कार्कीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विगत एक वर्षमा धाममा भएका गतिविधि संरचनागत सुधार धार्मिक कार्यक्रम तथा भावी योजनाबारे जानकारी गराउनु भएको थियो। उपाध्यक्ष कमल बेलवासेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव दिनेश कार्कीले गर्नुभएको थियो। धामको संरक्षण विकास तथा पर्यटन प्रवर्धनलाई केन्द्रमा राखेर आयोजित साधारण सभामा धामका पदाधिकारी आजीवन सदस्य एक वर्षमा धाममा भएका गतिविधि संरचनागत सुधार धार्मिक कार्यक्रम तथा भावी योजनाबारे जानकारी गराउनु

बाणगंगा नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष तथा नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले स्थानीय व्यवसायीहरूको आर्थिक गतिविधिले नगरको समग्र आर्थिक विकासमा टेवा पुग्ने बताउनु भएको छ। कपिल वस्तु मिल व्यवसाय संघको सातौं वार्षिक साधारण सभामा बोल्दै उहाँले व्यवसाय मैत्री वातावरण निर्माणमा उडा कार्यालय सधैं सकारात्मक रहेको धारणा राख्नु भएको हो। कपिल वस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर छेत्रीले मिल व्यवसायीहरू जिल्लाको आर्थिक चलायमानताको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै व्यवसायीहरूको समस्या समाधान तथा अधिकार संरक्षणका लागि उद्योग वाणिज्य संघले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। संघका अध्यक्ष सारिक राम प्रसादले मिल व्यवसायीहरूलाई एकताबद्ध गर्दै व्यावसायिक हकहित संरक्षण व्यावसायिक प्रवर्धन तथा स्थानीय उत्पादनको बजारीकरणमा संघले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भएको छ। कार्यक्रममा रूपन्देही ज्यालादारी मिल व्यवसाय संघका अध्यक्ष गंगाधर भूषाल बाणगंगा नगरपालिकाका राजस्व अधिकृत मदन प्रसाद घिमिरे लगायतको आतिथ्यता रहेको थियो। साधारण सभामा सचिव तुलसी घिमिरेले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष केशवराज खनालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सहभागीहरूले संघले व्यवसायीहरूको हकहित समन्वय र व्यावसायिक सुदृढीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो। संघका उपाध्यक्ष कृष्ण भट्टराईको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिव घिमिरेले गर्नुभएको थियो। थारू कल्याण कारिणी सभा बाणगंगा नगर समितिको दोस्रो नगर अधिवेशनबाट सभापतिमा राम शंकर थारू निर्वाचित हुनुभएको छ। हिजो बाणगंगा चार स्थित बुद्ध आवास संचार गृहको सभाहालमा आयोजित अधिवेशनबाट थारूको नेतृत्वमा 21 नयाँ कार्य समिति चयन गरिएको हो। दोस्रो नगर अधिवेशनबाट उपसभापतिमा सन्त कुमार चौधरी, तारावन्त कुमारी चौधरी, श्रीराम चौधरी, सचिवमा नरेश थारू, सह सचिवमा अरूण थारू, कोषाध्यक्षमा ज्ञानमती थारू निर्वाचित हुनुभएको निर्वाचन मण्डलले जनाएको छ। कार्यक्रममा बोल्दै थारू कल्याण कारिणी सभा केन्द्रीय उपाध्यक्ष विश्राम प्रसाद थारूले थारू समुदायको सामाजिक, शैक्षिक तथा आर्थिक सशक्तिकरणमा थाकसले निरन्तर भूमिका खेलेको बताउनु भएको छ। उहाँले समुदायको हकहित संरक्षण, भाषा संस्कृतिको प्रवर्धन तथा नयाँ पुस्तालाई समुदायप्रति जिम्मेवार बनाउन सबै एकजुट हुनुपर्ने बताउनु भएको हो। बाणगंगा नगरपालिकाकी नगर उपप्रमुख रीता कुमारी चौधरीले थारू समुदायको विकास उत्थानका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्दै आएको बताउँदै समुदायको पहिचान र संस्कृतिको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। निवर्तमान नगर प्रमुख मंगल प्रसाद थारूले थारू समुदायको आफ्नो मौलिक संस्कृति, परम्परा, सामाजिक मूल्यलाई जोगाउँदै आधुनिक शिक्षासँग जोडिनुपर्ने आवश्यकता औलाउनु भएको थियो। त्यस्तै थाकस केन्द्रीय सदस्यहरू सुमित्रा थारू, उमाशंकर चौधरी, रजित बहादुर चौधरीले थारू समुदायको एकता, शिक्षा र नेतृत्व विकास मार्फत समाज रूपान्तरण सम्भव रहेको बताउँदै संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा थाकास केन्द्रीय पार्षद झगरू थारू, निवर्तमान जिल्ला संयोजक ताराबन्ती थारू, बाणगंगा वडा नम्बर 11 वडाध्यक्ष नरेन्द्र चौधरी, थाकस जिल्ला सभापति पवन कुमार चौधरी, उपसभापति बगु प्रसाद थारू, सदस्य रामबहादुर थारू, थारू विद्यार्थी समाजका केन्द्रीय सदस्य नीलकमल थारू, बडगर संघ बाणगंगा नगरका अध्यक्ष राजेन्द्र थारू, थाकस नगर सल्लाहकार श्रीराम थारू लगायतको आतिथ्यता रहेको थियो। थाकस बाणगंगा नगर समितिका निवर्तमान सभापति नाथुराम थारूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव सिर्जना थारूले गर्नुभएको थियो। कार्यक्रममा थाकसका पदाधिकारी, थारू समुदायका अगुवा, बुद्धिजीवी तथा समुदायका विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

0: तरकारी उत्पादनको हब मानिएको कपिलवस्तुको बुद्धभूमि नगरपालिका दश थनकौलीका कृषकहरूले मौसमी फल तरभुजा खेतीबाट समेत वार्षिक 1.5 लाख आमदानी गर्ने गरेका छन्। थनकौलीको मोतीनगर गगनी हरदास हवा लगायतका गाउँका 100 बढ़ी कृषकहरूले बाढ़गंगाको नदीको निखर जमीनमा तरभुजा खरबुजा उत्पादन गरी राम्रो आमदानी गरेका हुन्। उनीहरूले बाढ़गंगा नदीको बगरमा हरियो तरभुजा र खरबुजा उत्पादन गरेका छन्। नदीको निखर र सुखा बालुवामय बगर बनेको जग्गामा समेत नमूनाका रूपमा उनीहरूले उक्त चिसो फल उत्पादन गरी 50,000 देखि 1.5 लाखसम्म आमदानी गरेका छन्। कृषकहरूले 3 देखि 10 कट्ठासम्म खरबुजा लगाएका छन्। वैशाख दोस्रो सातादेखि कृषकहरूले खरबुजा बेच्न शुरू गरेका छन्। सयवटाको देवपुराका कृषक बराइची केवटले सयवटामा रहेको सानो चित्रादी गाउँमा 10 कट्ठा खेतमा महेन्द्र जातको तरभुजा फलाएर राम्रो आमदानी गर्नुभएको छ। नदीको बगरमा तरभुजा खेती तेस्रो वर्ष लगाउनु भएको हो। खेतमा उत्पादन भएको तरभुजा उहाँले छिमेकी जिल्ला अर्घखाँची र रूपन्देहीमा समेत बेच्ने गरेको बताउनु भएको छ। 2 बिघा बगरी खेती गरेको अर्का कृषक बुद्ध केवटले यस वर्ष 1 लाख मात्र आमदानी गरेको बताउनु भएको छ। उहाँहरूद्वारा उत्पादित तरभुजा अहिले कपिल वस्तुका विभिन्न स्थानमा लाग्ने 4 दर्जन हाट बजारको प्रमुख आकर्षण बनेको छ। अहिले बजारमा तरभुजा प्रति केजी 30 देखि 40 रूपियाँसम्म बिक्री भइरहेको छ। जिल्लामा 65 हेक्टरमा तरभुजा खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। नेपालगंज उपमहानगरपालिका 21 नयाँ बस्तीमा रहेको एभरेस्ट पलाई ठोका उद्योगमा भएको भीषणका लागिबाट 5 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। उद्योगका संचालक प्रकाश राणाले दिनुभएको जानकारी अनुसार शुक्रबार दिउँसो लागेको आगो नियन्त्रण गर्ने धेरै प्रयास भए पनि शनिबार बिहान मात्रै नियन्त्रणमा आएको थियो। सो आगलागीबाट उद्योगका सम्पूर्ण मेसिन, कच्चा पदार्थ र तयारी ठोकाहरू जलेर खरानी भएका छन्। उद्योगमा रहेका मेसिन, कच्चा पदार्थ तथा तयारी ठोकाहरू जलेर खरानी हुँदा 5 करोड़ बराबरको क्षति भएको उद्योगका संचालक राणाले बताउनु भएको छ। उहाँले आगलागीको यकिन कारण पत्ता नलागे पनि विद्युत सट भई आगलागी भएको हुन सक्ने बताउनु भएको छ। जिल्ला प्रहरीकाले बाँकेका अनुसार शुक्रबार दिउँसो करिब 3 बजे शुरू भएको आगलागीले भीषण रूप लिएर बढ़दै जाँदा शनिबार बिहान मात्र नियन्त्रणमा आएको थियो। जिल्ला प्रहरीकाले बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब परीक्षक प्रतीत सिंह राठौरका अनुसार बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानीय तहबाट आएका करिब 1 दर्जन जडित बारूड यन्त्र नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा धेरै बेरपछि आगलागी नियन्त्रणमा आएको थियो। भारतको उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाएर राखिएका 453 नेपालीको उद्धार गरिएको छ। भारतीय प्रहरीको सहयोगमा रूपन्देही प्रहरीले शुक्रबार उद्धार गरेर शनिबार नेपाल ल्याएको हो। गै राती भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रूपन्देही प्रहरीको टोलीले कुशीनगरबाट उद्धार गरेको हो। आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर नेपालीहरूकै एक गृहले नेपालका विभिन्न जिल्लाहरूका युवा युवतीहरूलाई कुशीनगर पुर्याएर बन्धक बनाएको सूचना पाएपछि लुम्बिनी प्रदेश र रूपन्देही प्रहरीले अपरेशन शुरू गरेको थियो। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं। तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। संघीय सरकारले ल्याए बजेट लुम्बिनीबाट सौम्य शक्ति विस्तार बुटवल गोरीसिंगे सड़क स्तर उन्नतिलाई निरन्तरता दिने उल्लेख महिलाको आर्थिक सशक्तिकरण र नेतृत्व विकासमा उल्लेखनीय प्रगति भएको राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष किमिरेको कथन महिलामाथि हुने विभेद विरूद्ध सचेत र संगठित हुनुपर्नेमा जोड रामदतिवन धाम राज्यकी महत्वपूर्ण सम्पत्ति र गहना भएको उपाध्यक्ष पौडेलको भनाई संरक्षण तथा पर्यटन प्रवर्धनका लागि उडा कार्यालयबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता बाढ़गंगा बगरमा फस्टियो तरफुजा खेती धनकौरीका कृषकले 1.5 लाखसम्म आमदानी गर्न सफल र एभरेस्ट फलाई उद्योगमा आगा लागि 5 करोड़ बराबरको क्षति हवस्त एफएम ब्रान्डको 99.2 सँगै वेबसाइट www.budabas.com हाम्रो पात्र बुदाबाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकी साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो थप सूचना र जानकारीका लागि रेडियो बुदाबाज सुन्दै राख्नुहोला प्रविधिमा साथ दिने सुभाषलाई धन्यवाद दिँदै शुभ पनि बिदा हुन्छु नमस्कार
1: वन जोगाउनु भनेको जीवन जोगाउनु हो हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान जडीबुटी रोपौं आय आर्जनलाई संरक्षणसँग जोडौं वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं स्थानीय ज्ञान पुनर्जीवित गरौं यसरी जोगिन्छ वन समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य आजैबाट सुरु गरौं डढेलो रोप्ने हरियाली बनाउने अभियान लुथरन वर्ल्ड रिलीफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश
2: युनाइटेड अस्पताल बाढ़गंगा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
2: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर कुण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू पाठेघर खाल्ने चिरेर बच्चा निकाल्ने नर्मल डेलिभरी सेवा एपेन्डिसाइटिस हाइड्रोसिल हर्निया पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा
3: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
2: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
4: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो
5: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ
6: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजे देखि कक्षा सञ्चालन 2083 असार 1 गते देखि
7: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स अकाउन्ट फाइनान्स इकोनोमिक्स चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ म्याथमेटिक्स इङ्ग्लिस नेपाली हेल्थ एन्ड फिजिकल एजुकेसन सोसियोलोजी आदि
8: सुन्नुहोस् त 2083 जेठ 29 गते सम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
9: सम्पर्क प्लस टू कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076550122 र 98570050213।
8: सिद्धार्थ क्याम्पस, बाढगंगा, बुङसी, कपिलवस्तु।
2: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाढडुङ्गा दुई पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीबीएस 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
10: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
2: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
10: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
2: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
10: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
2: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
11: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
2: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बाढडुङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570055057।
1: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान, जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं, वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं, वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट सुरु गरौं डढेलो रोक्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
12: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
13: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
12: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
13: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
13: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
12: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
13: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
12: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
13: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
12: फिजियोथेरापी विशेषज्ञ सेवा,
13: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
12: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071531641 र 535641।
14: ए रुक रुक रुक,
15: के भयो, किन कराएको यस्तो?
14: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे,
16: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
15: हो नि। एन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
17: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्. एनसेल नेपालकै लागि.
18: Ladies and gentlemen, may I have your attention, please? 89.6 Trickshen, Love Station Radio.
19: Buddha Awaz.

0: डिपोडिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा एघारमा साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटेल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, बाह्रको बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल, बुटोलाट, सुखानगर। फोन 071-534-570, 531-354 र 531-570। दिप भनेकै उज्यालोको प्रति।
1: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
2: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
3: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
3: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
4: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब, विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू: सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही। मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
5: हार्दिक बधाई तथा शुभकामना।
6: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कुल बारगंगा 11 ओदारी कपिल वस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय, अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
7: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
5: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।

0: एसी पछि अब के पढ्ने भन्ने चिन्ता छ
1: या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
2: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 का लागि भर्ना खुल्यो।
3: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस्, एजेट 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
0: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98574551, 98574551915।
2: लुम्बिनी भिजन कलेज, बारङ्गतिन गङ्गौलिया कपिलवस्तु।
4: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
1: यति बेला बिहानको 8 बज्यो।
2: हार्दिक बधाई तथा शुभकामना। हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारगङ्गा 6 लक्ष्मणघाट कपिल वस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
3: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईँहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
2: 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
4: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
3: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार बारगङ्गा 6 लक्ष्मणघाट कपिल वस्तु।
4: बारगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बिमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
5: बारगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बिमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बिमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बिमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बिमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगङ्गा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
6: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बिमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बिमा लेखको प्रतिलिपि, बिमा गर्दा बिमा शुल्क बुझाइएको सकल रसिद, बिमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
4: थप जानकारीका लागि बारगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-43-52-747, 98-470-52-954, 98-74-84-700 र 98-70-83-400। अनुरोधक बारगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगङ्गा कपिल वस्तु।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-0025-30।
8: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
9: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
8: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर,
4: निमोनिया चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीफोर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाडजोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यापिएको भाँचिएको हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
9: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
4: सम्पर्क नम्बर 071534905 071553905 र मोबाइल 98570078010।
10: सुन्नु न
11: भन न भन,
10: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
11: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
10: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
11: त्यसो भए त जाऊ न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नि?
10: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
11: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रुफ राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर नायरी। मोबाइल 98215 90095 98570056095 र 98174523111।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
0: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
0: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076-550-317, मोबाइल 98-571-713। संचालक विराज कहे।
3: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
4: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
5: हजुर, विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल, बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
4: 24 घण्टा सेवा उपलब्ध छ।
5: नभुल्नुहोला
6: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल, बारगंगा 4 ठाकुरापुर कपिल वस्तु। फोन 076-550-200, मोबाइल 98-570-55-138।
7: ए रोक रोक रोक,
8: के भयो, किन कराएको यस्तो?
7: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
9: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
8: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
10: ओहो, आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: कता हो काका लहर लहर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्षिण प्राविधिकद्वारा चिफ लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।

0: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 चिप्रा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
1: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
0: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
1: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
0: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
1: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
0: सुविधा युक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
2: भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
0: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
3: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो।
4: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
5: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजे देखि, कक्षा सञ्चालन 2083 असार 1 गते देखि।
6: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि।
7: सुन्नुहोस् त, 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
8: सम्पर्क प्लस टू कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076550122 र 98।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला मध्याह्नको 12 बज्यो।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा भ्याट लाग्दा उपभोक्तालाई भार थपिने, विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता। आज पनि पश्चिम क्षेत्रमा पानी पर्ने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने, सावधानी अपनाउन आग्रह। आज सुर्तीजन्य पदार्थ विरूद्धको दिवस मनाइँदै नेपालमा वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क। अमेरिका, बेलायत र अस्ट्रेलियाले पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने, समुद्र मुनिका पूर्वाधारको सुरक्षा गर्ने विश्वास। र एसियाली खेलकुद छनौटमा नेपालको पुरूष टोलीले चीनलाई दियो 314 रनको लक्ष्य। आईपीएल क्रिकेटको उपाधिका लागि आज आरसीबी र गुजरात खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने बजेटमा घोषणा गरेको छ। यसबाट उपभोक्तालाई भार पर्ने देखिएको छ। घरायसी प्रयोजन तथा अन्य क्षेत्रमा बिजुलीको खपत बढ़दो क्रममा रहेका बेला उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्ता मर्कामा पर्ने मात्र नभए विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता बढ़ेको छ। अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले संसदको दुवै सदनमा शुक्रबार पेश गर्नुभएको आर्थिक विधेयकको दफा 55 मार्फत मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरी अन्तिम उपभोक्तालाई यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी कर लाग्ने गरी असूल उपर गर्नुपर्नेछ उल्लेख छ। त्यस्तै बजेट वक्तव्यमा मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सार्वजनिक रूपमै सरकारको यो कदमको विरोध समेत गर्नुभएको छ। सरकारको निर्णयले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र भान्सा अझ महँगो बनाउने उहाँको भनाइ छ। आज देशका विभिन्न ठाउँमा पानी पर्ने तथा तराईमा हावाहुरी चल्ने सम्भावना छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यूनचापीय रेखाको प्रभावका कारण बदली, वर्षा तथा हुरीको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान छ। महाशाखाले लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हावाहुरी समेत चल्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन र मौसम सम्बन्धी पछिल्ला सूचनामा अध्यावधिक रहन आग्रह गरेको छ। भएको बिहिबारदेखि देशका धेरै जसो ठाउँमा पानी परेको छ। पानी पर्ने क्रम आज बेलुकादेखि कहीँ कम हुने तर थोरै ठाउँमा छिटफुटदेखि मध्यमसम्मको वर्षा भने हुन सक्ने मौसमविदको अनुमान छ। आज विश्व सुर्तीजन्य पदार्थ विरूद्धको दिवस। नेपाल सहित विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। नेपालमा सुर्तीजन्य पदार्थको कारण वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ। त्यस्तै विश्वभर 1,30,00,000 मानिसले सुर्तीजन्य पदार्थको प्रयोग गर्छन्। विश्वमा सुर्तीजन्य पदार्थको कारण हरेक वर्ष 80,00,000 भन्दा धेरै मानिसले ज्यान गुमाउने गरेका छन्। हरेक वर्ष मे 31 तारीकमा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो। यस वर्षको दिवसको अवसरमा डब्ल्यूएचओले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ। निकोटिन अत्यधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकोले विशेष गरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका, किशोर तथा युवाका लागि यसको असर गम्भीर हुन सक्ने डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओले स्वादयुक्त निकोटिन जन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन, प्रवर्धन तथा प्रायोजन रोक्न, सार्वजनिक ठाउँमा पूर्ण रूपमा धूमपान तथा भेपमुक्त क्षेत्र घोषणा गर्न तथा कानूनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गर्दै आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
3: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। दुईवटा सुरुङ मार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेका बेला सरकारले थप सुरुङ निर्माण गर्ने योजना पनि अगाडि सारेको छ। नागडुंगा नौबिसे सुरुङ मार्ग निर्माण सम्पन्न भइसकेको छ। यो सुरुङ मार्ग सञ्चालनको लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आउँदो असोजदेखि सञ्चालनमा ल्याउने तयारी छ। काठमाडौँ तराई मधेश द्रुत मार्गमा पनि 6 सुरुङ निर्माणको क्रममा छ। सरकारले आउँदो आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेको छ। सरकारले टोखा सहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ। यो सुरुङ मार्गको चिनिया पक्षले प्रारम्भिक तहको सबै अध्ययन सकिसकेको छ। कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूलमासदेखि जुम्लाको टुपलासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ। खुरकोट चियाबारी, थानकोट चितलाङ, मजिमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्ने उल्लेख छ। सड़क विभागका अनुसार सम्भाव्यता देखिएका 17 सुरुङ मार्गको पहिचान गरी भौगोलिक अध्ययनको कार्य अगाडि बढ़ाइएको छ। नेपालमा चन्द्र शमशेरको समयमा नै मकवानपुरको चुरियामा 761 मिटर लामो सुरुङ मार्ग निर्माण गरिएको इतिहास छ। अब विदेशको खबर। अमेरिका, बेलायत र अस्ट्रेलियाले ओकस भनेर चिनिने आफ्नो सैन्य गठबन्धन अन्तर्गत समुद्र मुनि सुरक्षा र रक्षा बढ़ाउन पानी मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेका छन्। सिंगापुरमा भएको सुरक्षा शिखर सम्मेलनमा तीन देशका रक्षा मन्त्रीहरूले यो घोषणा गरेका हुन्। अर्को वर्षसम्ममा मानवरहित पनडुब्बी अर्थात अनक्रूड अण्डरसी भेहिकल प्रविधि यूयूभी तयार हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ। परियोजनाको कुल लागत नखुलाइए पनि बेलायतका रक्षा मन्त्री जोन हेलीले आफ्नो देशले 15 करोड़ पाउण्ड योगदान गर्ने बताउनु भएको छ। सन् 2021 शुरू भएको ओकस रक्षा सम्झौताले तीन देशहरूले आणविक पनडुब्बीहरू विकास गर्ने र सैन्य विशेषज्ञता साझा गर्ने कुरा पुष्टि गरेको थियो। यसलाई इण्डो प्यासिफिकमा चीनको बढ़दो समुद्री उपस्थिति र दक्षिण चीन सागर जस्ता विवादित क्षेत्रहरूमा बढ़दो तनावका बीच प्रतिरोध गर्ने क्षमता विस्तारका रूपमा हेरिएको छ। संयुक्त विज्ञप्तिमा नयाँ परियोजनाले समुद्री सतहको पूर्वाधारको सुरक्षा गर्न, आक्रमण गर्न र निगरानी गर्न तथा बन्दोबस्तीका सामान ओसार पसार गर्न सक्ने यूयूभीहरूको लागि अत्याधुनिक पेलोड र सक्षम प्रणाली विकास गर्ने भनिएको छ। अब खेल खबर। एसियाली खेलकुद पुरूष टी20 छनौट मा अहिले नेपाल र चीनले खेलिरहेका छन्। सिंगापुरको राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस हारेर पहिला ब्याटिङ गरेको थियो र नेपालले निर्धारित 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको छ। नेपालले चीनलाई जितका लागि 314 रनको लक्ष्य दिएको छ। नेपालका कुशल भुर्तेलले 129 रन बनाए, साथै उनले 9 ओभरमा 6 छक्का प्रहार गरे। कुशल मल्लले अभिजित 85 र रोहित पौडेलले 69 रन जोड़ेका छन्। चीनले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ। नेपालले समूह चरणमा चीनसँगै मलेसिया र कतारसँग प्रतिस्पर्धा गर्ने

0: इन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेंगलुरूले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन्। आईपीएल क्रिकेटमा यी दुवै टोलीले समान एक एक पटक उपाधि जितेका छन्। आरसीबी साबिक विजेता टोली हो भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि आज विशेष रेल सेवा समेत सञ्चालन गरिएको छ। आईपीएल क्रिकेटमा 10 टोली सहभागी थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा भ्याट लाग्दा उपभोक्तालाई भार थपिने, विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता। आज पनि पश्चिम क्षेत्रमा पानी पर्ने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने, सावधानी अपनाउन आग्रह। आज सुर्तीजन्य पदार्थ विरूद्धको दिवस मनाइँदै नेपालमा वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क। अमेरिका बेलायत र अस्ट्रेलियाले पानी मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने, समुद्र मुनिका पूर्वाधारको सुरक्षा गर्ने विश्वास। र एसियाली खेलकुद छनौटमा नेपालको पुरूष टोलीले चीनलाई दियो 314 रनको लक्ष्य। आईपीएल क्रिकेटको उपाधिका लागि आज आरसीबी र गुजरात खेल्दै।
1: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: द्विपटक बैंक अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: एसीए उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इंग्लिश माविमा व्यवस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
2: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
1: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्पर गाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी रामापुर मुर्गिया फर्सा टिकट बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरंगे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसीई ग्रेडसिटको कम्प्युटर प्रिन्ट एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
2: विस्तृत जानकारीको लागि एभरेस्ट इंग्लिश बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071535962, मोबाइल नम्बर 98671009146, 98570159158, 98475151 र 98681
3: एभरेस्ट सदैव उच्च।
4: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
5: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
5: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
7: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
9: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
8: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
9: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
8: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
9: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
8: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
9: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
8: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
9: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
8: फिजियोथेरापी विशेषज्ञ सेवा,
9: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
8: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
10: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
11: हेर न भतिज, म त पाल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
12: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदै छ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
13: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तीन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिक निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
12: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बात, युरिक एसिड तथा गर्दन भाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झन्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
13: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
12: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिङ चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9843764666 र 9824151291।
13: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
14: युनाइटेड अस्पताल बारदिङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू,
15: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार,
14: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा, हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर कुण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू, वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
15: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 9857055138।
14: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
16: हे भगवान, यो टोयलेट भुरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
17: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
18: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
13: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
17: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठन कपिल वस्तु,
13: प्रोप्राइटर नोने थारू,
18: सम्पर्क नम्बर 9144549750 र 9673130393।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: नयाँ व्यवस्थापन का साथ भर्ना खुल्यो एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने दक्ष अनुभवी शिक्षक द्वारा मनोपरामर्श विधि अप्नाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था कमजोर विद्यार्थीहरूका लागि फिडब्याक तथा अतिरिक्त कक्षाको व्यवस्था सुविधा सम्पन्न भौतिक पूर्वाधार जिहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था
5: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि कक्षा सञ्चालन जेठ 18 गतेदेखि
4: जानकारीका लागि कुलराज पौडेल प्राचार्य बारगंगा मावि बारगंगा लौगाई कपिल वस्तु फोन 076411118 98575579 98575259 र 98472848
6: हार्दिक बधाई तथा शुभकामना
7: हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारदुङ्गा 5 बैदौली कपिलवस्तुका 3 विद्यार्थीले 4 जीपीए ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ
8: तपाईहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 जीपीए सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना सँगै हार्दिक बधाई ज्ञापन गर्दछौ
6: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिल वस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिल वस्तु परिवार
9: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz

0: Ladies and gentlemen, may I have your attention, please? 3, 2, 1. 89.6
1: Friction Law Station Radio. Buddha Avaz. Yeti bela dihanaku 10 bajyo. बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
2: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिलवस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्य दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
3: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमा लेखको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
1: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98413-52747 98470-52954 98472-84700 र 98470-83400 अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
6: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
5: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
7: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
6: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु। फोन 076-550-317 मोबाइल 98-570-51-713 सञ्चालक गिरिराज कणेश।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
2: कता हो काका लहर लहर गर्दै
3: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल हिँड सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98644-19125 र 98572-00004।
4: सुन्नु न,
5: भन न भन,
4: चाडबाडहरू पनि नजिकै छ, बिहापार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
5: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
4: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प सेन्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
5: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थपथाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
4: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
5: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी, मोबाइल 98215-90095, 98575-0095 र 98174-52311।
6: नमस्कार, तपाईँहरू यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज। यो समय हो लोकगीत संगीतको, तपाईँहरू यति बेला सुन्न सक्नुहुनेछ नयाँ तथा पुराना लोकगीत संगीतहरू मात्र सामुदायिक रेडियो बुद्ध आवाज।

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरे छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
1: 24 घण्टा सेवा उपलब्ध छ
2: नभुल्नुहोला
3: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु फोन 076-550-200 मोबाइल 98-570-55-138
4: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी सस्तो सुलभ वार्ड सस्तो सुलभ आइसियू तथा एनआइसियू सेवा सिटी स्क्यान ल्याब यूएससी एक्सरे इन्डोस्कोपी सेवा सस्तो अपरेशन प्याकेज सस्तो सुलभ कार्यक्रमका विशेषताहरू निम्न शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान अनुभवी डाक्टरद्वारा परामर्श स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही मोबाइल 97464-0249 पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ
5: रिपोर्टिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो हाम्रा विशेषताहरू सिकाई मैत्री साइन्स ल्याब अत्याधुनिक कम्प्युटर ल्याब एसी युक्त कक्षा कोठा संस्कार र संस्कृतिमा जोड व्यक्तित्व र नेतृत्व विकास फर्दर स्टडीका लागि काउन्सिलिङ रेफरेन्स बुक सहितको ई लाइब्रेरी खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप होटेल भिजिट शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा आईओई र आईओएम मा राम्रो सफलता आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल बुटोला सुखानगर फोन 071-534-570-531-354 र 530-570 दिप भनेकै उज्यालोको प्रतीक
6: हार्दिक बधाई तथा शुभकामना
7: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिलवस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ
8: कडा मेहनत अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ
6: तपाईहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस् 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना हार्दिक बधाई तथा शुभकामना
7: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारगंगा 6 लक्ष्मणघाट कपिलवस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ
8: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईँहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
6: 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ नेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
7: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
8: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार, बारगंगा 6 लक्ष्मणघाट कपिलवस्तु।
7: यसैपछि अब के पढ्ने भन्ने चिन्ता छ या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
8: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 का लागि भर्ना खुल्यो।
9: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् AZ 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पुनः छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
7: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 98574551, 98574551,
8: लुम्बिनी भिजन कलेज, बारगंगा 3 गंगौलिया कपिलवस्तु।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन गाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कणे।
3: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
4: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
5: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
6: हाम्रा सेवाहरू पाएस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
7: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजुपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
6: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
7: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिङ चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214152091।
6: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
2: कता हो काका लखर लखर गर्दै?
8: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
8: ल होइन, सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
8: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्षिण प्राविधिकद्वारा चिफ लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98644195 र 98572004।

0: 28 वर्षीय कमल थापालाई नेपाल प्रहरीले आज काठमाडौँको बुढा नीलकण्ठबाट पक्राउ गरेको छ। थापालाई रीता अधिकारीमाथि एसिड प्रहारको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
1: यदि एसिड सजिलैसँग बेचबिखन हुन्थेन भने कसैलाई छ्यापिने थिएन, त्यसैले गैर कानूनी रूपमा एसिडको बेचबिखन गर्नेलाई कडा भन्दा कडा सजायको व्यवस्था गरियोस् र अपराधीले उन्मुक्ति पाओस्।

नमस्कार, तपाईले सामुदायिक रेडियो बुद्धावाज सुनिराख्नु भएको छ। यो समय हो आधुनिक गीत संगीतको। तपाई अबको क्रममा नेपाली बजारमा भित्रिएका नयाँ तथा पुराना आधुनिक गीत संगीतहरू सुन्न सक्नुहुन्छ।

0: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध।
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्ष रोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इङ्ग्लिस माविमा व्यवस्थापन संकाय तर्फ होटेल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा विवाह समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
4: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
3: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्पर गाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी रामापुर मुर्गिया फर्सा टिकर बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरंगे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसी ग्रेडसिटको कम्प्युटर प्रिन्ट 1 प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
4: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071-535-962, मोबाइल नम्बर 98-671-09-146, 98-570-59-158, 98-475-51-800 र 98-86-84-976।
5: एभरेस्ट सदैव उच्च।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
7: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
7: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
7: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
6: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
7: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
6: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
7: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
6: फिजियोथेरापी विशेषज्ञ सेवा,
7: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारडिङ्गा दुई पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
9: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
7: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
9: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
7: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
9: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
7: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
10: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
7: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारडिङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570055057।
0: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो।
11: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
12: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजे देखि, कक्षा सञ्चालन 2083 असार 1 गते देखि।
13: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि।
14: सुन्नुहोस् त, 2083 जेठ 29 गते सम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
0: सम्पर्क प्लस टू कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076550122 र 98570050213।
14: सिद्धार्थ क्याम्पस बारडङ्गा बुङसी कपिलवस्तु।

0: नमस्ते, म गायक प्रमोद खरेल। अहिले तपाईहरु सुन्दै हुनुहुन्छ
1: सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
2: तिम्रो यादले बिदा दिन चाहेन, तिम्रो यादले बिदा दिन चाहेन, पापी कालले मलाई लिन चाहेन, पापी कालले मलाई लिन चाहेन, तिम्रो यादले बिदा दिन चाहेन अनि पापी कालले मलाई लिन चाहेन। किन मरिन म, किन मरिन, हे दिन देख्न रहेछु बाँचेको, हे दिन देख्न रहेछु बाँचेको।

नियतिले हामीलाई टाढा बनाउँदैछ या तिमीले कुनाबाट टाढिँदैछ, तर आफ्नै प्रेमको मुना छिनाएर भोलि घरबाट अन्त्य कुरा छिनेदी जसलाई चाहे अपनाउन पाए, तर जसलाई पाएँ

उनी बाँचिन या मरिन थाहा छैन, उनी बाँचिन या मरिन थाहा छैन, तर म जिउँदै मरेको मान्छे।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
1: यति बेला मध्याह्नको 12 बज्यो।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनको भाव आज तोलामै 20,500 रूपियाँले बढ़्यो। भन्सार दर 10% वृद्धिसँगै बजारमा असर देखिएको महासंघको भनाई। मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा भ्याट लाग्दा उपभोक्तालाई भार थपिने, विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता। बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रेका 6 झोलुङ्गे पुल पुननिर्माण गरिने, अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित। चीनको सेन्झौ 21 अभियान सफल, 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता। र नेपाली महिला क्रिकेट टोली एसियन खेलकुदमा 6 हुन सकेन, पुरूष टी20 छनौटमा चीनलाई हराउँदै नेपालको विजय शुरूआत। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव तोलामै 20,500 रूपियाँले बढ़ेको छ। सुनको भाव बढ़ेर आज तोलाको 3,11,100 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,90,300 रूपियाँमा कारोबार भएको थियो। सरकारले सुनको भन्सार दर 10% वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि तोलामा 305 रूपियाँले बढ़ेको छ। अस्ति शुक्रबार तोलाको 5,040 रूपियाँमा कारोबार भएको चाँदी आज भाव बढ़ेर तोलाको 5,345 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रेजर्स नेपाल भ्रमणमा आउनुभएको छ। रेजर्स 3 भ्रमणको लागि आज काठमाडौँ आइपुग्नु भएको हो। गएको चैत 13 बालेन्द्र शाह बालेन नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने रेजर्स अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुनुहुन्छ। सरकारले मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने बजेटमा घोषणा गरेको छ। यसबाट उपभोक्तालाई भार पर्ने देखिएको छ। घरायसी प्रयोजन तथा अन्य क्षेत्रमा बिजुलीको खपत बढ़दो क्रममा रहेका बेला उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्ता मर्कामा पर्ने मात्र नभई विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता बढ़ेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले संसदको दुवै सदनमा शुक्रबार पेश गर्नुभएको आर्थिक विधेयकको दफा 55 मार्फत मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरी अन्तिम उपभोक्तालाई यो ऐन र ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी कर लाग्ने गरी असूल उपर गर्नुपर्नेछ उल्लेख छ। त्यस्तै बजेट वक्तव्यमा मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सार्वजनिक रूपमै सरकारको यो कदमको विरोध समेत गरिसक्नु भएको छ। सरकारको निर्णयले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र भान्सा आज महँगो बनाउने उहाँको भनाई छ। बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रेका 6 झोलुङ्गे पुल पुननिर्माण गरिने भएको छ। विशेष गरी दक्षिणी क्षेत्रमा रोशी खोलाको बाढ़ी पहिरोले बगाएका ती पुल पुननिर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको हो। 2081 साल असोज 10 12 गतिसम्म परेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढ़ीका कारण क्षति पुगेको पक्की पुल सहित क्षतिग्रस्त झोलुङ्गे पुल झण्डै 2 पुननिर्माण हुने क्रममा पुगेका हुन्। बाढ़ीका कारण नमोबुद्ध नगरपालिका रोशी र तिमाल गाउँपालिका जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको थियो। रोशी गाउँपालिका 3 नमोबुद्ध रोशी, पिपलटार सुगुरे डाँडा झोलुङ्गे पुल, खाक्सी झोलुङ्गे पुल, रोशी गाउँपालिका 11 मामती पिप्ले लोङसाङ कालडुङ्गा झोलुङ्गे पुल र पिप्ले दोभान झोलुङ्गे पुल पुननिर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको शहरी विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनका सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर प्रेमनारायण बस्यालले बताउनुभयो। उहाँका अनुसार बाढ़ीले क्षतिग्रस्त रोशी 9 नार्के झोलुङ्गे पुल र रोशी 7 कटुञ्जे बेसी 1 यूएस झोलुङ्गे पुल पुननिर्माणको लागि 3 करोड़देखि 5,50,00,000 रूपियाँसम्म स्रोत सुनिश्चित गरिएको छ। त्यसै गरी बागमती नदीमा आएको बाढ़ीले क्षति पुर्याएको काभ्रेको खानीखोला गाउँपालिका र मकवानपुर जोड्ने फार्सा झोलुङ्गे पुल पुननिर्माणको लागि पनि स्रोत सुनिश्चित भएको छ। सूचना अधिकारी बस्यालका अनुसार स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुननिर्माणका लागि चालू आर्थिक वर्षमा ठेक्का आह्वान गर्ने र बहुवर्षीय योजना भएकोले आउँदो आर्थिक वर्ष देखि पुल निर्माणको काम शुरू गरिनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा टिकटकर तुलसा अधिकारी पक्राउ थाईल्याण्डबाट काठमाण्डौ ल्याइयो। साफ महिला च्याम्पियनशीपमा नेपालले आज श्रीलंकासँग खेल्दै लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाण्डौको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856714 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुनको भाव तोलामै 20,500 रूपियाँले बढ़्यो, भन्सार दर 10% वृद्धिसँगै बजारमा असर देखिएको महासंघको भनाई, अमेरिकी उपविदेश मन्त्री रोजर्स काठमाडौँमा लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। टिकटकर तुलसा अधिकारी पक्राउ परेकी छन्। इन्टरपोलबाट रेड नोटिस जारी भएकी उनलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ गरेको हो। अधिकारीलाई पक्राउ गरी थाइल्याण्डबाट गैराती काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। उनी विरूद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धिकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ। अधिकारी विरूद्ध 6,52,29,000 रूपियाँ ठगी र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो। उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो। तुलसा कलेक्शन प्रालिकी संचालक अधिकारी विरूद्ध ललितपुरका एकजना व्यवसायीले उजुरी दिएका थिए। अधिकारीलाई थुनछेक प्रयोजनको लागि अदालतमा उपस्थित गराइनेछ। अब विदेशको खबर। चीनको सेन्झौ 21 अन्तरिक्ष अभियान सफल भएको छ। अभियानमा सहभागी 3 अन्तरिक्ष यात्री झाङ लु ऊ फेई र झाङ झोझाङ 210 दिनको सफल अन्तरिक्ष बसाई पूरा गरी सकुशल फिर्ता भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। ती तीनजना अन्तरिक्ष यात्रीको स्वास्थ्य अवस्था राम्रो रहेको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम सम्बन्धी निकायले जनाएको छ। उहाँहरूलाई केही समय निगरानी तथा क्वारेन्टीनमा राखिनेछ। स्वास्थ्य परीक्षण र विश्राम अवधि सम्पन्न भएपछि उहाँहरूले बेजिङमा आयोजित पत्रकार सम्मेलन मार्फत आफ्नो अन्तरिक्ष यात्राको अनुभव तथा अभियानका उपलब्धिबारे जानकारी दिनुहुनेछ। साथै जो 21 अन्तरिक्ष अभियान पूर्ण रूपमा सफल भएको पनि निकायले पुष्टि गरेको छ। 210 दिनको अन्तरिक्ष बसाई चीनको अन्तरिक्ष अनुसन्धान तथा प्रविधि विकासको दृष्टिकोणले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यो सफलताले भविष्यमा थप उन्नत अन्तरिक्ष अभियान तथा वैज्ञानिक अनुसन्धानका लागि महत्वपूर्ण आधार तयार गरेको खबरमा उल्लेख छ। अब केही खेल खबर। नेपाली महिला क्रिकेट टोली चीनसँग 5 विकेटले पराजित भएसँगै एसियन खेलकुदका लागि छनौट हुन असफल भएको छ। वर्षाले प्रभावित खेलमा चीनले नेपाललाई 5 विकेटले हरायो। खेल 7 ओभरमा झारिएको थियो। डीएल मेथडका आधारमा नेपालले दिएको 43 रनको लक्ष्य चीनले 7 ओभरमा 5 विकेट गुमाएर भेटायो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 7 ओभरमै 5 विकेट गुमाएर 50 रन बनाएको थियो। चीन तेस्रो हुँदै एसियन खेलकुदमा छनौट भयो। त्यसअघि हिजो भएको सेमी फाइनलमा नेपाललाई हराएको मलेसिया र अर्को सेमी फाइनलमा चीनलाई हराएको थाइल्याण्ड एसियन खेलकुदमा छनौट भएका छन्। एसियाली खेलकुदकै अर्को खबरमा पुरूष टी20 छनौटमा नेपालले विजयी शुरूआत गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले आज चीनलाई 221 रनको फराकिलो अन्तरले हरायो। सिंगापुरको राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालको पुरूष टोलीले निर्धारित 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको थियो। जितका लागि 314 रनको लक्ष्य पछ्याएको चीन 19 ओभर 2 बलमा 92 रनमा अलर्ट भयो। आजको खेलमा नेपालका कुशल भुर्तेलले 129 रन बनाए। साथै उनले 9 ओभरमा 6 छक्का प्रहार गरे। कुशल मल्लले अभिजित 85 र रोहित पौडेलले अभिजित 69 रन जोड़े। नेपालले समूह चरणको अर्को खेलमा बिहिबार मलेसियासँग खेल्नेछ। र साफ महिला च्याम्पियनशीपमा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ। खेल भारतको गुवामा रहेको जवाहरलाल नेहरू रंगशालामा बेलुका 4:45 शुरू हुनेछ। यसअघि गएको सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भूटानलाई हराएको थियो। प्रतियोगिताको समूह चरणमा नेपाल, भूटान र श्रीलंका छन्। त्यस्तै समूह बीमा साविक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन्। समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनको भाव तोलामै 20,500 रूपियाँले बढ़्यो, भन्सार दर 10% वृद्धिसँगै बजारमा असर देखिएको महासंघको भनाई, मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा भ्याट लाग्दा उपभोक्तालाई भार थपिने, विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता, बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रेका 6 झोलुङ्गे पुल पुनर्निर्माण गरिने, अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित, चीनको सेन्झौ 21 अभियान सफल, 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता, र नेपाली महिला क्रिकेट टोली एसियन खेलकुदमा छनौट हुन सकेन, पुरूष टी20 छनौटमा चीनलाई हराउँदै नेपालको विजयी शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: दुई पटक बैंक अफ द ईयर 2024 र 2025 को सम्मान सिटीजन्स बैंक विश्वास को नाम सिटीजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाईमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट ड्रेन गाडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 0765530317, मोबाइल 98571713। संचालक गिरिराज खरे।
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
5: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नस तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
4: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
4: सम्पर्क नम्बर 0175349050, 0175359050 र मोबाइल 98570078010।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नु होला टिकट।
3: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा चार ठाकुरापुर कपिल वस्तु, फोन 076-5502, मोबाइल 98575-55138।
4: हे भगवान, यो टोयलेट भोरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
5: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
6: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
7: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
5: सम्पर्क अनुप किसान सेनेटरी, बारगंगा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
7: प्रोप्राइटर नोने थारू।
6: सम्पर्क नम्बर 98144-49-450 र 98-76-31-393।
8: ए रोक,
9: के भयो, किन कराएको यस्तो?
8: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे।
10: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड, यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
9: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
11: ओहो, आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
12: सुन्नु न,
13: भन न भन,
12: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने।
13: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
12: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
13: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
12: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
13: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल, तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा, प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी, मोबाइल 98215-90-00-95, 98-75-56-95 र 98-174-52-311।
14: इन्तजार गरबो
15: 99.6 MHz ने रेडियो बुथ आवाज सुनेके न भुलाइल जाई।

0: डिपोर्डिङ हाई स्कूलको प्लस टू तर्फ कक्षा एघारमा साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटेल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कूल, बुटोलाट, सुक्खानगर। फोन 071-534-570, 531-354 र 535-570। दिप भनेकै उज्यालोको प्रतीक।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट, विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
2: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारडिङ्गा 2 चिप्रा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू:
3: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
2: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
3: स्वच्छ, शान्त, मनोरम, शैक्षिक वातावरण अनुकूल रहेको,
2: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
3: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
2: सुविधा युक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
4: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार
2: हरू।
3: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
2: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
3: स्वच्छ, शान्त, मनोरम, शैक्षिक वातावरण अनुकूल रहेको,
2: दक्ष तथा अनुभवी प्रशिक्षक

सम्पर्क कपिल वस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा दुई पिपरा कपिल वस्तु फोन 076550101 मोबाइल नम्बर 9847045967 र 9857055057।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 1 बज्यो।
2: कता हो काका लहर लहर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन सब एक्जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 44 19 125 र 98 75 52 004।

0: सुन्नु न
1: भन न भन
0: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
1: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
1: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
0: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
1: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर बिक नायरी मोबाइल 98215 90 00 95 98575 56 095 र 98174 52 311
2: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध
3: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
4: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ
4: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
5: ए रोक रोक रोक
6: के भयो किन कराएको यस्तो
5: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड
7: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
6: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
8: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
9: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
10: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ
9: ब्लड प्रेसर सुगर थाइराइड मुटु रोग छाती रोग ग्यास्ट्रिक सर निमोनिया चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीफोर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यातिएको भाँचिएको हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ
10: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि
9: सम्पर्क नम्बर 071-534-905 071-553-905 र मोबाइल 98-570-78-010

0: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डडेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाउ, जीवन जोगाउ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: हार्दिक बधाई तथा शुभकामना।
2: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिलवस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय, अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
3: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
1: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
4: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। निचा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाउ र हुर्काउ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
5: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारगंगा 2 चिप्रा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीबीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू:
6: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
5: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
6: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
5: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
6: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
5: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
7: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
5: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारगंगा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570557।
1: हार्दिक बधाई तथा शुभकामना।
2: हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारगंगा 6 लक्ष्मणघाट कपिलवस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
3: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
1: 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
2: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा एकदेखि कक्षा सातसम्म अंग्रेजी माध्यममा पठन पाठन शुरू गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
3: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार बारुङ्गा छ लक्ष्मणघाट कपिलवस्तु।
2: यसैपछि अब के पढ्ने भन्ने चिन्ता छ या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
3: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा एघारका लागि भर्ना खुल्यो।
8: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् AZ 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
2: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 98574551, 98574551,
3: लुम्बिनी भिजन कलेज, बारुङ्गा 3 गंगौलिया, कपिलवस्तु।

0: तर सधैँ यसरी चल्दैन नि बुढी। अस्ति तिमी बिरामी हुँदा पैसा सापट खोज्न जाँदा कसैले पत्याएन। मैले यस्तो सोचेको छु, म विदेशतिर जान्छु बुढी।
1: त्यो त हजुर नै विचार।

0: म पापी नै हो। मैले मेरो भगवान जस्तो श्रीमानलाई धेरै ठूलो धोका दिएको छु। मैले उहाँको विश्वास तोडेको छु। सायद मलाई अब मेरो श्रीमानले त के भगवानले पनि माफ गर्दैनन् होला। आफूलाई भन्दा धेरै माया गर्ने श्रीमानको मायालाई लत्याएर हिँडे। म अब उहाँको अगाडि मुक्ति खान लायक छैन। सुखो माया लाएर जुनी जुनी सँगै जुनी मर्ने कसम खाएर लाएको मायामा मैले खोट लगाएको छु। म अब यो संसारमा बाँच्नुको कुनै अर्थ छैन र मर्नु बाहेक कुनै विकल्प पनि छैन। म मर्छु, हो म मर्छु, मलाई माफ गर्न है बुढा।
1: किन मर्न चाहन्छौ? तिम्रो कुरा मैले सबै थाहा पाइसके। आलु दाइले मलाई सबै कुरा भनिसक्नुभयो।

0: तिमी बाहेक मेरो यो संसारमा को छ? तिम्रै खुसीको लागि म विदेश गए कमाउनको लागि। ल भन ल भन, तिमी बाहेक मेरो यो संसारमा को छ? भन, अझै मर्न चाहन्छौ?
1: के मलाई अझै माया गर्नुहुन्छ?
0: म गर्छु, म माया गर्छु, म स्वीकार्छु तिमीलाई।
1: मलाई माफ गर्न है बुढो, मलाई माफ गर्न है बुढो।

0: मेरो बारेमा सबै कुरा थाहा पाए पनि तपाईले मलाई स्वीकार्नु भयो है।
1: मैले तिम्रो शरीर र रूपको लागि माया गरेको थिएन, मैले तिम्रो मनसँग माया गरेको थिएँ। कुराहरू अब हामीले विगतका दिनहरूलाई भुलेर नयाँ जीवनको सुरुवात गर्नु छ।

0: मसँग त छैन नि, कमला तँसँग छ?
1: मसँग पनि छैन के?
2: मसँग छ
3: पान पो खाइ।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
2: एसएयु उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इंग्लिस माविमा व्यवस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
3: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
2: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्पर गाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी रामापुर मुर्गिया फर्सा टिकर बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरङ्गे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसई ग्रेड सिटको कम्प्युटर प्रिन्ट एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
3: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071535962, मोबाइल नम्बर 98671009146, 98570159158, 98475151 र 98681 9976।
4: एभरेस्ट सदैव उच्च।
5: न डेराओ बाबू, न डेराओ, साँप का कुछ न करे थे, साँप कुछ नहीं करत है। अच्छा वो देखो, वो आपन रास्ता चली गवा कुछ की ही तो, और सब सांप विशालु नहीं होते है ना।
6: विशालु है कि नहीं, कैसा चिन्ह है अम्मा?
5: हाँ बाबू, नेपाल में मिले वाले विशालु सांप के बारे में सुनो। एक होते करेंत जोन प्राय रात के समय में घर भीतर हल सकत है, एकरे दशक बाद नाही पिरा सकत है, लेकिन दशक बाद शरीर के भाग न चले मेर से सांस लिए कठिन हुए मेर से पक्षघात हो सकत है। और ऐसे होते हैं गोहवन अर्थात फेटारा, जोन बहुत रिसहा मेर के होते हैं और फाड़ बनावत है। गोहवन सांप दिन या रात दोनों ओकत दिखाते हैं, और प्राय सवेरे संध्या के दिखाए वाले एकरे दशक बादो पक्षघात हो सकत है।
6: अच्छा,
5: और दूसर होते हैं हरियो जात के सांप, एकरे दशक बाद दस लिहा भाग फूल जात है और बहुत पिरात है, खून पातर हो के रक्त श्राव हो सकत है। वही मेर से हमरन के देश की तराई के सब भूभाग में मिले वाले गंडाइस जौने के ऊपर बाघ के जिस बुट्टा होत है, एकरी दसाई की बीमारियां कम मात्रा में मिलत है, लेकिन एकर दसाई एकदम खतरनाक होत है।
7: बरसायाम और बाली काटे समय में सांप के कटाई अथवा दसाई के घटना सब बहुत होत है। बाढ़ और प्राकृतिक प्रकोप सब के कारण सांप के वासस्थान नष्ट होत के सांप दसाई के घटना सब अधिक होत मिलत है।
8: ढेर जैसन सांप के दसाई हानिकारक नहीं होत है, तब वो सांप दसिल लीज तो तुरंत निर्भय के उपचार केंद्र में चल जाए चाहिए।
7: विश्वसनीय और सही जानकारी प्राप्त करे और नकचेरे के उपचार केंद्र कहाँ है कहके पता लगावे आधिकारिक वेब पेज snakebitenepal.org में जाए के आवश्यक जानकारी ले सका जात है।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: के छ हो धनुष भाई, भाले बगेर कता?
11: भाकल
10: के को भाकल हो?
11: सुन्तालीका जिउमा दाग आएर हातको देउता पनि झाम झाम गर्दा भन्थे, झाम्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन
10: यस्तो पनि हुन्छ
11: नपाचार भएर हिँड्ने त। ल हेर्नुहोस् ताई,
10: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो खोसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खार देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नु।
11: तर जान्नेले त यो देउताको करामत भन्छ त?
10: यो देउताको होइन, कीटाणुको करामत हो।
12: भाकल साकल छोडौँ धुर्मु, उहाँले भने जस्तै जताएर औषधि खान थालिहाल्नु पर्छ कि।
13: कुष्ठ रोगको समयमै उपचार गरौ, अङ्गभङ्ग हुनबाट बचौं, बचाऊ।
14: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
15: कता हो काका लहर लहर गर्दै?
16: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु।
15: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
16: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
15: हजुर, हाम्रा सेवाहरू,
16: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
17: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
16: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
17: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
15: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, डेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
16: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-571-713, सञ्चालक गिरिराज कणे।
18: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
19: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
18: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको, ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
19: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
18: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
19: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
18: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
19: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
18: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
19: हिस्टो, साइटो, बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
18: फिजियोथेरापी विशेषज्ञ सेवा,
19: आईसीयू, एनआईसीयू, डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
18: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्रणाली। फोन 071-531-641 र 535-641।
20: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
21: हेर न भतिजु, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लागे नि।
22: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
23: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिक निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
22: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
23: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
22: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-666 र 98214-15291।
23: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छाल सूत्र विधिद्वारा पाइस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
16: तपाईँ यति बेला सामुदायिक रेडियो बुद्ध आवाजको फ्रिक्वेन्सी मोडुलेसनमा 89.6 मेगाहर्ज सँगै हुनुहुन्छ। अब तपाईँ सुन्न सक्नुहुनेछ विभिन्न आधुनिक तथा पप

supported by B-Series Detergent Powder.

0: खोल त कहाँ गए? ल जुम्ल्याहरूले जुम्ल्या नै पाएछ।
1: ल हेर त मस्के कहाँ शिशु दाई पिन्सहरू त गयो त। पटेनालाई जानी नजानी नाप्नु भएको थियो गयो खत्तम।

0: यसलाई भनिन्छ दुवै हातमा लड्डु।
1: नमस्कार, म सुशीर भण्डारी
2: अनि हामी ट्विनी गर्ल्स,
3: म पिजमा हतिवडा अनि म पिन्सी खतिवडा
4: र म सुरेन्द्र बसेल, कोरियोग्राफर तथा डिरेक्टर।
1: हाम्रो भिडियो पुरा हेरिदिनु भयो तपाईँ सबैलाई धेरै धेरै धन्यवाद।
3: लाइक, कमेन्ट र सेयर गर्न चाहिँ नबिर्सिनु है। अनि यो च्यानललाई सब्सक्राइब गर्नुभएको छ कि छैन, गर्नुभएको छैन भने अवश्य गर्नु होला।
4: तपाईँहरूको लागि गजबको मौका रहेको छ,
1: हाम्रो माया जिन्दाबादमा टिकटक बनाउनुहोस् र ट्विनी गर्ल्स प्रिजमा र प्रिन्सीलाई भेट्ने सुबर्ण मौका पाउनुहोस्।
3: साथै जुन टिकटक भिडियोमा धेरै भन्दा धेरै लाइक्स आउँछ त्यो भिडियो जसले बनाउनु भयो उहाँलाई नगद रु 15,000 र आकर्षक उपहार पनि पाउनुहुनेछ। अनि भिडियो राख्दा हेसट्याग हाम्रो माया जिन्दाबाद कम्पलसरी राख्नुहोला। बाई।

0: भगवान यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
1: ए दाई ढुकाउनुहोस्, यस्तो बेला त अनु किसान सेनेटरी बोलाउने हो। पाँच मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
2: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी पाँच मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
0: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनु किसान सेनेटरी, बारगङ्गा एक मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
0: प्रोप्राइटर नोने थारू।
2: सम्पर्क नम्बर 9814549450 र 9673131393।
0: बारगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बिमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
3: बारगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बिमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बिमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बिमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बिहोर्नु पर्ने गरेकोमा उक्त 20% बिमा शुल्क रकमले 50% हुन आउने बिमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बिमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बिमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बिमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगङ्गा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
4: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बिमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बिमा लेखको प्रतिलिपि, बिमा गर्दा बिमा शुल्क बुझाइएको सकल रसिद, बिमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
0: थप जानकारीका लागि बारगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 9843-52747, 9847-52954, 9472-84700 र 9470-83400। अनुरोधक बारगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगङ्गा कपिल वस्तु।
5: ए रुक रुक रुक,
6: के भयो, किन कराएको यस्तो?
5: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रेट।
7: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: आजै यो सुपर भ्यालु प्याक *123 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
9: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब, विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसियू तथा एनआइसियू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा, रूपन्देही। मोबाइल 9764-0924-90। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
10: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा एघारमा साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दि बोर्डिङ हाई स्कुल, बुटोला सुक्खा नगर, फोन 071-534-570, 531-354 र 530-570। दीप भनेकै उज्यालोको प्रतीक।
11: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा एघारमा व्यवस्थापन, शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने, दक्ष अनुभवी शिक्षक द्वारा मनोपरामर्श विधि अप्नाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने, टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था, लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था, कमजोर विद्यार्थीहरूका लागि फिडब्याक तथा अतिरिक्त कक्षाको व्यवस्था, सुविधा सम्पन्न भौतिक पूर्वाधार, जिहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था।
12: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि, कक्षा सञ्चालन जेठ 18 गतेदेखि।
11: विस्तृत जानकारीका लागि कुलराज पौडेल प्राचार्य, बारगंगा मावि, बारगंगा लौगाई कपिल वस्तु, फोन 076-411-118, 98-570-50-579, 98-570-50-259 र 98-470-82-048।

0: कति नै त्यो कालो कोठी वालीले बचाउने भएको न मिठोसँग खायो नि यार धोबी खायो यार
1: के ढिलो भएर तँलाई बचाउनु जानुपर्छ नि तैँले गर्दा हामीले पनि खायो हेरे
2: हो यार राम्रोसँग
1: खुसी अनि त्यो नआएर के हो पाण्डा जस्तो भएछ त
0: नचिन यार

आया तिम्रो लागि एउटा सरप्राइज गिफ्ट छ नि। नै म त भेटेरै दिने हो, त्यो साटो मलाई किस चाहिन्छ नि। बा मलाई कस्तो लाज लाग्यो।

0: मोचाए एक जना केटी माथि दुई दुई जना झुन्नी रहछन्
1: छिप्लाक तलाई के मतलब
0: हो मलाई त के को मतलब सर केटा मलाई त्यो माथि चाहिँ डाउट छ है
1: भन्दा हो
0: त ठिकै हो भनिन्छ नि जस्तो शक्ति त्यसको भक्ति त्यो त भगवानै जानु
2: ठिक भनिस् मेरो जीव हो त्यो म पटाएर देखाउँछु यसलाई
3: त चाहिँ जीव भन्दै बस म चाहिँ तेरो भाउजू बनाएर देखाउँछु
2: बनाउँछ भाउजू पटाइसकेँ मैले
3: कहिले पटाइस् नि
2: मेरो त्यो मैले पटाइसकेँ
3: तेरो भाउजू हो मैले पहिल्यै पटाइ
2: तेरो भाउजू
3: तेरो भाउजू
2: तेरो
3: तेरो
2: तेरो
3: तेरो
2: तेरो
3: तेरो
2: तेरो
0: पहिले यो त कन्फर्म गर उसको छ कि छैन कोही

0: लाउन सुन्नुहोस् न, कोही छ वरिपरि? लाउन कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
1: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
0: हो दाइ? हो
1: लाउन। अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
0: सुन्नुहोस् न दाइ, हामी दुईजना जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो। लाउन के गर्ने होला, लाउन यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाइ हुन्थ्यो।
1: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
0: हुन्छ दाइ, हुन्छ।
1: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराहाको 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी। मुकेश झट्टै हो सबै काम छाडेर। सुन्नुहोस् भाइ, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
0: हुन्छ दाइ, कत्रो घुम्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्दा मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: ₹60,000 जरिवाना वा दुबई सजाय हुनेछ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: हार्दिक बधाई तथा शुभकामना।
2: हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारदुङ्गा 5 बैदौली कपिलवस्तुका 3 विद्यार्थीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ।
3: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना सँगै हार्दिक बधाई ज्ञापन गर्दछौ।
1: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिलवस्तु परिवार।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ। पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं। स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोक्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: सिद्धार्थ क्याम्पसमा कक्षा 11 लागि भर्ना खुल्यो।
3: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
7: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 देखि, कक्षा सञ्चालन 2083 असार 1 गते देखि।
8: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि।
9: सुन्नुहोस् त, 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
10: सम्पर्क प्लस टू कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076550122 र 98570250213।
9: सिद्धार्थ क्याम्पस बाढगंगा बुङसी कपिलवस्तु।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्री शाहको भनाई। मानवाधिकार आयोग सहित सबै आयोगका प्रतिवेदन कार्यान्वयन हुने। नेपालको साहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहने विदेश मन्त्री रोजर्सको प्रतिबद्धता। नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको उपस्थिति बलियो रहेको भनाई। चुरेको जंगल जोगाउने दवाबका लागि आयोजित मेची महाकाली अभियान अन्तर्गत माइती घरमा हस्ताक्षर संकलन चल्दै संकलित हस्ताक्षर र ध्यानाकर्षण पत्र भोलि सरकारलाई बुझाउने। कंगोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चेतावनी। द्वन्दले इबोला प्रकोपको प्रतिकारमा बाधा पुर्याइरहेको विश्व स्वास्थ्य संगठनको भनाई। र साफ महिला च्याम्पियनशीपमा नेपालले आज श्रीलंकासँग खेल्दै आईपीएल क्रिकेटको उपाधिका लागि आज बेंगलुरू र गुजरात बीच प्रतिस्पर्धा। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले लिपुलेक, लिम्पिया, धुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र टेबल टक मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिने उहाँले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाइसकिएको र जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो। दुवै सरकारका इतिहासविद, सर्वेक्षक तथा भूमि सम्बन्धी विज्ञहरू राखेर वार्ता मार्फत विवाद समाधान गरिने उहाँको भनाइ छ। प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले लिपुलेक र लिम्पिया धुरा हुँदै भारत र चीन बीच हुने व्यापार बारे प्रश्न उठाएपछि प्रधानमन्त्रीले यस्तो स्पष्टीकरण दिनुभएको हो। उहाँले चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भएको जानकारी गराउँदै विवादको समाधान दुवै देश मिलेर गर्ने बताउनुभयो। कांग्रेस सांसद अर्जुन नरसिंह कार्कीको केसीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले मानव अधिकार आयोगको मात्र नभई सरकारलाई बुझाएका सबै प्रतिवेदन कार्यान्वयन गर्ने बताउनुभयो। भदौ 23 र 24 गतेको आन्दोलनको प्रतिवेदन पनि कार्यान्वयन हुने उहाँको भनाइ छ। प्रधानमन्त्रीले हात उठाएर समय मागेपछि सभामुख डीपी अरियालले उहाँलाई रोस्ट्रम प्रयोग गर्न दिनुभयो। केही सांसदले नियमावली विपरीत भएको भनी विरोध जनाए पनि सभामुखले नियमावली अनुसार नै भएको भन्दै दलगत रूपमा प्रश्न राख्न अनुमति दिनुभएको हो। विगतमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका लागि सभामुखले समय निर्धारण गरेर सांसदहरूले लिखित रूपमा प्रश्न दर्ता गराउने अभ्यास थियो। अमेरिकी सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधि विकासमा अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाडौँमा आयोजित एसेन्ट समिटलाई सम्बोधन गर्दै उहाँले दुई देशबीचको 79 वर्ष लामो कूटनीतिक सम्बन्धमा पर्वतारोहण एउटा ऐतिहासिक कडी रहेको बताउनुभयो। अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतूहलता रहेको उहाँको भनाइ छ। उपविदेश मन्त्री रोजर्सले सन् 2025 नेपाल आएका 11,50,000 अन्तर्राष्ट्रिय पर्यटक मध्ये 1,12,000 अमेरिकी रहेको जानकारी दिँदै अमेरिका नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार रहेको बताउनुभयो। नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास व्यक्त गर्दै उहाँले नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने पुनः पुष्टि गर्नुभयो। रोजर्स 3 दिने भ्रमणका लागि आजै काठमाडौँ आउनुभएको हो। चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्रमा बढ़दो अवैध उत्खनन र वन प्रणाली रोक्न माग गर्दै भोलि सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ। चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन, क्रसर उद्योगको मनपरी र वन विनाशले तराई मधेशको भूमि मरूभूमिकरण हुने खतरा बढ़ेको भन्दै अभियानले हस्ताक्षर संकलन गरेको हो। जेठ 1 गतेदेखि शुरू भएको मेची महाकाली हस्ताक्षर अभियान आज काठमाडौँको माइती घरमा सञ्चालित छ। अभियानका अध्यक्ष सुनिल कुमार यादवका अनुसार देशभरका झण्डै 200 ठाउँमा जनजागरण तथा हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन भएको छ। जापाको मेची पुलदेखि कञ्चनपुरको महाकाली पुलसम्म पुगेर सञ्चालन गरेको यस अभियानमा चुरे क्षेत्रको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पाइएको उहाँले बताउनुभयो। अभियान विगत 1 दशकदेखि चुरे क्षेत्रमा हुने अवैध गिटी बालुवा उत्खनन, क्रसर उद्योगको नियन्त्रण, नदी नालाको संरक्षण, प्रदूषण नियन्त्रण तथा जड़ीबुटीको अवैध दोहन रोक्नका लागि संघर्षरत रहेको उहाँको भनाइ छ। डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 शस्त्र प्रहरीका एक जवान सहित 2 बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बेपत्ता हुनेमा पारी गाउँमा रहेको शस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओम प्रकाश पुन मगर र स्थानीय 56 वर्षका तीर्थबहादुर थापा मगर रहेका छन्। प्रहरी नायब परीक्षक डीएसपी वरूण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा भान्जा नाता पर्ने हुन्। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेकोले नदीमा बगेको हुन सक्ने आशंका सहित खोजी शुरू गरेको डीएसपी सिंहले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। शंखुवासभाको बोटखोला गाउँपालिका वडा नम्बर 4 सिरेकमा रहेको कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँदबारीकीमा थाङ्का सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। अस्ति दिउँसो सड़कमाथिको भिरालो भागमा ठूलो परिमाणमा ढुंगा माटो तथा गेग्रान खसेपछि सड़क खण्डमा गाड़ी ठप्प भएको हो। पहिरोले झण्डै 15 मिटर सड़क पुगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो खसेसँगै त्यहाँबाट जावत गरिरहेका यात्रु तथा गाड़ी प्रभावित बनेका छन्। खाँदबारी किमाथाङका सड़क खण्ड जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य सड़क सञ्जाल हो। सड़क अवरूद्ध हुँदा भोटखोला क्षेत्रका स्थानीय बासिन्दा, यात्रु तथा अत्यावश्यक सामग्री बोकेका गाड़ी समेत प्रभावित बनेका छन्। अब विदेशको खबर। कंगोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चिकित्सा सम्बन्धी परोपकारी संस्था मेडसा फ्रन्टियर्स एमएसएफले चेतावनी दिएको छ। एमएफएसका उपनिर्देशक डाक्टर एलन गोन्सालेसले यसअघि यति छिटो यति धेरै संक्रामक नफैलिएको बताउनु भएको बीबीसीले जनाएको छ। प्रकोप घोषणा भएको दुई हप्तापछि एमएसएफका उपमहानिर्देशक गोन्सालेसले इबोलाले चिन्ताजनक अवस्था सृजना गरेको बताउनु भएको हो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अडहानम गेब्रेसियसले भाइरस नियन्त्रण प्रयासहरूको निरीक्षण गर्न कंगोको पूर्वी प्रान्त इटुरीको भ्रमणमा रहेका बेला परोपकारी संस्थाले यसो चेतावनी दिएको हो। कंगोमा 1,000 जनाभन्दा धेरैमा इबोलाका शंकास्पद संक्रमण देखिएको र कम्तीमा 246 जनाको ज्यान गएको खबरमा उल्लेख छ। यस्तै छिमेकी देश युगाण्डामा 9 जनामा संक्रमण देखिएको र 1 जनाको ज्यान गएको छ। यसैबीच डब्ल्यूएचओले कंगोमा चलिरहेको द्वन्द ले पनि इबोला प्रकोपको प्रतिकारमा व्यापक रूपमा बाधा पुर्याइरहेको जनाएको छ। अहिलेको प्रकोप बुन्डी बुगियो नामक इबोलाको दुर्लभ प्रजातिको लहरसँग सम्बन्धित छ, जसको कुनै प्रमाणित खोप छैन। यसबाट संक्रमित हुने मध्ये झण्डै 1/3 ज्यान जाने गर्दछ। अब खेल खबर। साफ महिला च्याम्पियनशीपमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा आज श्रीलंकासँग खेल्दैछ। यो खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा बेलुका 4:45 शुरू हुनेछ। यसअघि गएको सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भूटानलाई हराएको थियो। यस्तै आज राति 8:00 भारत र बंगलादेश खेल्दैछन्। प्रतियोगिताको समूह एमा नेपाल, भूटान र श्रीलंका रहेका छन्। यस्तै समूह बीमा साबिक विजेता बंगलादेश, भारत र मालदिव छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। र 19 संस्करणको इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज राति रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेंगलुरूले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन्। आईपीएल क्रिकेटमा यी दुई टोलीले समान एक एक पटक उपाधि जितेका छन्। आरसीबी गएको संस्करणको विजेता हो भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्री शाहको भनाई, मानव अधिकार आयोग सहित सबै आयोगका प्रतिवेदन कार्यान्वयन हुने। नेपालको साहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहने विदेश मन्त्री रोजर्सको प्रतिबद्धता, नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको उपस्थिति बलियो रहेको भनाई। चुरेको जंगल जोगाउने दबावका लागि आयोजित मिची महाकाली अभियान अन्तर्गत माइतीघरमा हस्ताक्षर संकलन चल्दै, संकलित हस्ताक्षर र ध्यानाकर्षण पत्र भोलि सरकारलाई बुझाउने। कंगोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चेतावनी, द्वन्दले इबोला प्रकोपको प्रतिकारमा बाधा पुर्याइरहेको विश्व स्वास्थ्य संगठनको भनाई। र साफ महिला च्याम्पियनशीप, नेपालले आज श्रीलंकासँग खेल्दै आईपीएल क्रिकेटको उपाधिका लागि आज बेंगलुरू र गुजरात बीच प्रतिस्पर्धा।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
7: के छ हो धनुष भाइ, भाले बोकेर कता?
8: भाकल
7: के को भाकल हो?
8: सुन्तलीका चिउमा दाग आएर हात खुट्टा पनि झन्झम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चलाउन।
7: यस्तो पनि हुन्छ?
8: नपाट्याएर भाड हिँड्नु न। ल हेर्नुहोस् ताई,
7: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो चुचो दाग देखिनु, अनुहारको छाला तथा कानकुलुती बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
8: तर जान्नेले त यो देउताको करामत भन्छ त?
7: यो देउताको होइन, कीटाणुको करामत हो।
9: भाकल साकल छोडौँ धुर्मु, उहाँले भने जस्तै जता र औषधि खान थालिहाल्नु पर्छ कि।
10: कुष्ठरोगको समयमै उपचार गराउँ, अङ्गभङ्ग हुनबाट बचाउँ।
11: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग,

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाइ यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड
3: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: ओहो, आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
5: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
6: हेर न भतिजी, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
7: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
8: हाम्रा सेवाहरू: पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला, मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, हिट निस्कने, फिसर, मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
7: महिलामा हुने समस्या: महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, मासुपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या: शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबियस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन, ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
8: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग, सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
7: दैनिक BMS डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिङ्गार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214-1591।
8: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
9: सुन्नु न,
10: भन न भन,
9: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने,
10: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
9: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
10: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
9: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
10: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल, तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा, प्रोप्राइटर ओम गहतराज, शुभ चिन्तक लोक बहादुर नायरी, मोबाइल 98215-90-00-95, 98573-56-095 र 98174-52-311।

0: हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिलवस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
2: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
0: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
3: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारडुङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्ष डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्ष, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्ष, फिजियोथेरापी डीपीटी 3 वर्ष, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्ष र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
5: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
4: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पाइप पर्ने,
5: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
4: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
5: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
4: सुविधा युक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
6: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
4: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारडुङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
7: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: मिले
1: मिल्दै छ कि ब्रो
2: राम्रोसँग ल मिलाइदे
1: राम्रोसँग ल गाइदे
2: हाँसे
1: मुच्छे

0: के हो यार आफ्नै लागि पठाएर के हो सधैँ यस्तै गर्छ भने
1: ल ब्रो त्यस्तो होइन के त्यही लागि पठाएको होइन मैले
0: हेरि यो ब्रो स्रोत थाहा छैन मलाई त्यो नेट चाहिँ ठिक लागिरहेको छ मलाई
1: ल होइन कि ब्रो त्यही लागि पठाएको

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: हार्दिक बधाई तथा शुभकामना। हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारगङ्गा 6 लक्ष्मणघाट कपिलवस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
2: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईँहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
1: 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
3: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अङ्ग्रेजी माध्यममा पठन पाठन शुरू गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
2: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार बारगङ्गा 6 लक्ष्मणघाट कपिलवस्तु।
3: एसी पछि अब के पढ्ने भन्ने चिन्ता छ या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
2: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 का लागि भर्ना खुल्यो।
4: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् AZ 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पुनः छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
3: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98 570 54 551, 98 570 39 515।
2: लुम्बिनी भिजन कलेज बारगङ्गा 3 गंगौलिया कपिलवस्तु।
5: नरेशै, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
6: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
5: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
7: यहाँ कुर्कुचानीले टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
5: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन। बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै, एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
6: यति बेला त खाली

0: पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
1: हो हो, तपाईँले ठिक भन्नुभयो। चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
2: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
8: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
9: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
9: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
2: बड़ा निक लागे सखी अजुरिया में गाँव, बड़ा निक लागे।

0: भेदभाव अन्त्य गरौं, कुष्ठ रोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
3: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरी साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
3: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
2: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
3: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
2: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
3: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहितको प्रयोगशाला,
2: फिजियोथेरापी विशेषज्ञ सेवा,
3: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
4: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30-9:30 टिकट लिइसक्नु पर्नेछ।
5: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
6: यस्तो बेला त अनुफिसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्कीतिर रिङ सफा गरेर गइहाल्छन्।
7: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
8: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
6: सम्पर्क अनुफिसान सेनेटरी, बाढगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
8: प्रोप्राइटर नोने थारू।
7: सम्पर्क नम्बर 98144-49750 र 98-73-31-393।
9: अब तपाईँ सामुदायिक रेडियो बुद्ध आवाजबाट सुन्न सक्नुहुनेछ विभिन्न फिल्मी गीतहरू।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र?
2: 30 दिनसम्म अनलिमिटेड रे।
4: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र? हो नि, इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: आजै यो सुपर भ्यालु प्याक #123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
6: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
7: हेर न भतिजु, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
8: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
9: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिप निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
8: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
9: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला हुने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
8: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द 4 बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-666 र 98214-15-291।
9: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिन नै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
10: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने, दक्ष अनुभवी शिक्षक मनोपरामर्श विधि अप्नाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने, टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था, लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था, कमजोर विद्यार्थीहरूका लागि फिडब्याग तथा अतिरिक्त कक्षाको व्यवस्था, सुविधा सम्पन्न भौतिक पूर्वाधार, जिहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था।
11: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि, कक्षा सञ्चालन जेठ 18 गतेदेखि।
10: विस्तृत जानकारीका लागि कुलराज पौडेल प्राचार्य, बारगंगा प्रणामी डारगंगा लौगाई कपिल वस्तु फोन 076-4118 98575579 98575259 र 98470-8248।
3: ओहो तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घर को पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
12: मुस्कान छोरी, ए मुस्कान छोरी, घर को पर्खाल लिपपोत गरेर सकिन भने खेत में काम करने खेतलाहरूलाई खाजा लगदिन पर्ने थियो।
3: सकिनै लाग्यो आमा लिपपोत गरेर।
12: ए ल ल म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
3: हुन्छ आमा। ओहो हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
12: हो
3: पुरिदिनु पर्यो।
12: ओया आमा लौ न मलाई सर्पले पो टोक्यो। लौ न खै खै कहाँ टोक्यो छोरी?
3: यहाँ दाहिने हातमा टोक्यो आमा।
12: लौ न को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ
13: के भयो काकी?
12: हेर न राकेश मुस्कानलाई सर्पले टोक्यो भने
13: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नहलाइकन।
12: हुन्छ बाबु मुस्कान सिधा भएर सुत त।
13: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नपसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
12: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा वरपर काटेर सुईले तानेर वा मुखले चुसेर भिस पनि निकाल्ने हो कि?
13: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि बुझ्नुभयो?
12: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु।
13: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
12: बुझे बाबु।
13: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
12: हुन्छ हुन्छ बाबु।
13: डाटा अन गरेर हेर्नु पर्यो। ल snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्वतन्त्रको उपचार गरिदो रहेछ। हो त्यही लाउनु पर्यो मुस्कानलाई।
12: राकेश बाबु, राकेश बाबु मोटरसाइकल लिएर रमेश आइसक्यो।
13: ल ल ल काकी मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बीचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
12: ए हस् हस् बाबु।
14: याद राख्नुहोस् सर्पले रस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
15: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
14: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
16: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डडेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ, लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
17: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हार्दिक बधाई तथा शुभकामना।
4: हालै प्रकाशित SE परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारदुङ्गा 5 बैदौली कपिलवस्तुका 3 विद्यार्थीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ।
5: तपाईहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना सँगै हार्दिक बधाई ज्ञापन गर्दछौ।
3: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिलवस्तु परिवार।
6: SE उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इङ्ग्लिस माविमा व्यवस्थापन संकाय तर्फ होटेल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा विवाह समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
7: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे। नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे। भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
6: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिलवस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्परगाउँ र बनगाई बिहान 8 बजे। सालगण्डी रामापुर मुर्गिया फर्सा टिकर बिहान 8:30 बजे। परासी बजार बर्दघाट बिहान 8:30 बजे। सुनवल खैरेनी चरङ्गे बिहान 9 बजे। मणिग्राम भलवारी तथा गुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि SE ग्रेड सिटको कम्प्युटर प्रिन्ट 1 प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
7: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071-535-962, मोबाइल नम्बर 98-671-09-146, 98-570-59-158, 98-475-51-800 र 98-86-84-976।
8: एभरेस्ट सदैव उच्च।
3: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो।
5: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
9: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गतेदेखि छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे। अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजेदेखि। कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि।
10: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि।
11: सुन्नुहोस् त, 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
3: सम्पर्क प्लस टू कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076-550-122 र 98-570-50-213।
11: सिद्धार्थ क्याम्पस बाढगङ्गा बुङसी कपिलवस्तु।
12: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाई मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल, बुटोलाट, सुक्खा नगर। फोन 071-534-570, 531-354 र 530-570। दिप भनेकै उज्यालोको प्रतीक।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 5 बज्यो।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
3: जयमसी तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
4: परमेश्वरलाई कसरी खोज्ने, परमेश्वरलाई कसरी भेट्टाउने? जब तिमीहरूले आफ्नो सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। Jeremiah 29:13। लगभग 2 दशक अघि द वर्ल्ड स्ट्रीट जर्नल नामक अखबारमा गॉड गोज अनलाइन शीर्षकमा एउटा लेख प्रकाशित भएको थियो। हो, आज पनि यदि तपाईँ वेब ब्राउजरमा गॉड वा परमेश्वर टाइप गरी खोज्नुहुन्छ भने तुरुन्तै लगभग 2.9 बिलियन परिणामहरू भेट्नुहुन्छ। तर के साँच्चै तपाईँ इन्टरनेटमा परमेश्वर भेट्टाउन सक्नुहुन्छ? यो साँचो हो कि धेरै भाषाहरू भएको अहिलेको संसारमा अनलाइनमा आध्यात्मिक स्रोत सामग्री प्रशस्त मात्रामा उपलब्ध छन्। तर यदि तपाईँ परमेश्वरलाई खोज्ने वा उहाँलाई भेट्टाउने कुरामा गम्भीर हुनुहुन्छ भने मलाई लाग्दैन कि इन्टरनेट यो खोजको शुरूआत गर्ने सही ठाउँ हो। परमेश्वरलाई कहाँ खोज्ने त? कतिपयले उहाँलाई प्रकृतिमा खोज्छन्, तर त्यो हिउँ वा बालुवामा हिँड्ने कसैको पाइलाको छाप खोज्नु जस्तै हो। तपाईँ निश्चिन्त हुन सक्नुहुन्छ कि उहाँ त्यहाँ हुनुहुन्थ्यो, तर अहिले ट्र्याकहरू चिसो छन् अनि तपाईँ एक जीवित व्यक्तिलाई भेट्न चाहनुहुन्छ। अरूले आफूभित्र परमेश्वरलाई खोज्छन्, यो सोचेर कि एकान्त वा ध्यानमा तिनीहरूले उहाँको उपस्थितिलाई आफूभित्र पाउँछन्। यो सत्य हो कि परमेश्वरको उपस्थिति एक विश्वासीको जीवनभित्र हुनुपर्दछ, तर हाम्रो वरपरको यो कोलाहल र हाम्रो व्यस्तताले प्राय परमेश्वरको स्थिर आवाजलाई मधुरो बनाइदिन्छ। तर उहाँलाई भेट्ने एक राम्रो तरिका छ। परमेश्वरले यर्मिया मार्फत धेरै समय अघि नै यो प्रतिज्ञा दिनुभएको छ कि जब हामी हाम्रो सारा हृदयले उहाँलाई खोज्छौ, तब हामीले उहाँलाई भेट्टाउनेछौ। Jeremiah 29:13। यदि तपाईँ परमेश्वरलाई चिन्ने वा खोज्ने कुरामा गम्भीर हुनुहुन्छ भने शुरू गर्ने उत्तम ठाउँ कहाँ छ? पहिलो चरण, उपलब्ध अभिलेखहरू खोल्नुहोस् र परमेश्वरले आफ्नो बारेमा के प्रकट गर्नु भएको छ पढ्नुहोस्। अरूले उहाँको बारेमा लेखेका कुरा मात्र होइन, म स्रोत सामग्रीको बारेमा कुरा गर्दैछु जुन तपाईँले बाइबल परमेश्वरको वचनमा मात्र पाउनुहुनेछ। बाइबल इसाई जीवनको लागि एक वैकल्पिक सहायक पुस्तक मात्र होइन। यद्यपि सेन्टर फर बाइबल इंगेजमेन्टले गरेको अध्ययनको तथ्याङ्कले देखाउँछ कि केवल 19% इसाईहरूले मात्रै दैनिक बाइबल अध्ययन गर्छन् भने 40% महिनामा एक पटक वा कहिलेकाहीँ मात्र बाइबल पढ्ने गरेका छन्। परमेश्वरले तपाईँको लागि दिनुभएको पत्र नपढी तपाईँले उहाँलाई चिन्न सक्नुहुन्न जुन उहाँको वचन हो। तपाई यहुन्नाको पुस्तकबाट शुरूआत गर्न सक्नुहुन्छ जहाँ येशु ख्रिष्टको जीवनको 21 दिन समेटिएको छ। यस पुस्तकले परमेश्वर को हुनुहुन्छ, उहाँ हामीसँग कस्तो सम्बन्ध स्थापित गर्न चाहनुहुन्छ, हामीले कसरी उहाँमा क्षमा र हाम्रो जीवनको वास्तविक उद्देश्य थाहा पाउँछौ भन्ने बारेमा लेखिएको छ। धेरै मानिसहरू अन्य स्रोत साधनहरूमा जस्तै क्रिश्चियन पुस्तकहरू, इन्टरनेटमा उपलब्ध लेखहरू, अरूबाट सुनेको व्याख्याहरूमा गहिरो रुचि राख्छन्। यसमा केही खराबी छैन, तर यी स्रोत साधनहरूमा तब मात्र भर पर्न सकिन्छ जब तिनीहरू केवल वास्तविक स्रोतमा आधारित छन् भन्ने निश्चित हुन्छ। दोस्रो चरण, प्रार्थनामा परमेश्वरसँग कुराकानी गर्नुहोस्। प्रार्थना भन्नु नै उहाँसँग संवाद गर्नु हो। तपाईँको खोजको शुरूआतमै परमेश्वरलाई भन्नुहोस्, परमेश्वर तपाई आफैले आफूलाई प्रकट गर्नुहोस् र मेरो आँखा खोलिदिनुहोस् ताकि म तपाईलाई देख्न सकूं। मेरो कान खोलिदिनुहोस् ताकि अरूले तपाई को हुनुहुन्छ भनेर बताएको होइन तर म तपाई आफैले आफू को हुँ भनी बोल्नु भएको आवाज सुन्न सकूं। तेस्रो चरण, परमेश्वरलाई वास्तवमै चिन्हहरूसँग परिचित हुनुहोस्। वर्षौंदेखि परमेश्वरसँग हिँडेका ईश्वरीय पुरूष र महिलाहरूले आफ्नो व्यक्तिगत अनुभवहरूद्वारा तपाईँको जीवनलाई समृद्ध बनाउन सक्छन्। उनीहरूसँग कुरा गर्नुहोस्, उनीहरूसँग समय बिताउनुहोस् र उनीहरूले पश्चाताप र विश्वासमा आत्मसमर्पण गर्दा र प्रभु र मुक्तिदाताको रूपमा येशू ख्रीष्टलाई अंगालेपछि कसरी परमेश्वरको खोजी समाप्त भयो भनेर उनीहरूलाई बताउन लगाउनुहोस्। तिनीहरूले तपाईलाई बाइबलका परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ भन्ने उदाहरणहरू दिन सक्छन्, जो ईश्वर शास्त्री दार्शनिक फ्रान्सिस सेफरले भने चाहिँ अनन्त र व्यक्तिगत दुवै हुनुहुन्छ। अन्तमा, तपाई जति परमेश्वरलाई भेट्ने चाह गर्नुहुन्छ त्योभन्दा धेरै परमेश्वर चाह गर्नुहुन्छ तपाईसँग उहाँको सम्बन्ध गाँच्नलाई, जुन उहाँले आफ्नो पुत्र हामीलाई पितासँग परिचय गराउन पठाएर प्रमाणित गर्नुभयो। परमेश्वरको प्रतिज्ञा अझै पनि सत्य छ। याद गर्नुहोस्, उहाँले भन्नुभएको छ, जब हामी हाम्रो सारा हृदयले उहाँलाई खोज्छौं तब हामीले उहाँलाई भेट्टाउनेछौं।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जेपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: सर
2: आऊ आऊ, तिमी टोइलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
1: केही भएको छैन सर, टोइलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोइलेट गएर आएकी।
2: मरेको सर्पलाई चलाउन त चलाएन नि?
1: चलाइन सर।
2: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कही कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
3: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
2: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
4: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
8: बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिलवस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बाणगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
9: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजहरू: बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बीमा लेखको प्रतिलिपि, बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद, बीमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
7: थप जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-413-52-747, 98-470-52-954, 98-74-84-700 र 98-470-83-400। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिलवस्तु।
10: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध।
11: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
12: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
10: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
12: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
13: दाजु, एक कप चायको 30 रुपियाँ कत्रा महँगा, आजकल त कुछ चिजमा फेर पैसा असुल नै होइन।
14: उठ जे भाई, अब एनसेल में पैसा असुल
13: हो का?
14: हो जे, एनसेल में आप खाली 18 रुपया में एक दिनक लग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती, तब नहीं हुई ते पैसा वसूल। गजब बात है, अब मैं फिर पैसा वसूल करें। आज *123 हैश डायल करी या एनसेल ऐप में जाके ई पैक खरीद करी। एनसेल, नेपाल के लग

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभामा सांसद र प्रधानमन्त्री बीच प्रश्नोत्तर, सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको भनाई, बाँदर समस्या जटिल रहेकाले अध्ययनपछि कार्यक्रम ल्याउने,
2: पेचिलो विषय भएको भएर तुरन्तै गर्न नसक्ने चिज भएर यसलाई चाहिँ हामीले विभिन्न देशहरूमा कुन उपाय लगाइएका छन्, समिति गठन भएको छ, त्यसको अध्ययन रिपोर्ट आइसकेपछि त्यो रिपोर्ट अनुसार सरकारले काम गर्नेछ।
0: सरकारले ल्याएको बजेट महत्वाकांक्षी नरहेको अर्थमन्त्री वाग्लेको भनाई, निजी क्षेत्रलाई सक्रिय बनाएर 7% आर्थिक वृद्धि दर हासिल गर्ने, निजी विद्यालयमा शुल्कमा 3% योगदान उचित रहेको दावी।
1: नेपालमा 12 वर्ष मुनिका बाल बालिका पनि चुरोटको लतमा रहेको अध्ययनको निष्कर्ष, सुर्तीजन्य पदार्थको प्रयोगकै कारण वर्षेनी 39,000 नेपालीको ज्यान गुमाउँदै,
0: श्रीलंकाले इन्धनको मूल्य झण्डै 6% बढ़ायो, आउँदो सेप्टेम्बरसम्म इन्धन अनुदान पूर्ण रूपमा हटाउने,
1: र साफ महिला च्याम्पियनशीपमा नेपाल र श्रीलंकाको खेल चल्दै, आईपीएल क्रिकेटको उपाधिका लागि आज राति बेंगलुरू र गुजरात बीच प्रतिस्पर्धा।
3: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक, लिम्पिया धुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र वार्ता मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले सोध्नु भएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाएर र त्यसको जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो।
2: लिपुलेक, लिम्पिया धुरा सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेछौँ। उहाँहरूले ब्रिटिस इण्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो।
0: यस्तै जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको र दुवैतर्फको समस्या एकसाथ समाधान गर्ने बताउनुभयो। तर प्रधानमन्त्री शाहको यो भनाईमा विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले नेपालले भारतको भूमि कहाँ मिचेको हो छिटोभन्दा छिटो जानकारी गराउन माग गर्नुभयो। प्रधानमन्त्रीले तथ्य बिना दुई देशको सीमाबारे बोलेको कुरा रेकर्डबाट हटाउन उहाँको माग छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले पनि सरकार प्रमुखले नै हामीले भूमि मिचेका छौं भन्नु सामान्य विषय नभई यो सच्याउनु पर्ने माग गर्नुभयो। यस्तै सुकुम्बासी समस्या र काठमाण्डुबाट बस्ती खाली गराएको बारेमा सोधेको प्रश्नमा प्रधानमन्त्री शाहले उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको दावी गर्नुभयो। सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने काममा आफूहरू प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि केही समय लाग्ने प्रधानमन्त्री शाहको भनाई छ। सहकारी समस्या बारेको प्रश्नमा प्रधानमन्त्री शाहले बचत फिर्ताका लागि एउटा कोष खड़ा गरेको भन्दै त्यसका लागि सरकारी पैसा मात्र नभएर सहकारीबाटै समेत पैसा उठाएको बताउनुभयो। यस्तै नवयुवा आन्दोलन बारेको मानव अधिकार आयोगको प्रतिवेदन बारे कांग्रेस नेता अर्जुन नरसिंह केसीले उठाउनु भएको प्रश्नमा प्रधानमन्त्री शाहले यो सहित अन्य घटना बारे गठन भएका आयोगका प्रतिवेदनहरू समेत अध्ययन गर्न समिति बनाउने र समितिको सिफारिश अनुसार अघि बढ़ने बताउनुभयो।
2: देशभरि भएका विभिन्न घटना सम्बन्धी आयोगहरू बनेका थिए, आयोगका रिपोर्टहरू छन्, ती सबै रिपोर्ट अध्ययन समितिले अध्ययन गर्छ। उहाँहरूलाई अध्ययन गर्न जति समय लाग्छ त्यति समय चाहिँ लाग्छ, फेरि त्यो उहाँहरूलाई छिटो दुई दिनमै अध्ययन गरिदिनु भन्न सकिने अवस्था छैन। त्यही भएर यो अध्ययन गरेर आएको रिपोर्ट चाहिँ नेपाल सरकारले सार्वजनिक गर्नेछ।
0: यस्तै बाँदरको समस्याका बारेमा सांसदहरूले उठाएको विषयलाई पेचिलो बताउँदै प्रधानमन्त्री शाहले यो विषय जटिल रहेको बताउनुभयो। समाधानबारे अध्ययन भइरहेको भन्दै उहाँले अन्तर्राष्ट्रिय रूपमा भएका हत्या हिंसा बाहेकका विकल्पबारे सोचिएको बताउनुभयो।
2: विश्वमा जहाँ पनि हेर्दाखेरि बाँदरले बाली खाने रोकथाम गर्दा कि त त्यो खेतलाई चाहिँ वायरिङ गरेर घेरेर राखिन्छ, त्यो एकदमै खर्चिलो हुन्छ, कि त जंगललाई नै वायरिङ गरेर राखिन्छ, त्यो मानव बस्ती र जंगली जनावरलाई चाहिँ छुट्याएर राखिने चलन छ। यस सम्बन्धी अध्ययन गर्न समिति पनि बनेको छ, अध्ययन भइरहेको छ। यो एकदमै पेचिलो विषय भएको भएर, तुरन्तै गर्न नसकिने चिज भएर, यसलाई चाहिँ हामीले विभिन्न देशहरूमा कुन उपाय लाइएका छन्, हामी हत्या हिंसामा नजाउँ भन्ने सोच भएको भएर त्योभन्दा अल्टरनेटिभ उपाय के हुन सक्छ त्यो सोच्दैछ। अहिले समिति गठन भएको छ, त्यसको अध्ययन रिपोर्ट आइसकेपछि त्यो रिपोर्ट अनुसार सरकारले काम गर्नेछ।
0: यस्तै विद्युत प्रयोगमा मूल्य अभिवृद्धि कर लगाएर सर्वसाधारणमा समस्या परेको विषयको प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले देश अहिले तत्काल विद्युतीय युगमा जान सकिने अवस्था नरहेको बताउनुभयो। हरेक भान्सामा विद्युतीय चुलो प्रयोग गर्ने हो भने सबै ट्रान्सफर्मर र सब स्टेशन पड्किने भन्दै उहाँले क्षमता विकास गर्न पैसा चाहिने भएकोले 50 युनिट भन्दा माथि 5% मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको बताउनुभयो। 100 रूपियाँमा 5 रूपियाँ भनेको निकै कम पैसा रहेको उहाँको जिक्र छ। यसैबीच आज राष्ट्रिय सभाबाट निर्वाचन सम्बन्धी दुईवटा विधेयक पारित भएका छन्। सभाको आजको बैठकबाट प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 बहुमतले पारित गरेको हो। बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्ला बेग्लै प्रस्ताव पेश गर्नुभएको थियो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सानो आकारको र महत्वाकांक्षी नभएको दावी गर्नुभएको छ। बजेटपछि आयोजित पत्रकार सम्मेलनमा वहाँले बजेटलाई कुल गृहस्थ उत्पादन जीडीपी अनुपातसँग तुलना गर्दा विगतमा 37% बराबर आएकोमा यो पटक 28.5% मात्र रहेको बताउनुभयो। देशको ऋण जीडीपीको 43% रहेको उल्लेख गर्दै वहाँले 4 खर्ब 10 अर्ब आन्तरिक र 2 खर्ब 47 अर्ब बाह्य ऋणको लक्ष्य लिएको जानकारी दिनुभयो। 15 खर्ब 80 अर्ब राजस्व संकलनको लक्ष्य केही महत्वाकांक्षी रहेको स्वीकार गर्दै वहाँले विगतको 8-9% तुलनामा यसपालि 20% वृद्धिको लक्ष्य लिएको बताउनुभयो। बजेट कार्यान्वयन हुँदैन भन्ने 4 दशकदेखिको धारणा यसपालि तोड्ने गरी काम भएको वहाँको दावी छ। यसै गरी निजी विद्यालय शुल्कमा प्रस्तावित 3% योगदानलाई मध्यम वर्गमाथिको भार नभई सामाजिक समानता प्रवर्धन गर्ने प्रगतिशील करका रूपमा बुझ्न उहाँले आग्रह गर्नुभयो। उठेको रकम जाजरकोट, दैलेख, मुगु जस्ता जिल्लाका दलित बालबालिकाको पोषणमा प्रयोग गरिनेछ। अर्थमन्त्री वाग्लेले झण्डै 70 खर्बको अर्थतन्त्रमा सरकारको ध्यान 21 खर्बको बजेट भन्दा समग्र अर्थतन्त्र विस्तारमा केन्द्रित रहेको बताउनुभयो। सड़क, विद्युत र न्याय प्रणाली जस्ता पूर्वाधारले निजी लगानी आकर्षित गर्ने अपेक्षा राख्दै वहाँले बलियो नियामक राज्यको अवधारणालाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। वहाँले शुक्रबार 21 अर्ब 24 अर्ब रूपियाँको बजेट सार्वजनिक गर्नुभएको थियो।
0: यसैबीच नेपाल राष्ट्र बैंकका गवर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा पेमेन्ट गेटवे सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै फिनटेक मार्केट प्लेस सञ्चालनको अवधारणा अघि सारेको बताउनु भएको छ। उहाँका अनुसार यो मार्केट प्लेस राष्ट्र बैंक अन्तर्गतको पेमेन्ट डिभिजनको नेतृत्वमा सञ्चालन हुनेछ। सार्वभौम सम्पत्ति कोष सम्बन्धमा गवर्नर पौडेलले नेपालको विदेशी मुद्रा संचित अहिले उच्च रहेको तर प्रतिफल 4% भन्दा कम रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सामान्यतया 6-7 महिनाको आयात धान्न पुग्ने संचित पर्याप्त मानिए पनि नेपालसँग अहिले 18 महिनाभन्दा बढ़ीको संचित छ। यसको केही हिस्सा दीर्घकालीन लगानीमा परिचालन गर्न सार्वभौम सम्पत्ति कोषको अवधारणा ल्याइएको हो। एसेट म्यानेजमेन्ट कम्पनी एएमसीको संरचनाबारे अन्तिम निर्णय भइ नसकेको भए पनि सरकार तथा सार्वजनिक संस्थानहरूको सहभागितामा कम्पनी सञ्चालन गर्ने प्रारम्भिक सोच रहेको उहाँले बताउनुभयो।
1: नेपालमा 12 वर्ष मुनिका बाल बालिकामा पनि चुरोटको लतमा रहेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययनमा यस्तो पाइएको अनुसन्धानकर्ता कुसुम शाहीले जानकारी दिनुभयो। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै उहाँले 7 प्रदेशका 50 विद्यालयमा कक्षा 7-10 पढ्ने 3,000 बाल बालिकामा अध्ययन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अध्ययनमा 10 वर्ष मुनिका बाल बालिकाले पनि चुरोट प्रयोग गर्ने गरेको र 12 वर्ष मुनिकै बाल बालिका चुरोटको लतमा रहेको पाइएको छ। अध्ययनमा सहभागी चुरोट खाने मध्ये 57% मानिसले बिहान उठ्ने बित्तिकै चुरोट खाने गरेको र 74% सेवनकर्ताले चुरोट छाड्न कोशिश गरे पनि नसकिरहेको बताएका थिए। यसैगरी कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठले नेपालमा सुर्ती जन्य पदार्थका कारण हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको ज्यान जाने गरेको जानकारी दिनुभयो। विश्वभर सुर्तीजन्य वस्तुको प्रयोगका कारण हरेक वर्ष झण्डै 80,00,000 मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ। मुटु रोग, क्यान्सर, श्वास प्रश्वास सम्बन्धी रोग तथा अन्य नसर्ने गम्भीर रोगको प्रमुख कारण सुर्तीजन्य पदार्थ रहेको डाक्टर श्रेष्ठले बताउनुभयो। सुर्तीजन्य पदार्थको खपत घटाउन कर नीतिको प्रभावकारी कार्यान्वयन र जनचेतना अभिवृद्धि आवश्यक रहेको विज्ञहरू बताउँछन्। सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौं, कुलतबाट टाढा बसौं, स्वस्थ जीवन रोजौं भन्ने नाराका साथ आज दिवस मनाइएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। निर्माण क्षेत्रमा देखिएको समस्या बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
12: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्री शाहको भनाई, बाँदर समस्या जटिल रहेकाले अध्ययनपछि समाधानको कार्यक्रम ल्याउने, सरकारले ल्याएको बजेट महत्वाकांक्षी नरहेको अर्थमन्त्री वाग्लेको भनाई, निजी विद्यालय शुल्कमा 3% योगदान उचित रहेको दावी, नेपालमा 12 वर्ष मुनिका बाल बालिका पनि चुरोटको लतमा रहेका अध्ययनको निष्कर्ष लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। अमेरिकी सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधि विकासमा अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाडौँमा आयोजित एसेन्ट समिटलाई सम्बोधन गर्दै वहाँले दुई देशबीचको 79 वर्ष लामो कूटनीतिक सम्बन्धमा पर्वतारोहण एउटा ऐतिहासिक कड़ी रहेको बताउनुभयो। अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतूहलता रहेको वहाँको भनाइ छ। उपविदेश मन्त्री रोजर्सले सन् 2025 नेपाल आएका 11,50,000 अन्तर्राष्ट्रिय पर्यटक मध्ये 1,12,000 अमेरिकी रहेको जानकारी दिँदै अमेरिका नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार भएको बताउनुभयो। वहाँले नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास व्यक्त गर्दै नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने पनि बताउनु भएको छ। रोजर्स 3 दिने भ्रमणका लागि आज काठमाडौँ आइपुग्नु भएको हो।
0: प्रधान न्यायाधीशलाई निशुल्क कानूनी सहायता परिषदको अध्यक्षमा राख्ने सरकारको प्रस्ताव सर्वोच्च अदालतले अस्वीकार गरेको छ। सर्वोच्चका सम्पूर्ण न्यायाधीश संलग्न पूर्ण बैठकबाट प्रधान न्यायाधीश परिषदको अध्यक्ष बन्दा विवादमा पर्न सक्ने निष्कर्षसहित अस्वीकार गरेको हो। परिषदको कार्यकारी समितिमा कानून मन्त्रीलाई अध्यक्षमा राख्ने सरकारको प्रस्ताव समेत सर्वोच्चले अस्वीकार गरेको छ। प्रधान न्यायाधीशले तोकेका न्यायाधीश अध्यक्ष बस्दा मर्यादा क्रममा कानून मन्त्री माथि हुने भएकाले बस्न नमिल्ने राय सर्वोच्चले दिएको हो। कानूनी सहायता परिषद अध्यक्षमा प्रधान न्यायाधीशले तोकेका सर्वोच्चका न्याय राख्न सर्वोच्च अदालतले सरकार समक्ष प्रस्ताव गरेको छ।
1: चालू आर्थिक वर्ष सकिन अब 1.5 महिना भन्दा कम समय बाँकी छ। अझ चालू वर्षमा सम्पन्न गर्नुपर्ने निर्माण कार्यका योजनाहरूको काम गर्न त 1 महिना जति समय पनि बाँकी छैन। असारको तेस्रो हप्तामा योजनाको फरफारक गर्नुपर्ने भएकाले यस बेला देशभर निर्माण कार्य तीव्र गतिमा हुनुपर्ने हो। अघिल्ला वर्षहरूको यो समयमा देशभर निर्माण कार्य यति तीव्र हुन्थ्यो कि जनशक्तिदेखि प्राधिकरण उपकरण पाउनै मुस्किल हुन्थ्यो। सामग्री जनशक्तिको भुक्तानी लगायतका कारण बजारमा प्रशस्त पैसा जाँदा अरू व्यापार पनि बढ़थ्यो। तर यस वर्ष अहिले त्यस्तो अवस्था छैन। निर्माण व्यवसायहरू यही बेला निर्माण होलिडेको कुरा गरिरहेका छन्। किन यति बेला निर्माण कार्य ठप्प हुने अवस्थामा पुग्यो भनेर साथी विकास चापागाईले नेपाल निर्माण व्यवसाय महासंघका महासचिव शिवहरि घिमिरेलाई सोध्नु भएको छ।
13: मध्य पूर्वको युद्धको कारणले गर्दाखेरि इन्धन लगायत बिटमिन र निर्माणजन्य सामग्रीहरूमा अत्यधिक मूल्य वृद्धि भयो। त्यो कारणले गर्दाखेरि व्यवसायीले काम गर्न सकेन। सरकारलाई यसको लागि मूल्य समायोजन गरिदिनु भनेर हामीले पटक पटक फागुनको 15 गतेदेखि यो मूल्य वृद्धि भएको अवस्था रहेको छ भने अहिलेसम्म पनि सरकारले मूल्य समायोजन गरेको छैन। सरकारले 15 दिनभित्र मूल्य समायोजन गरेर व्यवसायीलाई सुविधा दिन्छु र काम अगाडि बढाउनुहोस् भनेर चाहिँ आश्वासन दिएको थियो। खालि आजसम्मको मितिसम्म आश्वासन बाहेक अरू केही मिलेको छैन।
14: किन समाधान हुन सकेको छैन अहिलेसम्म पनि?
13: समाधान सरकारले गर्ने कुरा हो। यो मूल्य समायोजन भन्ने कुरा सरकारले चाह्यो भने, सरकारका कर्मचारीहरूले चाह्यो भने 3 घण्टाभित्र सम्पूर्ण भारत लगायत अरू देशहरूमा जसरी मूल्य समायोजन भएको छ त्यो किसिमको समायोजन हाम्रो नेपालमा पनि इन्धनको समायोजन नेपाल आयल निगमले गरेको छ भने यस्तै किसिमको समायोजन गरिदियो भने हामीले निर्माण क्षेत्र चलायमान गर्न सक्छौं। अहिले हेर्दाखेरि सम्पूर्ण नेपालका निर्माण कार्यहरू ठप्प छ। निर्माण कार्यहरू अगाडि बढ्न सकेका छैनन्। निर्माण व्यवसायले काम अगाडि गर्न सकेका छैनन्। मूल्य वृद्धि सँगसँगै अहिले फेरि मूल्य वृद्धि त भयो तर त्यसमा फेरि अहिले निर्माण सामग्रीको अभाव भएको छ। बिटुमिन पाउन सकेको छैन। हामीले बाटोमा युज गर्ने माटो जुन हामीले बुटोल गुरुसिङे खण्डमा पनि हामी गर्न सक्छौ त्यसमा माटो पाउन सक्ने अवस्था भएको छैन भने यस्तो अवस्थामा चाहिँ निर्माण व्यवसायले काम गर्न सक्ने अवस्था छैन र नेपाल राज्यभरिका लगभग 30,000 आयोजनाहरू बन्द छन्।
14: सार्वजनिक खरिद ऐन प्रति पनि तपाईँहरूको अलिकति असन्तुष्टि थियो। यो ऐन कार्यान्वयन भएन भनेर
13: सार्वजनिक खरिद ऐन नेपाल सरकारले 2083 वैशाख 17 गते ऐन संशोधन गरेर दोस्रो संशोधन लिएर आयो। यसबाट हामीले भनेको सबैभन्दा ठूलो कुरा लो बिडिङलाई एडजस्ट गर्न सकेको छैन। अहिले 40% 50% घटेर काम गर्दाखेरि कुनै पनि कामहरू क्वालिटी काम हुन सक्दैन, समयमा निर्माण कार्य गर्न सक्दैन र व्यवसायी पनि बदनाम भएको छ, सरकार पनि बदनाम भएको छ। अत्यधिक घट्ने कारणले गर्दाखेरि त्यसलाई सम्बोधन गर्न सकेन। यसै गरेर हरेक महिना महिनामा भुक्तानी गर्नपर्ने सिस्टमहरू थियो, त्यो सिस्टमलाई पनि सुधार गर्न पनि अत्यावश्यक छ। सबैभन्दा जटिल कुराहरू रुग्ण आयोजना, जुन 70-72 सालदेखि नै भूकम्पदेखि नै अहिलेसम्म सरकारले काम गर्न नदिएको, भुक्तानी नदिएका, जग्गा प्राप्ति नभएका, वन आदिका अवस्था, युटिलिटी रुखहरू काट्ने समस्याहरू चाहिँ सरकारले समाधान नगरेको कारणले गर्दाखेरि धेरै लामो समय चाहिँ रुग्ण आयोजना थियो। त्यो रुग्ण आयोजनालाई एक पटकको लागि सुविस्ताको आधारमा ठेक्कालाई फरफार गरिनु पर्ने ठूलो समस्या छ। यो नेपाल सरकारले जबसम्म रुग्ण आयोजनाहरूलाई व्यवस्थापन गर्दैन तबसम्म यो सरकार पनि बदनाम हुने, व्यवसाय पनि बदनाम हुने हुन्छ। यसलाई पनि यो अहिले खरिद ऐनमा आएन। यसै गरेर खरिद ऐन पूर्वाधार मैत्री ऐन हुनुपर्छ, त्यो पूर्वाधार मैत्री हुन सकेको छैन। पूर्वाधार मैत्री भयो भने बल्ल विदेशीहरू पनि आएर नेपालमा काम गर्न सक्छन्, नेपाली पनि काम गर्न सक्छ। यो देशको कारणले ऐनको कारणले गर्दा धेरै हामीले धेरै अगाडिदेखि नै संघर्ष गर्दै आएको विषय पनि यो हो। संशोधन गर्दाखेरि नयाँ सरकार आएको छ, अब पक्का पनि संशोधन गर्छ भन्ने हामीले विश्वास गरेका थियौँ, यसले समस्या समाधान गर्न सकेन।
0: उहाँ नेपाल निर्माण व्यवसाय महासंघका महासचिव शिवहरि घिमिरे। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
17: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
16: हाम्रा सेवाहरू
17: ओपीडी सेवा,
16: विशेषज्ञ ओपीडी सेवा,
17: निशुल्क औषधि वितरण,
16: सशुल्क फार्मेसी सेवा,
17: फिजियोथेरापी सेवा,
16: अकुपंचर सेवा,
17: योग परामर्श सेवा,
16: क्रियाकल्प सेवा,
17: पूर्वकर्म पञ्चकर्म सेवा,
16: छार सूत्र सेवा,
17: जलौका सेवा,
16: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
17: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
16: विस्तृत जानकारीका लागि
17: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
18: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव तोलामा 20,500 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर सुन आज तोलाको 3,11,100 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,90,600 रूपियाँमा कारोबार भएको थियो। सरकारले सुनको भन्सार दर 10% वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासंघले जनाएको छ। यसै गरी आज चाँदीको भाव पनि तोलामा 305 रूपियाँ बढ़ेको छ। शुक्रबार तोलाको 5,040 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 5,000 3,345 रूपियाँमा कारोबार भइदिएको महासंघले जनाएको छ।
0: चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्रमा बढ़दो अवैध उत्खनन र वन फडानी रोक्न माग गर्दै भोलि सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ। चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन क्रसर उद्योगको मनपरी र वन विनाशले तराई मधेसको भूमि मरूभूमिकरण हुने खतरा बढ़ेको भन्दै अभियानले हस्ताक्षर संकलन गरेको हो। जेठ 1 गतेदेखि शुरू भएको मेची महाकाली हस्ताक्षर अभियान आज काठमाडौँको माइती घरमा संचालित छ। अभियानका अध्यक्ष सुनिल कुमार यादवका अनुसार देशभरका झण्डै 200 ठाउँमा जनजागरण तथा हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन भएको छ। झापाको मेची पुलदेखि कञ्चनपुरको महाकाली पुलसम्म पुगेर सञ्चालन गरेको यस अभियानमा चुरे क्षेत्रको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पाइएको उहाँले बताउनुभयो।
1: संखुवासभाको भोटखोला गाउँपालिका वड़ा नम्बर 4 सिरेकमा रहेको कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँदबारी किमाथाङका सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। अस्ति दिउँसो सड़कमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुंगा माटो तथा गेग्रान खसेपछि यस सड़क खण्डमा यातायात सेवा ठप्प भएको हो। पहिरोले झण्डै 15 मिटर सड़क पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खाँदबारी किमाथाङका सड़क खण्ड जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य सड़क सञ्जाल हो। सड़क अवरूद्ध हुँदा भोटखोला क्षेत्रका स्थानीयवासी यात्रु तथा अत्यावश्यक सामग्री बोकेका मालवाहक गाड़ी समेत प्रभावित भएका छन्।
0: डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 शस्त्र प्रहरीका एक जवान सहित 2 बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्य डडेलधुराका अनुसार बेपत्ता हुनेमा परि गाउँमा रहेको शस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओम प्रकाश पुन मगर, स्थानीय 56 वर्ष कथित बहादुर थापा मगर रहेका छन्। प्रहरी नायब उपरीक्षक डीएसपी वरूण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा भान्जनाथ पर्ने हुन्। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गर्ने गरेको ट्यूब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंका सहित खोजी शुरू गरेको डीएसपी सिंहले जानकारी दिनुभयो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। श्रीलंकाले पेट्रोल र डिजेलको मूल्य झण्डै 6% बढ़ाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको आर्थिक सुधार योजना अनुरूप लागत अनुसार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमशः घटाउने उद्देश्यले यो निर्णय गरेको समाचार संस्था एएफपीले जनाएको छ। राज्य संचालित इन्धन कम्पनीका अनुसार पेट्रोलको मूल्य प्रति लिटर 410 रूपियाँ र डिजेलको मूल्य 392.407 श्रीलंकाली रूपियाँ कायम भएको छ। आईएमएफले श्रीलंकालाई दिएको 2.90 अर्ब अमेरिकी डलरको राहत प्याकेज अन्तर्गत 69.50 करोड़ डलरको किस्ता जारी गरेको केही दिनपछि मूल्य वृद्धि गरिएको हो। राष्ट्रपति अनुराग कुमार दिशा नायकेले आईएमएफलाई पठाउनु भएको पत्रमा आउँदो सेप्टेम्बरसम्म इन्धन अनुदान पूर्ण रूपमा हटाउने उल्लेख छ। विश्लेषकहरूका अनुसार मध्यपूर्वको तनावले ऊर्जा आपूर्तिमा असर परी आयातमा निर्भर श्रीलंकाको अर्थतन्त्रमा थप दबाव परेको छ। सन् 2022 46 अर्ब डलर विदेशी ऋण तिर्न नसकेर आर्थिक डिफल्ट भए यता श्रीलंका आईएमएफको सहयोगमा अर्थतन्त्र स्थिर बनाउने प्रयासमा छ।
0: नेपाल दर्पणमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपमा अहिले नेपाल र श्रीलंका खेलिरहेका छन्। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा समूह एकको अन्तिम खेल नेपाल र श्रीलंका खेलिरहेका हुन्। यसअघि गएको सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भूटानलाई हराएको थियो। यस्तै आज राति 7:45 भारत र बंगलादेश खेल्दैछन्। प्रतियोगिताको समूह एमा नेपाल, भूटान र श्रीलंका छन्। यस्तै समूह बीमा साबिक विजेता बंगलादेश, भारत र मालदिव्स छन्। समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ।
1: नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुदमा छनौट हुन असफल भएको छ। आज तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा चीनसँग डीएलएस नियमका आधारमा 5 विकेटले पराजित भएपछि नेपाल छनौट हुन असफल भएको हो। वर्षाले प्रभावित खेलमा टस हारेर ब्याटिङ गर्दै नेपालले 7 ओभरमा 5 विकेट गुमाएर 50 रन बनाएको थियो। डीएलएस नियममा 7 ओभरमा 43 रनको लक्ष्य पाएको चीनले 5 विकेट गुमाएर अन्तिम ओभरमा भेटायो। हराएसँगै चीन एसियन खेलकुदमा छनौट भएको छ। यस्तै यसअघि फाइनलमा पुगेका थाइल्याण्ड र मलेसिया पनि छनौट भएका थिए। यसैबीच चीनलाई हराउँदै नेपाली क्रिकेट टोलीले एसियाली खेलकुद छनौटमा विजय शुरूआत गरेको छ। सिंगापुरमा आज भएको उद्घाटन खेलमा नेपालले चीनलाई 221 रनले हरायो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको चीनले 19 ओभर 2 बलमा 92 रन बनाउँदा सबै विकेट गुमायो।
0: र 19 संस्करणको इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज राति रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेंगलुरूले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन्। आईपीएल क्रिकेटमा यी दुवै टोलीले समान एक एक पटक उपाधि जितेका छन्। आरसीबी गएको संस्करणको विजेता हो भने गुजरातले सन् 2022मा उपाधि जितेको थियो। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभामा सांसद र प्रधानमन्त्री बीच प्रश्नोत्तर, सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको भनाई, बाँदर समस्या जटिल रहेकाले अध्ययनपछि कार्यक्रम ल्याउने,
0: सरकारले ल्याएको बजेट महत्वाकांक्षी नरहेको अर्थमन्त्री वाग्लेको भनाई, निजी क्षेत्रलाई सक्रिय बनाएर 7% आर्थिक वृद्धि हासिल गर्ने, निजी विद्यालय शुल्कमा 3% योगदान उचित रहेको दावी,
1: नेपालमा 12 वर्ष मुनिका बाल बालिका पनि चुरोटको लतमा रहेको अध्ययनको निष्कर्ष, सुर्तीजन्य पदार्थको प्रयोगकै कारण वर्षेनी 39,000 नेपालीले ज्यान गुमाउँदै,
0: श्रीलंकाले इन्धनको मूल्य झण्डै 6% बढ़ायो, आउँदो सेप्टेम्बरसम्म इन्धन अनुदान पूर्ण रूपमा हटाउने,
1: र साफ महिला च्याम्पियनशीपमा नेपाल र श्रीलंकाको खेल चल्दै, आईपीएल क्रिकेटको उपाधिका लागि आज राति बेंगलुरू र गुजरात बीच प्रतिस्पर्धा।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

0: उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इंग्लिश माविमा व्यवस्थापन संकाय तर्फ होटेल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
1: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
0: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्पर गाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी रामापुर मुर्गिया फर्सा टिकर बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरंगे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसई ग्रेड सिटको कम्प्युटर प्रिन्ट एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
1: विस्तृत जानकारीको लागि एभरेस्ट इंग्लिश बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071-535-962, मोबाइल नम्बर 98-671-09-146, 98-570-59-158, 98-475-51-800 र 98-681-9-76।
2: एभरेस्ट सदैव उच्च।
3: गुप्ता नर्सरी ड्राई बोटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
4: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल सङ्घ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
5: तर त्यसका लागि चाहिने थरी थरीका फुलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फुल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फुलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं।
5: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
6: के हो बल्ल पाउँदैछौ?
7: कति गाउँ खर्छौ? गाउन सुरु गर, पहिला कसले गाउँछौ?
6: अरू कसले गाउँछ र मुख्य बा? म हुँदा हुँदै
8: आज त केटाहरूले केही गर्न जस्तो लाग्यो।

0: कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथरो विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरो विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
2: युनाइटेड अस्पताल पाठगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
3: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल, बुटोला, सुक्खा नगर, फोन 071-534-570, 531-354 र 530-570। दिप भनेकै उज्यालोको प्रतीक।
4: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने, दक्ष अनुभवी शिक्षक द्वारा मनोपरामर्श विधि अपनाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने, टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था, लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था, कमजोर विद्यार्थीहरूका लागि फिडब्याक तथा अतिरिक्त कक्षाको व्यवस्था, सुविधा सम्पन्न भौतिक पूर्वाधार, जिहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था।
5: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि, कक्षा सञ्चालन जेठ 18 गतेदेखि।
4: जानकारीका लागि कुलराज पौडेल प्राचार्य, बारगंगा मावि, बारगंगा लौगाई कपिल वस्तु, फोन 076-411-118, 98-570-50-579, 98-570-50-259 र 98-470-82-048।

0: शर्मा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 समयकासँगै इन्टरनेट अनलाइन www.buttaawaz.com हाम्रो पात्र र बुत्तावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट नदी कटानका कारण कृषियोग्य जमीन, बस्ती तथा विभिन्न भौतिक पूर्वाधारमा निरन्तर क्षति पुगिरहेको प्रतिनिधि सभा सदस्य आचार्यको भनाई, नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह। जातीय विभेद र छुवाछुत अन्त्यका लागि सबैको साझा प्रयास आवश्यक रहेको उपप्रमुख चौधरीको भनाई, सामाजिक विकृतिहरू एकैपटक अन्त्य गर्न सम्भव नहुने उल्लेख। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन सक्ने नागरिकलाई सिभिलले प्रत्यक्ष राहत पुगेको वडाध्यक्ष टण्डनको कथन, बाढगंगासम्म निशुल्क स्वास्थ्य शिविर, 700 भन्दा बढ़ी स्थानीय लाभान्वित। कृष्णनगर भन्सारको सागुरु यार्डले बढ़ायो समस्या, व्यापारी पालक उड्न बाध्य, क्षेत्र विस्तारको माग। बाँकेमा सार्वजनिक विदा र चर्को गर्मीको दोहोरो असर, भेरी अस्पतालको इमर्जेन्सीमा बढ़दो चाप। र दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु, घटनामा संलग्न रहेको आरोपमा 6 जना प्रहरीको नियन्त्रणमा।
1: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौ, कतै डडेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघरसम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
0: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेख, लिम्पियाधुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र वार्ता मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सोध्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाएको र त्यसको जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो। यस्तै जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको र दुवैतर्फको समस्या एकसाथ समाधान गर्ने बताउनुभयो। तर उहाँको यो भनाईमा विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नेपालले भारतको भूमि कहाँ मिचेको हो, छिटो भन्दा छिटो जानकारी गराउन प्रधानमन्त्री शाहसँग माग गर्नुभयो। प्रधानमन्त्रीले तथ्य बिना दुई देशको सीमाबारे बोलेको कुरा रेकर्डबाट हटाउन उहाँको माग रहेको छ। कपिलवस्तु जिल्लामा बाढगंगा लगायत विभिन्न नदीहरूमा वर्षेनी हुने कटान तथा बाढ़ीजनित समस्याका विषयमा प्रतिनिधि सभा सदस्य मोहन आचार्यले सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले नदी कटानका कारण कृषियोग्य जमीन, बस्ती तथा विभिन्न भौतिक पूर्वाधारमा निरन्तर क्षति पुगिरहेको उल्लेख गर्नुभयो। उहाँले वर्षायाम शुरू हुनु अघि नै जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी प्रभावकारी तटबन्ध निर्माण, नदी निर्माणका नदी नियन्त्रणका कार्यक्रम सञ्चालन तथा दीर्घकालीन संरक्षण योजना कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो। सांसद आचार्यले कपिलवस्तुका विभिन्न नदीमा हुने कटान र बाढ़ीका कारण स्थानीयवासीले हरेक वर्ष ठूलो आर्थिक तथा सामाजिक समस्या भोग्नु परेको बताउनुभयो। उहाँले नदी व्यवस्थापनलाई केवल अस्थायी समाधानमा सीमित नराखी वैज्ञानिक अध्ययनका आधारमा दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता उदाउनुभयो। उहाँले बाढ़ी तथा कटान नियन्त्रणका लागि आवश्यक बजेट विनियोजन तटबन्ध निर्माणको प्रभावकारी कार्यान्वयन र जोखिमयुक्त क्षेत्रका नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गर्नुभयो। कपिलवस्तुवासीको जनजीविका कृषि उत्पादन तथा सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले यस विषयलाई उच्च प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्ने उहाँको भनाई थियो। सांसद आचार्यको मागसँगै कपिलवस्तु जिल्लाका बाढ़ी तथा नदी कटान प्रभावित क्षेत्रहरूको दीर्घकालीन संरक्षण र व्यवस्थापनका लागि सरकारको ठोस पहल आवश्यक रहेको स्थानीयवासीको अपेक्षा रहेको छ। बाणगंगा नगरपालिकाकी नगर उपप्रमुख रीता कुमारी चौधरीले समाजमा जातीय विभेद तथा छुवाछुतका घटना अझै पूर्ण रूपमा अन्त्य हुन नसकेको बताउनु भएको छ। विगतको तुलनामा यस्ता घटनामा कमी आए पनि पूर्ण उन्मूलनका लागि अझै निरन्तर प्रयास आवश्यक रहेको उहाँले बताउनुभयो। बाणगंगा नगरपालिकाले आयोजना गरेको लैंगिक हिंसा जातीय विभेद छुवाछुत तथा कुरूती प्रथा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले लैंगिक हिंसा र छुवाछुत जस्ता सामाजिक विकृतिहरू एकैपटक अन्त्य गर्न सम्भव नहुने उल्लेख गर्नुभयो। उहाँले समाजका विभिन्न तह र समुदायमा कुनै न कुनै रूपमा विभेदको अवस्था विद्यमान रहेको भन्दै व्यवहार परिवर्तन र जनचेतना अभिवृद्धि मार्फत मात्र यस्ता विकृतिहरू नियन्त्रण गर्न सकिने बताउनुभयो। कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशीला पन्तले नगरपालिकाले लैंगिक समानता महिला सशक्तिकरण तथा विभेदमुक्त समाज निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। अन्य सरकारवालाहरूले समेत जातीय विभेद छुवाछुत र लैंगिक हिंसा विरूद्ध सामूहिक रूपमा आवाज उठाउनु पर्नेमा जोड़ दिनुभएको थियो। कार्यक्रममा कानून व्यवसायी गौमया सुनार र हेमा नेउपानेले सहजीकरण गर्दै सम्बन्धित कानूनी व्यवस्था नागरिक अधिकार तथा सामाजिक दायित्वबारे जानकारी गराउनु भएको थियो। बाणगंगा नगरपालिका वडा नम्बर 6 वडाध्यक्ष करू टण्डनले ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनु भएको छ। हिजो खैरेनी चौर सामुदायिक वन उपभोक्ता समूहको आयोजना वडा नम्बर 6 सहयोग तथा मल्टी स्पेसियालिटी सेन्टर प्राली भुटेवलको प्राविधिक सहयोगमा सञ्चालन उक्त शिविरमा सो कुरा बताउनु भएको हो। उहाँले यस्ता स्वास्थ्य शिविरले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन सक्ने नागरिकलाई प्रत्यक्ष राहत पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि स्वास्थ्यसँग सम्बन्धित जनमुखी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। वडाध्यक्ष टण्डनले स्थानीय समुदाय सामुदायिक वन उपभोक्ता समूह तथा प्राविधिक सहयोगी संस्थाको समन्वयमा सञ्चालन गरिएको शिविर सफल भएको भन्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको समेत जानकारी दिनुभयो। वृहत निशुल्क स्वास्थ्य शिविरबाट 400 बढ़ी लाभान्वित भएका छन्। शिविरमा वडा नम्बर 5 र 6 स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमा जनरल फिजिसियन सेवा हाट जोड्नी तथा नशा रोग विशेषज्ञ सेवा स्त्री तथा महिला रोग परीक्षण भिडियो एक्सरे लगायतका स्वास्थ्य सेवाहरू प्रदान गरिएको आयोजकले जनाएको छ। शिविरमा स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श तथा उपचार सम्बन्धी सुझाव समेत प्रदान गरिएको थियो। स्थानीयवासीले गाउँमै विशेषज्ञ चिकित्सकबाट सेवा पाउँदा खुशी व्यक्त गरेका छन्। नेपालकै 10 प्रमुख भन्सार नाका पर्ने कृष्णनगर भन्सार नाकामा भन्सार यार्ड साँगुरो हुँदा मालवाहक सवारी साधन खड़ा गर्न समस्या परेको छ। भन्सार कार्यालयको पूर्वपट्टि 1.5 बिघा क्षेत्रफलमा यार्ड रहेको छ। मालवाहक सवारी साधनको बढ्दो चाप यार्डले थिक्न गाह्रो परेको छ। दैनिक 100 देखि 150 का हाराहारीमा भारतीय मालवाहक सवारी साधन भन्सार सिने गरेको भन्सार कार्यालयले जनाएको छ। यस्तै नेपाली सिमेन्ट, जड़ीबुटी, प्लाई लगायतका वस्तुहरू भारततर्फ यही नाका हुँदै निर्यात हुने गर्दछ। मालवाहक सवारी साधनको चाप वर्षेनी वृद्धि हुने गरेको छ। यार्डका कारण नै भन्सार स्वास्थ्य संकलन समेत असर परेको उनीहरूले बताउँछन्। पहिला भन्दा मालवाहक सवारी साधनको संख्या अहिले बढ़ेको छ, जसले गर्दा व्यापारी र भन्सार कार्यालय दुवैलाई समस्या पर्ने गरेको छ। व्यवसायीहरूले यार्ड विस्तारका लागि पटक पटक आवाज उठाए पनि कसैले सुनवाई भने नगरेको व्यवसायीहरूको गुनासो रहेको छ। 2013 सालमा भन्सार स्थापनापछि कृष्णनगर भन्सार स्थापना गरिएको थियो। त्यही बेलादेखि नै यार्ड समेत बनाइएको थियो। कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी मयंक कुमार कर्णले भन्सार यार्ड सानो हुँदा मालवाहक सवारी साधन खड़ा गर्न गाह्रो परेको बताउनुभयो। यार्ड सानो हुँदा आयातकर्ता व्यापारीलाई पालो कुर्नै बाध्य हुने गरेको उहाँले बताउनुभयो। उहाँले यस विषयमा भन्सार विभागमा जानकारी गराइएको बताउनुभयो। भन्सार यार्ड विस्तारका विषयमा व्यापारी सहित जनप्रतिनिधिहरूले समेत पहल र आवाज उठाउनुपर्ने उहाँले बताउनुभयो। कृष्णनगर भन्सारमा वार्षिक 5 अर्ब बढ़ी राजस्व संकलन हुने गरेको छ। लगातार बढ़दै गएको तापक्रमले बाँकेमा सर्वसाधारणको दैनिकीलाई नराम्ररी प्रभावित गरेको छ। लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापक्रम 42 डिग्री आसपास पुगेपछि बिरामी हुनेको संख्या बढ़दै गएको छ। दिउँसो पख चरक्का लागेको घाम र तातो हावाका कारण मानिसहरू बिरामी पर्न थालेका छन्। बेरी अस्पतालको ओपीडी सेवा सार्वजनिक विधाले बन्द भएका कारण इमर्जेन्सी वार्डमा बिरामीको चाप बढ़ेको छ। उपचारका लागि आएका बिरामीले अस्पतालको मूलद्वारमा रहेको इमर्जेन्सी कक्ष भरिने गरेको छ। गर्मीयाम शुरू भएपछि जिल्ला अस्पतालमा ज्वरो, झाडा पखाला, पेट र टाउको दुख्ने, मधुमेह, उच्च रक्तचाप लगायतका बिरामीको संख्या बढ़दै गएको छ। गर्मीयाम शुरू भएपछि बेरी अस्पतालको ओपीडी सेवामा सार्वजनिक विदाका दिन बाहेक 500 जना बढ़ी बिरामी उपचारका लागि आउने गरेको निमित्त सुपरिन्टेन्डेन्ट डाक्टर विवेक कुमार महतोले बताउनुभयो। भेरी अस्पतालको बहरिङ विभागमा दैनिक 500-600 जना हाराहारी उपचारका लागि आउने गरेकोमा हाल इमर्जेन्सी वार्डमा दैनिक 100 जना बिरामी उपचारका लागि आउने गरेका छन्। सार्वजनिक विधामा ओपीडी सेवा बन्द हुने गरेकाले पनि इमर्जेन्सीमा भर्ना हुनेको संख्या बढ़दै गएको उहाँले बताउनुभयो। गर्मीबाट सबैभन्दा बढ़ी बालबालिका तथा वृद्ध वृद्धा बढ़ी प्रभावित भएको बेरी अस्पतालका इमर्जेन्सी कक्षका इन्चार्ज संकेत त्रिसालले बताउनुभयो। गर्मी बढ़ेसँगै नेपालगंजमा लू लाग्ने जोखिम समेत बढ़दै गएको उहाँले बताउनुभयो। दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ। बबई गाउँपालिका 7 बेलासपुर र कृष्णपुरबाट शनिबार बिहान करिब 6 बजेतिर ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका 4 हिरापुर निवासी 47 वर्षीय बोझराज केसीको मृत्यु भएको हो। प्रहरीका अनुसार 7 जनाको टोलीले ब्याट्रीबाट करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा बोझराज घाइते भएर बेहोस हुनुभएको हो। उहाँलाई तत्काल उपचारका लागि एम्बुलेन्स मार्फत राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। तर उपचारकै क्रममा आज बिहान 7 बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनामा संलग्न रहेका आरोपमा 6 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले शान्तिनगर गाउँपालिका 4 का रामप्रसाद पाण्डे, 43 वर्षीय मेखलाल रेउले, 41 वर्षीय गणेश अधिकारी, 27 वर्षीय युवराज भण्डारी, 34 वर्षीय संगम पाउ र शान्तिनगर गाउँपालिका 3 का गोविन्द सुवेदीलाई नियन्त्रणमा लिएको हो। र रूपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एक युवकलाई कुरिरहेको मोटरसाइकलबाट कपड़ा समातेर सड़कमै लतार्दै अपहरण तथा ज्यान मार्ने प्रयास गरिएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार गत जेठ 10 गते दिउँसो करिब 4 बजे सिद्धार्थनगर नगरपालिका 4 दोघरा लुम्बिनी रोड क्षेत्रमा उक्त घटना भएको हो। भैरहबा लुम्बिनी सड़क खण्ड अन्तर्गत एयरपोर्ट अगाडिको सड़कमा मोटरसाइकलमा सवार दुईजना व्यक्तिले कोटहीमाई गाउँपालिका 3 निवासी 19 वर्षीय इन्द्रकेश यादवको कपड़ा समातेर सड़कमा घिसार्दै लगेका थिए। घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि प्रहरीले घटनाबारे जानकारी पाएको थियो। फुटेजमा युवकलाई मोटरसाइकलबाट सड़कतिर लतार्दै लगिएको दृश्य देखिएपछि इलाका प्रहरी कार्यालय बेथरी प्रहरी चौकी रमवापुर तथा जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट प्रहरी निरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरिएको थियो। प्रहरीले तीव्र अनुसन्धान तथा खोजतलास सञ्चालन गर्दै घटनाको भोलिपल्ट अर्थात जेठ 11 गते एकजनालाई पक्राउ गर्न सफल भएको जनाएको छ। पक्राउ पर्नेमा रूपन्देहीको मायादेवी गाउँपालिका 6 निवासी 20 वर्षीय अभिषेक पासी रहेका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिनेश बहादुर कुवरका अनुसार पक्राउ परेका पासीलाई अपहरण तथा ज्यान मार्ने उद्योग मुद्दामा रूपन्देही जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। प्रहरीका अनुसार घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तपाई अहिले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबरहरू पनि बाँकी रहेछन्। रेडियो सुन्दै गर्नुहोला।
3: युनाइटेड अस्पताल बारदिन र चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
3: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर कुणा बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोजिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
4: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
3: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। सड़क सुरक्षा अभिवृद्धि तथा ट्राफिक अनुशासन कायम गर्ने उद्देश्यले रूपन्देहीमा सञ्चालन गरिएको विशेष आकस्मिक अनुगमनका क्रममा सवारी चालक अनुमति पत्र लाइसेन्स नभएका 44 इरेक्सा कार्यवाहीमा परेका छन्। विभिन्न निकाय तथा सर्वसाधारणबाट प्राप्त गुनासो र सुझावलाई सम्बोधन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीले अभियान सुरक्षित इरेक्सा यात्रा अन्तर्गत विशेष चेकिङ अभियान सञ्चालन गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्कीको कमाण्डमा खटिएको टोलीले सिद्धार्थनगर नगरपालिकाका विभिन्न व्यस्त क्षेत्रमा आकस्मिक चेक जाँच गरेको थियो। बुद्ध चोक, लुम्बिनी गेट, देवकोटा चोक तथा भीम अस्पताल चोक लगायतका स्थानहरूमा गरिएको चेकिङका क्रममा बिना लाइसेन्स ई रिक्सा सञ्चालन गरिरहेका चालकहरूलाई कानूनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ। पछिल्लो समय ई रिक्साको संख्या बढ्दै जाँदा बिना अनुमति पत्र सवारी सञ्चालन गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले कडाई शुरू गरेको जनाएको छ। बर्दियाको राजापुर र गेरुवा गाउँपालिकामा रोपिएको चैते धान गबारे किराबाट प्रभावित भएको छ। गबारे किराका कारण यस वर्षको चैते धानको उत्पादनमा कमी आउने भएपछि किसान चिन्तित देखिएका छन्। राजापुर नगरपालिकाका व्यावसायिक किसान तथा गणेश बाबा एग्रोसिड कम्पनीका प्रबन्धक पहाड़ी थारूले गबारो किराको कारण यस वर्ष धान उत्पादनमा कम्तीमा 10% रास आउने दावी गर्नुभयो। उहाँले हरेक वर्ष गबारोको प्रकोप बढ़दै गएको बताउँदै समयमा किसान र कृषि प्राविधिकले ध्यान नदिँदा धान उत्पादनमा रास आउन थालेको बताउनुभयो। गुल्मीको मदाने गाउँपालिका वडा नम्बर 1 अग्लुङमा निशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्थानीय नागरिकहरूलाई गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यही जेठ 21 र 22 गते स्वास्थ्य शिविर आयोजना गर्न लागि वडाध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो। उहाँका अनुसार अग्लुङ वडा कार्यालय आयोजना तथा डाक्टर राजेन्द्र बोहराको सहजीकरणमा उक्त शिविर अग्लुङ स्वास्थ्य चौकीमा सञ्चालन हुन लागेको हो। वृहत स्वास्थ्य शिविरमा विभिन्न विशेषज्ञ सेवाहरू निशुल्क रूपमा प्रदान गरिने बताइएको छ। शिविरमा स्त्री रोग सेवा, हाड जोड्नी तथा नशारोग सेवा, जनरल फिजिसियन सेवा, छालारोग सेवाका साथै सर्जन सम्बन्धी सेवाहरू उपलब्ध हुनेछन्। यसका अतिरिक्त बिरामीहरूको स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी बनाउन भिडियो एक्सरे, अल्ट्रासाउण्ड तथा ल्याब सेवा मार्फत निशुल्क रूपमा उपचार गराइनेछ। त्यसै गरी आँखाको समस्या भएका र शल्यक्रिया नै गर्नुपर्ने अवस्थाका आँखाका बिरामीहरूका लागि समेत शिविरमा शल्यक्रिया मार्फत विशेष व्यवस्था मिलाइएको छ। गुल्मीमा लामो समयसम्म प्रयोगविहीन सवारी साधनहरूको विवरण गृह मन्त्रालयमा पठाइएको छ। लामो समयदेखि यसै थन्किएर बसेका र सवारी साधन नवीकरण पनि गर्न सक्ने अवस्थामा नरहेका सवारी साधनहरूको उचित व्यवस्थापन गर्नका लागि गृह मन्त्रालयमा विवरण पठाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्लाधिकारी हरिप्रसाद गैरेका अनुसार जिल्लामा लामो समयसम्म प्रयोगमा नरहेका लिलाम प्रक्रिया पनि अगाडि बढ़ाउन नसकिएका, मरमत गरेर पनि सञ्चालन गर्न नसकिने सवारीहरूको उचित व्यवस्थापन गर्नका लागि गृह मन्त्रालयमा पठाइएको बताइएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव तोलामा 20,500 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर सुन आज तोलाको 3,11,100 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुनको भाव तोलाको 2,90,600 रूपियाँमा कारोबार भएको थियो। सरकारले सुनको भन्सार दर 10% वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासंघले जनाएको छ। यस्तै आइतबार चाँदीको भाव पनि तोलामा 305 रूपियाँ बढ़ेको छ। शुक्रबार तोलाको 5,040 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 5,345 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब खेल खबर। बाणगंगा नगरपालिका 2 राजपुरमा आयोजित तेस्रो डीवाईसी फुटबल कप प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको समापन सँगै आयोजक दर्पण युवा क्लबले आयव्यय विवरण सार्वजनिक गरेको छ। दर्पण युवा क्लबका अध्यक्ष हरिप्रसाद घिमिरेले प्रतियोगिता सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघ संस्था तथा खेलप्रेमी प्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्तै सहयोग र साथ प्राप्त भए खेलकुद तथा सामाजिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने बताउनुभयो। कार्यक्रममा कोषाध्यक्ष सरस्वती गैरीले आयव्यय विवरण सार्वजनिक गर्दै प्रतियोगिताबाट जम्मा 3,55,683 रूपियाँ आमदानी भएको जानकारी दिनुभयो। साथै चेक मार्फत 1,00,000 रूपियाँ प्राप्त भएको र कुल खर्च 3,48,970 रूपियाँ भएको बताउनुभयो। बाढगंगा नगरपालिका दुई राजपुरको आयोजनामा सञ्चालन भएको तेस्रो डीवाईसी फुटबल कप प्रतियोगिता 2083 साल जेठ 5 गतेदेखि 12 गतेसम्म सञ्चालन भएको थियो। प्रतियोगितामा कपिलवस्तु, अर्घाखाँची र रूपन्देही जिल्लाका 16 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिता अन्तर्गत मुख्य प्रतियोगिता सँगै लिजेण्ड कप तथा अण्डर 15 फुटबल प्रतियोगिता समेत सञ्चालन गरिएको थियो। मुख्य प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद 51,000 रूपियाँ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता टोलीलाई नगद 31,000 रूपियाँ ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन सचिव सन्तोष घिमिरेले गर्नुभएको थियो। आयोजकले यस्ता प्रतियोगिताले युवाहरूमा खेलप्रति रूचि बढ़ाउनका साथै सामाजिक सद्भाव र प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। नदी कटानका कारण कृषि योग्य जमीन, बस्ती तथा विभिन्न भौतिक पूर्वाधारमा निरन्तर क्षति पुगिरहेको प्रतिनिधि सभा सदस्य आचार्यको भनाई, नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह। जातीय विभेद र छुवाछुत अन्त्यका लागि सबैको साझा प्रयास आवश्यक रहेको उपप्रमुख चौधरीको जिकिर, सामाजिक विकृतिहरू एकैपटक अन्त्य गर्न सम्भव नहुने उल्लेख। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन सक्ने नागरिकलाई शिविरले प्रत्यक्ष राहत पुगेको वडाध्यक्ष टण्डनको कथन, बाढगंगासम्म निशुल्क स्वास्थ्य शिविर, 400 भन्दा बढ़ी स्थानीय लाभान्वित। कृष्णनगर भन्सारको सागुरो यार्डले बढ़ायो समस्या, व्यापारी पालक उड्न बाध्य, क्षेत्र विस्तारको माग। बाँकेमा सार्वजनिक विदा र चर्को गर्मीको दोहोरो असर, भेरी अस्पतालको इमर्जेन्सीमा बढ़दो चाप। र दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु, घटनामा संलग्न रहेका आरोपमा 6 प्रहरीको नियन्त्रणमा। हवस् त, एफएम ब्यान्डको 99.2 समयका सँगै वेबसाइट www.buddhaawaz.com हाम्रो पात्रो र बुद्ध आवाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथ दिने जगतलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
1: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डढेलो लाग्न सक्छ, वर्षौंदेखि लिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डढेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
3: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाढडिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्ष, फिजियोथेरापी डीपीटी 3 वर्ष, डिप्लोमा इन फार्मेसी डीपीएस 3 वर्ष र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
5: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
3: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
5: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
3: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
5: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
3: सुविधा युक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
6: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
3: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570055057।
7: र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज संसदमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर, सांसदहरूद्वारा अलमलमा प्रधानमन्त्री शाहको अभिव्यक्ति, विवादित सीमा बारेमा प्रधानमन्त्रीको जवाफ हटाउन सांसदहरूको माग।
8: हाम्रो प्रतिनिधि सभा नियमावली 2000

0: प्रधानमन्त्रीसँग प्रश्न उत्तर सांसदहरूद्वार अलमलमा प्रधानमन्त्री शाहको अभिव्यक्ति विवादित सीमा बारेमा प्रधानमन्त्रीको जवाफ हटाउन सांसदहरूको माग
1: हाम्रो प्रतिनिधि सभा नियमावली 2079
0: बजेट नछुट्याइएकोमा पनि चिन्ता
1: पूर्ण रूपमा प्रतिबद्ध रहेको छ
0: साफ महिला च्याम्पियनशीपमा नेपालद्वारा श्रीलंकालाई हराउँदै समूह विजेता एसियन गेम्स छनौटमा नेपालद्वारा चीन ठूलो अन्तरले पराजित
2: सयौं

0: विजेता
1: पूर्ण रूपमा प्रतिबद्ध रहेको छ।
0: साफ महिला च्याम्पियनशीपमा नेपालद्वारा श्रीलंकालाई हराउँदै समूह विजेता एसियन गेम्स छनौटमा नेपालद्वारा चीन ठूलो अन्तरले पराजित। यस्तो बेलामा सबैभन्दा बढ़ी सरसफाईमै ध्यान दिनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
2: प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभामा आकस्मिक रूपमा उपस्थित भएर सात सांसदका प्रश्नको जवाफ दिनुभएको छ। प्रश्नोत्तरमा मानवोन्नति, सुकुम्बासी समस्या, सहकारी ठगी र सुशासनका विषय उठेका थिए।
3: नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले मानव अधिकार आयोग र विभिन्न छानबिन आयोगका प्रतिवेदन किन सार्वजनिक नभएको भन्दै प्रश्न गर्नुभयो। जवाफमा प्रधानमन्त्रीले सबै आयोगका प्रतिवेदन अध्ययन गरी आवश्यक कार्यवाही गरिने बताउनुभयो। नेकपा एमालेकी सांसद पद्मा अर्यालले लिपुलेख, लिम्प्यादुरा र कालापानीबारे भारत चीन बीच भएको समझदारीमा सरकारको धारणा सोध्नु भएको थियो। प्रधानमन्त्रीले भारतलाई कूटनीतिक नोट पठाइसकेको र विज्ञहरूको संयुक्त अध्ययन तथा संवाद मार्फत समाधान खोजिने बताउनुभयो।
4: प्रधानमन्त्रीलाई त प्रस्तुत गरिसकेका छ, त्यो प्रस्तुतलाई सार्वजनिक रूपले जनतामा सम्प्रेषण गर्ने र त्यो सँगसँगै यो कार्यवाहीको प्रक्रिया पनि शुरू गर्नु।
5: जुन व्यापारिक मार्ग निर्माण गर्ने काम धमाधम भइरहेको छ, यो सन्दर्भमा नेपाल सरकारको धारणा के छ, सरकारले के गरिरहेको छ?
3: प्रधानमन्त्रीले निर्यात र आर्थिक हितलाई ध्यानमा राखेर स्तरोन्नति दुई वर्ष सारिएको तथा गरीबका लागि शिक्षा र

0: पहिरो नेपालीलाई मतदान अधिकार र सूत्र सफ्टवेयरको समस्या बारे प्रश्न गर्नुभयो। प्रधानमन्त्रीले सुरक्षित मतदान प्रणाली बारे छलफल भइरहेको र सफ्टवेयर समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने बताउनुभयो।
1: आगामी चुनावमा के कसो गर्न सकिन्छ यसको लागि अध्ययन गर्ने नै छ र बाँकी त्यो सूत्रको विषयमा हाम्रो विज्ञान यो आईटीका मन्त्रीज्यूलाई यो सम्बन्धी सुन्नु नै भयो होला, उहाँलाई चाहिँ यो सम्बन्धी तुरन्त व्यवस्थापन गर्न निर्देशन पनि दिन चाहन्छु।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुलाकोटीले सुशासन र भ्रष्टाचार नियन्त्रण बारे सरकारको प्रगति बारे प्रश्न राख्नुभयो। जवाफमा प्रधानमन्त्रीले सरकारको पहिलो वर्षलाई सुशासनको वर्ष घोषणा गरिएको र भ्रष्टाचार नियन्त्रण तथा सेवा प्रवाह सुधारमा सरकार केन्द्रित रहेको बताउनुभयो।
2: लामो समयदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउन माग गर्दै आएका विपक्षी दलका सांसदहरूको माग सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बैठक शुरू हुन साथ रोस्टममा पुगेर आफू प्रश्नको जवाफ दिन तयार रहेको बताउनु भएको थियो। तर अचानक बिना योजना प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिएको भन्दै विपक्षी दलका सांसदहरूले भने आपत्ति जनाएका छन्। आजको घटनालाई धेरै सांसदहरूले छापामार शैलीको राजनीतिक रणनीति भन्दै टिप्पणी गरेका छन्।

0: मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि राजनीतिक विवाद चर्किएको हो। प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति कांग्रेस, एमाले र नेकपा लगायतका दलहरूले कड़ा आपत्ति जनाउँदै नेपालले भारतको भूमि कहाँ मिचेको हो भन्ने तथ्य सार्वजनिक गर्न माग गरेका छन्। विपक्षी दलहरूले उक्त भनाई संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने बताएका छन्।
1: नेपालले भारतको सिमाना मिचेको छ भनेर भन्ने कुरा अत्यन्त दुखद छ, गम्भीर आपत्तिजनक छ र यो विषय आज सबै नेपालीहरूको लागि गम्भीर प्रतिष्ठाको विषय बन्यो र देशको शिर यसले झुन्डाएको छ।
2: आफूले तपाईँको उत्तर दिँदै गर्दाखेरि तथ्यमा आधारित भएर, सत्यताको आधारमा भएर, किनभने हाम्रो सार्वभौमिकता मुलुकको विषयको कुरा गरिरहेको छौँ, हाम्रो सोभरेनिटीको कुरा छ, त्यसले गर्दाखेरि उहाँले त्यस्ता खालको उत्तरहरूले चाहिँ हामीलाई अलिकति धेरै अलिकति निराश पनि हामीलाई बनाएको छ।
0: संविधानविदहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका छन्। प्रधानमन्त्री शाहको भनाईले राष्ट्रियता र सीमा सम्बन्धी बहसलाई थप तातिएको उनीहरूको आरोप छ। राजनीतिक विश्लेषकहरूले पनि प्रधानमन्त्री शाहको यो अभिव्यक्तिले मुलुक अझै अप्ठ्यारोमा पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्। नेपालमा दर्ता भएका सवारी साधनको संख्या 62 लाख नाघेको छ। अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म देशभर दर्ता भएका सवारी साधनको संख्या 62,49,732 पुगेको छ। चालू आर्थिक वर्षको पहिलो 8 महिनामै 2,81,921 नयाँ सवारी साधन दर्ता भएका छन्। कुल दर्तामध्ये 50 लाख भन्दा बढ़ी मोटरसाइकल रहेका छन्। यस्तै फागुन मसान्तसम्म 41,14,181 स्मार्ट सवारी चालक अनुमति पत्र जारी गरिएको छ। चालू आर्थिक वर्षको 8 महिनामा मात्रै 43,750 नयाँ लाइसेन्स वितरण गरिएको मन्त्रालयले जनाएको छ। इम्बोस नम्बर प्लेटतर्फ चालू आर्थिक वर्षको 8 महिनामा 87,014 प्लेट उत्पादन गरिएकामा 5,186 मात्रै जडान भएका छन्। नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको मृत्यु हुने गरेको छ। विश्व सुर्तीजन्य पदार्थ रहे दिवसको अवसरमा आयोजित कार्यक्रममा
3: हजार भन्दा बढी मान्छे सुर्तीजन्य पदार्थ सम्बन्धी रोगका कारण ज्यान गुमाइरहेका छन्। त्यसै मुटु रोग, क्यान्सर, दीर्घ होइन

0: है। नेपालमा मात्र वार्षिक झन्डै 39,000 भन्दा बढी मान्छे सृजन प्रवास सम्बन्धी रोगका कारण ज्यान गुमाइरहेका छन्। त्यसै मुटु रोग, क्यान्सर, दीर्घ होइन श्वास प्रश्वास रोग र अन्य नसर्ने रोगहरूका प्रमुख जोखिम कारकका रूपमा सुर्तिजन्य पदार्थ रहेको छ। यसले स्वास्थ्य मात्र होइन अर्थतन्त्रमा नेपाल सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण
1: सवारीमा आधुनिक प्रविधि प्रयोगलाई प्राथमिकता

0: प्राथमिकता दिइरहेका बेला कम्पनीले नेपालले भूटानलाई 1-0 हराएको थियो। लगातार दुई जीत सँगै नेपाल सेमी फाइनल।
1: कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि
2: तपाईँ। जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
1: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
3: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
4: बाली अवशेष नजलाउ, वातावरण र स्वास्थ्य जोगाउ।
3: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।

0: सुखाछ
1: महत्वपूर्ण रहेको छ।
2: मुगुको मुगुम कार्मरङ गाउँ गर्दै 200 भन्दा बढी बिरामीलाई सेवा दिएको बताउनुहुन्छ।
3: 12-13 लागेको यति समयलाई घरमा अब 2-3 बारी अनि जडबुटी केही छ, सबैले राम्रो भयो र भन्ने
2: आम्चीहरूले हिमाली क्षेत्रमा पारिबोटी प्रयोग गरेर उपचार गर्ने परम्परा डोल्पाका दुर्गम बस्तीहरूमा
4: दुई किसिमलाई रोग पत्ता लगाउन सक्नु पर्यो। एउटा
2: सरकारी निकाय र विज्ञहरूले भने यो परम्परागत ज्ञान संकटमा परेको भन्दै संरक्षण आवश्यक रहेको बताएका छन्। आयुर्वेद चिकित्सा परिषद काठमाडौँका निमित्त रजिस्ट्रार दीपक भण्डारी
5: स्थानीय रूपमा भएका सरकार र आम्ची यहाँका मिलेर त्यो अनुसारले उहाँले सिफारिस गरिदिनु भयो भने बल्ल यसरी कारण भएको बुझिन्छ। अहिलेसम्म चाहिँ यो तिनवटा सरकार आफ्नो एउटा राजपत्र निकाल्ने एउटा छ होइन आफ्नै कानून, तैपनि आवश्यकता हेरेर त्यसलाई कारण पक्कै गर्नुपर्छ गर्नुहुन्छ होला।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका आयुर्वेद स्वास्थ्य प्रबन्धन शाखा प्रमुख डाक्टर वंशदीप शर्मा

0: एकीकरण गर्नको लागि चाहिँ हामीलाई चाहिँ निर्देशिका तयार भए बमोजिम चाहिँ हामीले चाहिँ काम गरिरहेका छौँ।
1: स्थानीय सरकारका प्रतिनिधिहरूले पनि आम्ची सेवाको संरक्षण र प्रबन्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। मुगुम कारमारङ गाउँपालिकाको उपाध्यक्ष छिरिङ पुटिक लामा भन्नुहुन्छ,
2: आम्चीलाई हाम्रो एमसीहरू अनि हाम्रो यहाँ वडा नम्बर 1-9 हात जोड्ने चाहिँ गरिब दुखीलाई खर्च नलाग्ने गरेर उहाँहरूले धेरै सेवा गर्नु भएको हिजो जम्मा भएको छ। हामी स्थानीय तहको सरकार हो, हामीले अब के गर्नुपर्छ, हाम्रो तह तबकाबाट हामीले कुन तरिकाले जानुपर्ने, अब हामी पनि हल्का हल्का लाग्छ सर, हामी लाग्छ, हामी कहाँ स्थानीय तहको सरकारले हामी प्रदेश जानुपर्छ कि संघीयमा जानुपर्छ कि हामी चाहिँ लाग्छ।
1: दुर्गम हिमाली भेगमा आधुनिक स्वास्थ्य सेवा सँगै परम्परागत आम्चे चिकित्सा अझै पनि जीवन रेखा बनेको छ, तर यसको संरक्षण, दस्तावेजीकरण र नयाँ पुस्तामा हस्तान्तरण अहिलेको प्रमुख आवश्यकता बनेको छ। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
3: सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार

0: युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामले शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 2

0: टाउको दुख्ने, शरीरमा रासहरू आउने भयो भने चाहिँ तुरन्त अस्पतालमा गएर उपचार गराउनु पर्छ।
1: यहाँ अहिले जति पनि रोगहरूको कुरा भयो, त्यो रोगहरूको पहिचान गर्नलाई त चिन्न पर्यो नि त।
0: हजुर हजुर,
1: स्ट्रोककै कुरा गर्दाखेरि पनि के चाहिँ हुन्छ, कसरी थाहा पाउने चाहिँ, अब चाहिँ स्ट्रोक हुन लाग्यो?
0: स्ट्रोककै अब हिट स्ट्रोक भनेको चाहिँ तपाईँले गर्मीले गरेर हाम्रो शरीरमा चाहिँ पानीको मात्रा कम भएर हुने हो। सो पहिचान भन्दा पनि त्यसमा चाहिँ हाम्रो प्रिभेन्सन नै, जस्तो घाम चर्को घाममा चाहिँ निस्किनु भएन अथवा चाहिँ,
1: तर अहिले त अहिले पनि हेर्यो भनेदेखि स्कुल लागिरह हुन्छ, विद्यार्थीहरू स्कुल जानुपर्ने बाध्यता स्कुल गइरहनु भएको,
0: त्यस्तोमा चाहिँ तपाईँले त्यही त, तर कतिचोटि त धेरै जस्तो हामीले कति सुन्छौँ गर्मी धेरै भएको बेलामा चाहिँ स्कुल बन्द गरियो भन्ने कुराहरू, सो त्यो चाहिँ हामीले रोकथामको उपाय गरेको हो नि त। तर आफ्नो तवरबाट गर्ने भनेको चाहिँ तपाईँले गुम्सेको लुगाहरू नलाउने, झ्यालहरू खोल्ने, अलिक

0: हरु स्कुल जानु पर्ने बाध्यता छ नि त स्कुल गइरहनु भएको
1: त्यस्तोमा चाहिँ तपाईले त्यही त तर कति चोटी त धेरै जस्तो हामीले कति सुन्छौ गर्मी धेरै भएको बेलामा चाहिँ स्कुल बन्द गरियो भन्ने कुराहरु छ त्यो चाहिँ हामीले रोकथामको उपाय गरेको हो नि त तर आफ्नो तवरबाट गर्ने भनेको चाहिँ तपाईले गुम्सेको लुगाहरु नलाउने झ्यालहरु खोल्ने अलिकति हावा ख्याप हुन सक्ने भनेको चाहिँ तपाईको गर्मी भएपछि हैन गर्मी हुने अलिकति आफुलाई गाह्रो भएको

0: जस्तो हुने फेन्ट होला झिकेपछि कतिपयले अब अहिले त फ्रिज प्रायको घरमा हुन्छ अनि फ्रिजबाट चिसो पानी झिकेर घटघट खाने चलन छ. बच्चालाई मात्रै त्यसको कतिको असर पर्छ?
1: फ्रिजको कुरा खानै नहुने भन्ने होइन,
0: चिसो पानी गर्मी ठाउँबाट आएको
1: चिसो पानी खानै नहुने. हाम्रोमा चाहिँ चिसोलाई एकदम धेरै उसमा लिइन्छ. तपाईँले चिसो पानी खानै नहुने होइन, होइन, तर अब पानी खाँदाखेरि तपाईँले एकदम तपाईँ गर्मीबाट आइरहनु भएको छ. चिसो फ्रिजको भन्दा पनि तपाईँले त्यसलाई ठिक्क पारेर होइन चिसोले गरेर घाँटी इन्फेक्सन हुने, चिसोले गरेर रुगा खोकी लाग्ने चाहिँ होइन, होइन, त्यो चाहिँ तपाईँको भिन्दै भाइरल इन्फेक्सनले चिसोले गरेर कहिले काहीँ दाँतहरूमा
0: झन्झनाहट
1: हुने त्योहरू आफ्नो ठाउँमा छ. तर चिसो पानी खानै नहुने भन्ने चाहिँ होइन.
0: घामबाट आएपछि अनि एकछिन बसेर मात्रै पानी खानु, चिसो पानी खानु भन्ने पनि भनाइ छ नि त.
1: त्यस्तो चाहिँ हाम्रो हिसाबले चाहिँ त्यस्तो तपाईँको त्यो भनेको चाहिँ तपाईँको कहिले काहीँ त्यो डाइरेक्ट चिसो भनेर फ्रिजको होइन आइसक्रिमहरू बच्चाले गर्मीमा होइन अब तपाईँको जङ्क फुडहरू खानु हुँदैन त्यो भिन्दै कुरा हो. तर अब बच्चाले आइसक्रिम खाँदैमा घाँटी इन्फेक्सन हुने अथवा चिसो कुराहरू खाँदैमा फलफुल खाँदैमा रुगाखोकी लाग्ने भन्ने चाहिँ होइन. झन् रुगाखोकी लागेको बेलामा त फलफुल झन् खानु पर्यो किनभने तिनीहरूमा भिटामिन सी बढी हुन्छ. सो रुगाखोकी लागेको बेलामा भिटामिन सीले चाहिँ हाम्रो आफ्नो इम्युन सिस्टमलाई बलियो पार्ने नै एउटा भिटामिन सी हो, होइन. त्यो कति कुरा चाहिँ हाम्रो कल्चरमा चाहिँ भनौँ न हामीले बढी त्यो कुराहरूलाई जस्तो बिरामी हुने बित्तिकै फलफुल नदिने होइन. तर अब तपाईँको अहिलेको समयमा फलफुलमा कीटनाशक औषधिहरू प्रयोग गरेको छ त्यो भनेको आफ्नो ठाउँमा छ. तर तपाईँ अर्ग्यानिक आफ्नो गाउँ उसमा फलफुलहरू छ भने त्यो खाएर केही फरक पर्दैन र सिजनको फलफुल खाँदाखेरि फरक पर्दैन.
0: गर्मीबाट कतै अब काम गरेर अथवा खेलेर अथवा के गरेर घर आएपछि त्यो नुहाइदिने हुन्छ नि चिसो पानीले नुहाइदिनु सकिन्छ कि हुँदैन नुहाउने
1: केही फरक पर्दैन. तपाईँले कस्तो हो भने एकैचोटि तपाईँ तातोबाट आइरहनु भएको छ एकैचोटि चिसोमा तर एकछिन बसेर अब जाडो महिनामा जस्तो गर्मी महिनामा त हामी त तातो पानीको प्रयोग गर्दैनौँ हामीले रुम टेम्परेचरको भन्छौँ के गरेको छ त्यो भनेको आफ्नो ठाउँमा छ. तर तपाईँ अर्ग्यानिक आफ्नो गाउँ उसमा फलफुलहरू छ भने त्यो खाएर केही फरक पर्दैन र सिजनको फलफुल खाँदाखेरि फरक पर्दैन. गर्मी

दल का सांसद माग संबोधन करते प्रधानमंत्री बालेन्द्र शाहले बैठक शुरू होना साथ आज को बैठक में प्रश्न जवाब में सहभागी प्रधानमंत्री शाहले सांसद उठाया विभिन्न प्रश्न को जवाब दिए कई अभ्यक्ति विवादास्पद भएका छन्। फागुन मसान्तसम्म 41,14,181 स्मार्ट सवारी चालक अनुमति पत्र जारी भएको छ। काठमाण्डुबाट पूर्वी नेपालका विभिन्न जिल्लातर्फ सञ्चालन हुने बसहरूको टिकट अब अनलाइन मार्फत काट्न सकिने भएको छ। नेपाली साफ च्याम्पियनशीपमा श्रीलंकालाई 2-1 हराउँदै समूह विजेता बनेको छ र नेपालले एसियन गेम्स छनौटमा चीनलाई ठूलो अन्तरले पराजित गरेको छ। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: के छ हो धुनुस भाई भाले बोकेर कता
1: भाकल
0: के को भाकल हो
1: सुन्तलीका जिउमा दाग आएर हात खुट्टा पनि झन्झाम गर्छ भन्छ जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे त्यसैले भाले चलाउन
0: यस्तो पनि हुन्छ
1: नपाठ्यार घर हिँड्न ल हेर्नुहोस् त
0: यो त कुष्ठरोगको लक्षण जस्तो छ शरीरमा यस्तो रातो फुसो दाग देखिनु अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु शरीरमा गिर्खाहरू देखा पर्नु दागमा छुँदा थाहा नपाउनु मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन् तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नु
1: तर जान्नेले त यो देउतेको करामत भन्छ त
0: यो देउताको होइन किटाणुको करामत हो
2: भाकल फाकल छोडौ धुर्मु उहाँले भने आफै जता र औषधि खान थालिहाल्नु पर्छ के
3: कुष्ठरोगको समयमै उपचार गरौ अङ्गभङ्ग हुनबाट बचौ बचाऊ
4: जनहितका लागि जारी सन्देश नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज
7: यति बेला साँझको 8 बज्यो
8: तपाईँ उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ आज बिहान 8 बजे प्रसारण भएको कार्यक्रम बदलिदो नेपालको पुनः प्रसारण

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरणको नमस्कार। सीमा बोली आफैलाई गलपासो, नेपालले कहिल्यै पनि सीमा नमिचेको सीमाविदको तर्क, भौगोलिक अखण्डतामाथि गम्भीर असर पर्ने चेतावनी।
1: नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।
2: सीमाबारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्यो, यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस् भने म माग गर्न चाहन्छु सम्माननीय सभामुख महोदय।
3: तर नेपालले भारतको जमिन कहिले पनि मिचिएको छैन। भारत त्यत्रो शक्तिशाली, भारतले नेपालको सिमानामा 45,000 जना एसएसबीको फोर्स राखेको छ भने नेपालले सीमा मिचे लाग्यो भने त एसएसबीले अब भारतको सीमा मिच्दै दिँदैन नि।
0: नियमावली मस्यौदाको विषयलाई लिएर संसदमा तनाव, रोस्टम घेराउ गर्दै सभामुख विरूद्ध विपक्षी दलहरूको नाराबाजी, प्रतिनिधि सभा सदस्य र मतदाता नामावली संशोधन विधेयक राष्ट्रिय सभाबाट स्वीकृत। राष्ट्रपाको सचिवालय बैठक भर्चुअल माध्यमबाट बस्दै समसामयिक राजनीति र महाधिवेशनको तयारीबारे छलफल हुने, जेएनजी आन्दोलनको राको अब राष्ट्रपा कार्यालयमा न्याय नपाएको भन्दै थुनुवाका अभिभावकद्वारा धरना। नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा श्रीलंका 2-0 स्तब्ध। साथमा प्रमुख खबर संक्षेप, नेपाली नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: वॉशर मा क्रॉम्प्टन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद मा एक्साइटिंग ऑफर पाउनु होस हरेक 15 दिन मा क्रॉम्प्टन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि नागरिकता मात्र भइपुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर नेपाल भारत सीमा विवादबारे प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि धेरै स्थानमा मिचेको अभिव्यक्ति दिएपछि राजनीतिक तथा कूटनीतिक विवाद चर्किएको छ सांसदहरू र सीमाविदहरूले उक्त भनाईलाई तथ्यहीन गैर जिम्मेवार र नेपालको राष्ट्रिय अडान कमजोर पार्ने अभिव्यक्ति भन्दै आपत्ति जनाएका छन् भने सीमाविदहरूले पनि नेपालले भारतको सीमा कहिल्यै नमिचेको दावी गर्दै प्रधानमन्त्रीको भनाई गलत रहेको बताएका छन् आइतबार संसदको पहिलो प्रश्नोत्तर श्रृंखलामै प्रधानमन्त्री शाहले दिएको कूटनीतिक र राजनीतिक अभिव्यक्तिले नयाँ तरंग र विवाद पैदा गरिदिएको हो गत फागुनमा भएको निर्वाचनपछि प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक संसदमा सांसदहरूको प्रश्नोत्तर उत्तरमा सहभागी हुनुभएका प्रधानमन्त्री शाहले नेपाल भारत सीमा र चीनको विकासको अवस्थाबारे दिएको अभिव्यक्तिलाई लिएर संसदमा हंगामा भएको हो लिपुलेक लिम्पियाधुरा र कालापानी विवादबारे सोधिएको प्रश्नको जवाब दिँदै प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिसेको दावी गर्नुभएको हो
3: तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्रै होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौं उहाँहरूले मिच्नु भएको छ के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौं दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर आफ्नो सर्वेयरहरू राखेर आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ
2: प्रधानमन्त्रीको यो भनाई सार्वजनिक भएसँगै अहिले सड़कदेखि सदन र सामाजिक सञ्जाल मीडियाहरूमा चर्को आवाज उठिरहेको छ र खैला बैला नै सिर्जना भएको छ प्रतिनिधि सभामा सांसदहरू वासना थापा रमेश मल्ल पद्मा अर्याल लगायतले कड़ा आपत्ति जनाउँदै बिना तथ्य र प्रमाण यस्तो गम्भीर विषय बोल्नु राष्ट्रिय अखण्डतामा आँच पुर्याउनु रहेको तर्क गर्नुभयो प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको गैर जिम्मेवार अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुहुन्छ
4: जुन सभामुखले अघि हाम्रो आदरणीय सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो नेपाल भारत सीमा विवाद छन् तर सम्माननीय प्रधानमन्त्री नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो यो कहाँनिर मिचिएको हो यो चाहिँ छिटोभन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्यो र यो कुन विषय हो यो गम्भीर र आपत्तिजनक विषय हो प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमाबारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्यो यदि यो असत्य यो कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भने म माग गर्न चाहन्छु सम्माननीय सभामुख महोदय
2: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको रोस्टमबाट नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको धारणा राखेपछि सीमाविदहरूले नेपालले भारतको सीमा कहीँ कतै र कहिल्यै पनि नमिचेको र अतिक्रमण नगरेको प्रतिक्रिया दिएका छन् सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपालले भारतको सीमा कहिल्यै पनि नमिचेको र प्रधानमन्त्री शाहले आज संसदमा दिनुभएको अभिव्यक्ति गलत भएको बताउनुहुन्छ सीमा क्षेत्रमा केही जमीनको परस्पर भोक्सलन मात्रै भएको टिप्पणी उहाँको छ यति लामो सीमाना भएका कारण कतिपय ठाउँमा खेती कमाई गरिरहेको जमीनको हकमा क्रस होल्डिङ अकुपेशन भएको छ क्रस होल्डिङ अकुपेशन भनेको सीमावर्ती क्षेत्रका जनताले एक अर्काको भूमि भोगचलन गरिरहेको अवस्था हो नेपालले सीमा मिच्दा भारतले हेरेर बसेको होला र भारतले नेपाललाई सीमा मिच्न दिएको होला र उहाँको प्रश्न छ
5: मेरो अध्ययन अनुसार चाहिँ नेपालले भारतको सिमाना मिचेको छैन अघि अतिक्रमण गरेको पनि छैन अब प्रधानमन्त्रीले भन्नुभएको कुरा मैले पनि यहाँ पढेँ उहाँले के भन्नुभयो होला भने हाम्रो सीमावर्ती क्षेत्रमा भारत र नेपालको सीमावर्ती क्षेत्रमा कहीँ कहीँ क्रस होल्डिङ अकुपेसन भएको छ सीमापार जोत कमोत दखल भएको छ अघि त्यो कुरा भनिएको भएको होला जस्तो भन्नु अब सिमानामा केही भाग भारतीयहरूले नेपालको चाहिँ अब कृषकको जोत कमोत दखल पुर्याउनु भएको छ भारतीयहरूले नेपालीले पनि भारतको किसानको केही भागमा जोत कमोत दखल पुर्याएका छन् दुई चार कट्ठा चार पाँच कट्ठा जमिनको हो यो चाहिँ विवाद अतिक्रमण होइन अघि क्रस होल्डिङ अकुपेसन भनेको सीमापार जोत कमोत दखल है अब यो अब आवारी जग्गामा दखल पुर्याएको मात्रै हो तर नेपालले भारतको जमिन कहिले पनि मिचिएको छैन। अब एउटा कुरा आउँछ, भारत त्यत्रो शक्तिशाली, भारतले नेपालको सिमानामा 45,000 जना एसएसबीको फोर्स राखेको छ भने नेपालले सीमा मिचेर लाग्यो भने त एसएसबीले अब भारतको सीमा मिच्दै दिँदैन नि।
2: लिपुले कालापानी र लिम्पिया धुराको विवादबारे टेबलटक गरेर समाधान गर्ने प्रधानमन्त्री शाहको दावी छ। प्रधानमन्त्री शाहले संसदमा बोल्दै नेपाल भारत सीमा विवाद समाधानका लागि भारतसँग कूटनीतिक वार्ता गर्ने र बेलायत सरकारसँग पनि आवश्यक परामर्श भइरहेको आजको संसदमा बताउनु भएको छ।
3: लिपुले बिहा धुरा सम्बन्धी बुझ्न खोज्नु भयो जस्तो लागेको र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेको छ, भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेको छ, उहाँहरूले ब्रिटिस इण्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो।
2: प्रधानमन्त्री शाहले नेपाल भारत सीमा विवाद मिलाउन बेलायत सरकारसँग पनि आवश्यक परामर्श भइरहेको बताइरहँदा सीमाविद श्रेष्ठ अहिलेसम्म नेपाल भारत सीमा नाकाका विषयमा नेपाल सरकारले बेलायत सरकारसँग औपचारिक रूपमा कुरा गरेको जानकारी सार्वजनिक नभएको बताउनुहुन्छ। प्रधानमन्त्री शाहले कुरा गरेको भने पनि संचार माध्यममा आएको छैन। यदि प्रधानमन्त्रीले भित्रभित्रै संवाद गर्नुभएको हो भने त्यो सकारात्मक नै कुरा भएको सीमाविद श्रेष्ठको तर्क छ।
5: वर्तमान प्रधानमन्त्रीले कुरा अहिले राख्न खोज्नु भएको भन्ने कुरा हो भने त्यो राम्रो हो। तर अब मुख्य कुरो इङ्ल्याण्डसँग सीमाको कुरा राख्दा इङ्ल्याण्डले पनि म सीमा समस्या समाधान गर्छु भन्छ कि भन्दैन, त्यो मुख्य कुरो छ। नेपालले मात्रै अनुरोध गरेर हुँदैन, उसले पनि सूचित गर्नु हुन्छ भन्नु पर्यो भयो नि। त्यस कारणले गर्दाखेरि यो कुरा चाहिँ अहिलेसम्म कुरै उठेको छैन। उहाँले भित्रभित्रै सम्पर्क राख्नु भएको भए त्यो बाहिर आउने कुरा त केही भएन है।
2: प्रधानमन्त्री शाह आज पहिलो पटक संसदको रोष्टमा उभिएर बोल्नु भएको थियो। लामो समयदेखि प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति खोजिरहेको सन्दर्भमा आज प्रधानमन्त्री आकस्मिक रूपमा उपस्थित भएर केही सांसदको जवाब दिन तयार बन्नु भएको हो। प्रधानमन्त्रीले सदनमा बोलेको कुरा आधिकारिक मानिन्छ। भोलि वार्तामा बस्दा भारतले यही अभिव्यक्तिलाई आधार बनाउन सक्छ। भारतले अहिलेसम्म नेपालको सीमा मिचेको स्वीकार गरेको छैन, तर नेपालले भारतको सीमा मिचेको स्वीकारोक्ति स्वयं प्रधानमन्त्री शाहले के आधारमा गर्नुभयो भन्ने प्रश्न अहिले सर्वाधिक उठिरहेको छ र विवादित भइरहेको छ। प्रधानमन्त्रीको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिले नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकतामा आँच पुर्याउने सीमाविद श्रेष्ठ बताउनुहुन्छ। यसको कूटनीतिक असर निकै गम्भीर हुन सक्छ।
5: नेपालको भौगोलिक अखण्डतामा प्रतिकूल असर पर्छ प्रधानमन्त्रीको यो बोलाइले। यो भौगोलिक अखण्डतामा आँच पुर्याउँछ, हेर्नुहोस् अब सार्वभौमिकतामा पनि आँच पुर्याउँछ।
2: प्रधानमन्त्रीको त्रुटिपूर्ण अभिव्यक्तिले भारतसँग नेपालको अडान कमजोर भएको विश्लेषकहरू बताउँछन्। प्रधानमन्त्री बालन शाहले नेपालले पनि भारतको सीमा मिचेको भनी प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले गम्भीर आपत्ति जनाएको छ। अन्य पार्टीले पनि जनाएका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता नारायण काजी श्रेष्ठले प्रधानमन्त्री बालन शाहले नेपाल भारत सीमाबारे दिएको अभिव्यक्ति गलत, राष्ट्रघाती, गैरजिम्मेवार र घातक भएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्रीले नै नेपालले पनि भारतको धेरै भूमि मिचेको दावी गरेपछि प्रधानमन्त्रीको अभिव्यक्ति संसदको आधिकारिक अभिलेखमा रहने भएकाले यसको भविष्यमा नेपाल भारत सीमा वार्तामा नेपालको स्थापित कूटनीतिक तथा कानूनी अडान कमजोर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ। यस घटनाले राष्ट्रिय संवेदनशील विषयमा उच्च पदस्थ नेतृत्वबाट तथ्यमा आधारित जिम्मेवार र सावधानीपूर्ण अभिव्यक्तिको आवश्यकता पुनः उजागर गरेको छ। नेपाली खबरमा आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री समीक्षा मोते।
6: प्रतिनिधि सभा नियमावली मसौदा समितिको प्रतिवेदनमाथि थप छलफलको माग गर्दै विपक्षी दलहरूले प्रतिनिधि सभाको रोस्टम घेराउ गरेका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी लगायतका विपक्षी दलका सांसदहरूले सभामुख डोलप्रसाद अर्याल विरूद्ध नाराबाजी गर्दै रोस्टम घेराउ गरेका हुन्। अर्कोतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदहरूले भने आफ्नो स्थानबाट उभिएर विरोध जनाएका छन्। राष्ट्रपा सांसद गणेश पराजुली नेतृत्वमा बनेको नियमावली मस्यौदा समितिमा सांसदहरूले संयोग संशोधन दर्ता गराएकोमा त्यसलाई पुनः समितिमा लगेर छलफल गरिनुपर्ने विपक्षीको माग छ। विपक्षी दलहरूको लगातारको नाराबाजी र अवरोधका कारण संसद बैठक अहिले तनावपूर्ण बनेको छ। राष्ट्रिय सभाबाट निर्वाचनसँग सम्बन्धित दुई महत्वपूर्ण विधेयकहरू बहुमतले पारित भएका छन्। आज बसेको सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको हो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बजे बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सचिवालय बैठक अहिले बस्दैछ। पार्टीका महामन्त्री खबिन्द्र बुर्लाको टीका अनुसार अहिले केही बेरमा भर्चुअल माध्यमबाट बस्ने बैठकमा समसामयिक राजनीति र पार्टीका गतिविधि सहित विभिन्न 9 कार्यसूचीमा छलफल हुनेछ। अनुशासन र निर्वाचन आयोग तथा विभिन्न विभागहरूको मनोनयन अनुशासनात्मक कार्यवाही र आगामी महाधिवेशनको तयारी सम्बन्धमा छलफल हुने उहाँले बताउनु भएको छ। यस्तै बैठकमा प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमितिहरू, निर्वाचन कार्यविधि र विधान संशोधनका विषयमा पनि निर्णय हुने राष्ट्रपतिले जनाएको छ। त्यसै गरी संघीय सांसदहरूको पार्टी जिम्मेवारी र जिल्ला अधिवेशन कार्यविधि संशोधन लगायतका विविध विषयहरू पनि बैठकको एजेण्डामा समावेश भएका छन्। जेएनजी आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई विनाशर्त रिहाई गर्न माग गर्दै अभिभावकहरूले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय कार्यालयमा धरना दिएका छन्। एक महिनासम्म माइतीघर मण्डलामा प्रदर्शन गर्दा पनि सरकारले कुनै सुनवाई नगरेको भन्दै पीड़ित अभिभावकहरू आजदेखि रासपा कार्यालय पुगेर धरनामा बसेका हुन्। जेएनजी आन्दोलन थोन वा पीड़ित अभिभावक समितिका अनुसार आन्दोलनका क्रममा 1100 भन्दा बढ़ीलाई नियन्त्रणमा लिएकोमा 510 जनामाथि मुद्दा चलाइएको छ। अभियानी सरिस्मा थापाले कुनै कसुर नगरेकाहरूलाई समेत अभद्र व्यवहारको मुद्दा लगाएर थुनामा राखिएको भन्दै आपत्ति जनाउनु भएको छ। सबै निकायमा पत्र बुझाउँदा पनि सरकारले वास्ता नगरेपछि सत्ता साझेदार दल राष्ट्रपाको कार्यालयमा धरना दिनु परेको अभिभावकहरूले बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री डाक्टर धवल शमशेर राणाले पार्टी परित्याग गरी देशमा नयाँ र विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणका लागि नयाँ अभियानको घोषणा गर्नुभएको छ। राप्रपाभित्र लामो समयदेखि वैचारिक स्पष्टता र नेतृत्वको विषयलाई लिएर असन्तुष्ट चुलिरहेका बेला महामन्त्री डाक्टर राणाले आज विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गर्नुभएको हो। आजै काठमाण्डुमा असन्तुष्ट नेताहरूसँग भएको गहन छलफलपछि उहाँले नयाँ अभियानको सार्वजनिक आह्वान गर्नुभएको हो। जारी अपीलमा डाक्टर राणाले विगत 4 वर्षदेखि राप्रपालाई जनभावना अनुकूल अघि बढ़ाउने प्रयास गरे तापनि विरोधाभास र सैद्धान्तिक विधि दुविधाका कारण पार्टी गलत बाटोमा हिँडेको र फलस्वरूप जनताबाट दण्डित भएको स्वीकार गर्नुभएको छ। स्वास्थ्यमा अचानक समस्या आएपछि हिजो बिहान अस्पताल भर्ना हुनुभएका नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डमा सामान्य निमोनियाको संक्रमण देखिएको छ। ललितपुरको भैंसेपाटी स्थित नेपाल मेडिसिटी अस्पतालले आज विज्ञप्ति जारी गर्दै उहाँको स्वास्थ्य परीक्षणको रिपोर्टबारे जानकारी गराएको हो। अस्पतालका अनुसार प्रचण्डको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको र सुधारोन्मुख रहेको छ। उहाँ हाल चिकित्सकहरूको निरन्तर र विशेष निगरानीमा रहनु भएको छ। निमोनियाको संक्रमण पूर्ण रूपमा निको हुन अझै केही समय लाग्ने देखिएपछि चिकित्सकहरूको सल्लाह बमोजिम उहाँ अझै 2-3 दिनसम्म अस्पतालमै रहेर उपचार गराउनुहुने अस्पताल प्रशासनले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले भोलि आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम ल्याउने भएको छ। मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा आज बसेको मन्त्री परिषद बैठकले नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गर्ने निर्णय गरेको हो। जस अनुसार दिउँसो 3 बजे प्रदेशसभा बैठकमा प्रदेश प्रमुख नजीर मियाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। यता बागमती प्रदेशसभामा पनि भोलिदेखि आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल शुरू हुने भएको छ। प्रदेश प्रमुख प्रसाद देवकोटाले जेठ 12 गते प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि जेठ 18, 19 र 20 गतेसम्म छलफल हुने कार्यसूची तय भएको छ। काठमाडौँको नयाँ बस पार्कबाट पूर्व चल्ने सार्वजनिक सवारी साधनहरूमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गर्न थालिएको छ। पूर्व यातायात व्यवस्थापन प्रणालीले आफ्ना 81 गुड्ने बसहरूमा यो प्रविधि जडान गरेको हो। सरकारले सबै सार्वजनिक सवारी साधनमा अनिवार्य रूपमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गर्ने तयारी गरिरहेका बेला पूर्व यातायात व्यवस्था प्रणालीले यसलाई कार्यान्वयनमा ल्याएको हो। प्रणालीका अध्यक्ष रजन रोकाका अनुसार काठमाडौँबाट तेह्रथुम, ताप्लेजुङ, काकडभिट्टा, धरान, विराटनगर, जनकपुर र वीरगंज लगायतका पूर्वी क्षेत्रमा चल्ने 81 गुड्ने बसहरूमा सुरक्षाका लागि जीपीएस र सीसी क्यामेरा जडान गरिसकिएको छ। यात्रुहरूको सहजताका लागि प्रणालीले अनलाइन टिकट प्रणाली समेत लागू गरिसकेको छ भने यात्रुको सामान सुरक्षित राख्नका लागि छिटै लगेज ट्याग समेत कार्यान्वयनमा ल्याउने कम्पनीका संचालक राजेन्द्र बहादुर थापाले जानकारी दिनुभएको छ। आर्थिक संकटमा झेलिरहेको श्रीलंकाले पेट्रोल र डिजेलको मूल्य 6% बढ़ाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको आर्थिक सुधार योजना अनुसार सरकारी अनुदान क्रमशः हटाउँदै लागतका आधारमा मूल्य समायोजन गर्न श्रीलंका सरकारले यो निर्णय गरेको हो। नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रति लिटर 434 रूपियाँ र डिजेलको मूल्य प्रति लिटर 407 रूपियाँ कायम गरिएको छ। हेरस स्टाफ महिला च्याम्पियनशीप फुटबलमा श्रीलंकालाई पराजित गर्दै नेपाल समूह विजेताको रूपमा सेमी फाइनलमा प्रवेश गरेको छ। भारतको गुवामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकामाथि 2-0 शानदार जीत निकालेको हो। यो जीतसँगै समूह एमा नेपालले 100% नतिजा निकाल्दैछ, अंक जोड़ेको छ। अब नेपालले सेमी फाइनलमा समूह बीको उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ भने लगातार दुई हारसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ।

0: यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सोर सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: अवसरमा मेकोका विभिन्न होम अप्लायन्सहरुको खरीदमा क्याशब्याक तथा स्योर शर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिशवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: वैदेशिक अनुदानको कागजी महल र एमसीसीको भर, नेपालको वित्तीय महत्वाकांक्षा र धरातलीय यथार्थको विश्लेषण, अनुदान प्राप्तिको ओह्रालो यात्रा कायमै, अर्कोतर्फ बजेटरी लक्ष्य र कार्यान्वयनको गहिरो खाडल। नेपालको विकास प्रक्रिया र बजेट निर्माणको इतिहासलाई नियाल्दा वैदेशिक अनुदान सधैँ एक अपरिहार्य तर अनिश्चित स्रोतको रूपमा रहँदै आएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको 21 अर्ब 34 करोड़ रूपियाँको विशाल बजेटमा 61 अर्ब 74 करोड़ 54 लाख रूपियाँ अनुदानबाट बिहोर्ने लक्ष्य राखेको छ। यो अंक चालू आर्थिक वर्षको तुलनामा 15.54% उच्च वृद्धि हो। एकातिर आन्तरिक राजस्व संकलनको लक्ष्य भेटाउन सरकारलाई धौधौ परिरहेको छ भने अर्कोतिर वैदेशिक अनुदानमा राखिएको यो महत्वाकांक्षी लक्ष्यले नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा फेरि एकपटक ठूलो संशय पैदा गरिदिएको छ। बजेटको संरचना र स्रोतको विनियोजनलाई हेर्दा सरकारले यसपटक वैदेशिक अनुदानको ठूलो भार अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी माथि थोपरेको प्रश्न देखिन्छ। नेपालमा सञ्चालित विकास आयोजनाहरूमध्ये एमसीसी अहिले सबैभन्दा बढ़ी चर्चा र अपेक्षा गरिएको परियोजना हो। आगामी आर्थिक वर्षको कुल अनुदान लक्ष्यमध्ये झण्डै 38% हिस्सा अर्थात 23 अर्ब 78 करोड़ 68 लाख रूपियाँ एमसीसीबाटै प्राप्त हुने सरकारको अनुमान छ। 55 करोड़ डलरको अमेरिकी अनुदान र नेपाल सरकारको झण्डै 20 करोड़ डलरको साझेदारीमा सञ्चालित यस परियोजनाले 315 किलोमिटर लामो 400 केभी प्रसारण लाइन, सब स्टेशनहरू र रणनीतिक सड़क मरमतलाई प्राथमिकता दिएको छ। 13 भदौ 2080 औपचारिक रूपमा कार्यान्वयनमा आउने इन्ट्री टू फोर्समा गइरहेको यो परियोजनाको समय सीमा 5 वर्षको छ। 29 अगस्त 2028 निर्माण कार्य सम्पन्न गर्नुपर्ने बाध्यताका कारण आगामी वर्षहरूमा यस परियोजनामा हुने खर्चको दर उच्च हुने अपेक्षा गरिएको छ। एमसीसीबाट आउने अनुदान बढ़नु नेपालको ऊर्जा र यातायात क्षेत्रका लागि सुखद पक्ष भए तापनि एउटै स्रोतमा यति ठूलो निर्भरता रहनुले वित्तीय जोखिमलाई पनि सँगै निम्ति आएको छ। यदि प्राविधिक वा प्रक्रियागत कारणले एमसीसीको काममा ढिलाइ भएमा सरकारको समग्र अनुदान प्राप्तिको लक्ष्य नै धराशायी हुने जोखिम रहन्छ। वैदेशिक अनुदानको प्रकृति र मोडेललाई विश्लेषण गर्दा नेपालको कूटनीतिक र वित्तीय सम्बन्धको रोचक पाटो खुल्छ। सरकारले बहुपक्षीय निकायहरूबाट 19 अर्ब 7 करोड़ र द्विपक्षीय दात्री राष्ट्रहरूबाट 40 अर्ब 32 करोड़ रूपियाँ अनुदान पाउने लक्ष्य राखेको छ। यसमा द्विपक्षीय अनुदानको हिस्सा ठूलो हुनुले नेपालसँग विभिन्न राष्ट्रहरूको सीधा सामरिक र विकास साझेदारी प्रगाड रहेको देखाउँछ। अनुदान प्राप्तिको मोडेलमा सोझो भुक्तानीको हिस्सा सबैभन्दा ठूलो अर्थात 38 अर्ब 60 करोड़ हुनुले दात्री निकायहरूको नेपालको खरिद प्रणाली र खर्च गर्ने क्षमतामाथि अविश्वासलाई पनि संकेत गर्दछ। दात्री निकायहरूले आफै भुक्तानी गर्दा पारदर्शिता त कायम हुन्छ तर यसले नेपालको प्रणालीलाई बलियो बनाउन र राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारको पूर्ण नियन्त्रण कायम गर्न भने चुनौती थपेको छ। शोध भर्ना मोडलमा 14 अर्ब 13 करोड़ रूपियाँ राखिएको छ, जसको अर्थ पहिले नेपाल सरकारले आफ्नै स्रोतबाट खर्च गर्नुपर्छ र पछि दात्री निकायले त्यसलाई फिर्ता गर्छन्। नेपालको ढुकुटीमा नगद प्रवाह को समस्या भइरहेको बेला स्रोत भर्ना मोडलको अनुदान परिचालन गर्न सरकारलाई थप सकस हुने देखिन्छ। यद्यपि तथ्याङ्कको सबैभन्दा निराशाजनक पक्ष भनेको सरकारको लक्ष्य र वास्तविक प्राप्ति बीचको आकाश जमीनको अन्तर हो। विगतका वर्षहरूको अनुभवले के देखाउँछ भने नेपाल सरकारले बजेटमा अनुदानको जुन अंक राख्छ त्यसको आधा पनि प्राप्त गर्न सधैँ असफल हुँदै आएको छ। चालू आर्थिक वर्षकै अवस्था हेर्ने हो भने पनि ज्येष्ठ 15 सम्मको तथ्याङ्कले मात्र 38.87% अनुदान प्राप्त भएको देखाउँछ। यो भन्दा पनि डरलाग्दो अवस्था आर्थिक वर्ष 2080-81 देखिएको थियो, जहाँ 49 अर्ब 94 करोड़को लक्ष्य राखिएकोमा मात्र 2 अर्ब 75 करोड़ अर्थात कुल लक्ष्यको 5.52% मात्र अनुदान प्राप्त भएको थियो। यो तथ्याङ्कले सरकारको बजेट निर्माण प्रक्रिया कतिसम्म सतही र अनुमानका भरमा छ भन्ने पुष्टि गर्छ। लक्ष्य र प्राप्ति बीचको यो गहिरो खाडलले सरकारलाई विकास खर्च कटौती गर्न वा थप सार्वजनिक ऋण लिन बाध्य पार्छ। जब अनुदान आउँदैन तब सरकारले बजेट घाटा पूर्ति गर्न आन्तरिक वा बाह्य ऋणको सहारा लिनुपर्छ, जसले मुलुकको ऋण भारलाई अझै बढ़ाउँछ। अनुदान प्राप्तिमा हुने यो असफलताका पछाडि मुख्यतया दुईवटा कारणहरू देखिन्छन्। पहिलो, आयोजनाहरूको कार्यान्वयनमा हुने ढिलाइ। दात्री निकायहरूले कामको प्रगति प्राप्तिका आधारमा मात्र रकम निकासा गर्छन्। नेपालमा जग्गा प्राप्ति, रूख कटान, मुआवजा वितरण र टेण्डर प्रक्रियामा हुने ढिलासुस्तीका कारण आयोजनाहरू समयमा शुरू नै हुन सक्दैनन्, जसले गर्दा सम्झौता भएको अनुदान पनि फ्रिज भएर जान्छ। दोस्रो, दात्री निकायले राख्ने कड़ा शर्तहरू र नेपालको कमजोर कूटनीतिक पैरवी। धेरैजसो अनुदान सहायताहरू नीतिगत सुधार र निश्चित मापदण्डसँग जोड़िएका हुन्छन्। ती शर्तहरू पूरा गर्न नसक्दा वा समयमै रिपोर्टिङ गर्न नसक्दा अनुदान रोकिने गरेको छ। विशेष गरी शोध भर्ना मोडलमा हुने खर्चमा समयमै अडिट रिपोर्ट बुझाउन नसक्नु नेपालको पुरानै रोग हो। आगामी वर्षको 61.74 अर्ब लक्ष्यलाई हेर्दा एमसीसी बाहेकका अन्य अनुदान स्रोतहरू पनि उत्तिकै सक्रिय हुनुपर्ने देखिन्छ। तर पछिल्ला वर्षहरूमा नेपाल न्यून मध्यम आय भएको मुलुकमा स्तर उन्नति हुने क्रममा रहेकाले अन्तर्राष्ट्रिय दात्री निकायहरूले अनुदान घटाएर सहुलियतपूर्ण रूपमा ऋणमा बढ़ी जोड़ दिन थालेका छन्। यस्तो विश्वव्यापी परिवेशमा नेपालले अनुदानको लक्ष्य बढ़ाउनु आफैमा चुनौतीपूर्ण छ। एमसीसी जस्तो ठूलो परियोजना निर्माण चरणमा प्रवेश गरेकाले यसपटक केही बढ़ी अनुदान आउने सम्भावना त छ, तर विगतको 5% वा 30% प्राप्तिको इतिहासले हामीलाई सचेत गराउँदछ। यदि सरकारले यसपटक पनि लक्ष्य अनुसार अनुदान प्राप्त गर्न सकेन भने 21 अर्ब 24 अर्बको बजेटको ठूलो हिस्सा कागजमा मात्र सीमित हुनेछ। वैदेशिक अनुदान केवल विदेशीको दया होइन, यो एक कूटनीतिक र प्राविधिक परिचालनको विषय पनि हो। सरकारले बजेटमा अंक मात्र थपेर हुँदैन, ती अंकलाई यथार्थमा बदल्न आयोजना प्रमुखहरूलाई जिम्मेवार बनाउने, खरिद प्रक्रियालाई सहज बनाउने र दात्री निकायसँगको समन्वयलाई तीव्र बनाउन आवश्यक छ। एमसीसीको 23 अर्ब रूपियाँ प्राप्त गर्नु नेपालको लागि एउटा अग्नि परीक्षा जस्तै हुनेछ। यदि यो आयोजना सफल भयो भने अन्य दात्री निकायले पनि नेपालप्रति विश्वास गर्नेछन्, विश्वास बढ़नेछ। तर यदि फेरि पनि लक्ष्य र प्राप्तिको अन्तर 50% भन्दा बढ़ी रह्यो भने नेपालको बजेट प्रणालीले आफ्नो विश्वसनीयता गुमाउनेछ र यसको भार अन्तत सर्वसाधारण जनताको थाप्लोमा ऋणका रूपमा रहिरहनेछ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
3: बाढगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बाढगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
4: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमा लेखको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
2: थप जानकारीका लागि बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98453-52747 98470-52954 98472-84700 र 98470-83400 अनुरोधक बाढगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाढगंगा कपिल वस्तु।
5: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बाढगंगा मावि लौगाईमा कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने दक्ष अनुभवी शिक्षक मनोपरामर्श विधि अपनाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था कमजोर विद्यार्थीहरूका लागि फिडब्याक तथा अतिरिक्त कक्षाको व्यवस्था सुविधा सम्पन्न भौतिक पूर्वाधार जिहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था।
6: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि कक्षा सञ्चालन जेठ 18 गतेदेखि।
5: विस्तृत जानकारीका लागि कुलराज पौडेल प्राचार्य बाढगंगा मावि बाढगंगा लौगाई कपिल वस्तु फोन 076-4118 98570-5579 98570-5259 र 98470-82048।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
8: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इङ्ग्लिस माविमा व्यवस्थापन संकाय तर्फ होटेल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा विवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
9: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे। नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे। भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै दुई र तीन गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
8: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिलवस्तु ओदारी चार नम्बर बोडगाउँ चप्पर गाउँ र बनगाई बिहान 8 बजे, सालजण्डी रामापुर मुर्गिया फर्सा टिकट बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरंगे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसी ग्रेडसिटको कम्प्युटर प्रिन्ट एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
9: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071-535-962, मोबाइल नम्बर 98-671-09-146, 98-570-59-158, 98-475-51-800 र 98-681-9976।
10: एभरेस्ट सदैव उच्च।
11: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ जीवन जोगाऊ लुथरन वर्ल्ड रिलिफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
12: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघरसम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
13: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
14: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
15: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
13: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं।
15: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
16: हार्दिक बधाई तथा शुभकामना।
17: हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारदुङ्गा 5 बैदौली कपिलवस्तुका 3 जना विद्यार्थीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय, अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ।
18: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना सँगै हार्दिक बधाई ज्ञापन गर्दछौ।
16: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिलवस्तु परिवार।
19: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। निचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलिफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
20: दाजु, एक कप चाहिए 30 रुपया, कत्रा महंगा। आजकल तो कुछ चीज़ पैसा वसूल नहीं हुई ना।
21: उठ जे भाई, अब एनसेल में पैसा वसूल।
0: हो का
21: हो जे एनसेल में आप खाली 18 रुपया में एक दिन लग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती तब नहीं हुई लेते पैसे वसूल गजब बात है अब मैं फिर पैसा वसूल करें आज एस्ट्रिक 123 हैश डायल करी या एनसेल ऐप में जाके ये पैक खरीद करी एनसेल नेपाल के लग
22: ए रुको रुको रुको
23: के भयो किन कराएको यस्तो
22: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
24: के अनलिमिटेड एनसेल मा डेटा पनि कॉल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्ले मा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
23: हो र हो नि एनसेल मा अब मात्र 799 मै सबै अनलिमिटेड
25: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल ऐप मा गइलिन होस एनसेल नेपाल के लागि
26: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
27: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ
26: ब्लड प्रेसर सुगर थाइराइड मुटु रोग छाती रोग ग्यास्ट्रिक अल्सर निमोनिया चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीफोर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यापिएको भाँचिएको हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ
27: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटल को अगाडि
26: सम्पर्क नम्बर 071534905 071553905 र मोबाइल 98570078010
28: सुन्नु न
29: भन न भन
28: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
29: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
28: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
29: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
28: तौली हवा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा
29: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर मोबाइल 98215 90095 98575 र 98174 52311
30: युनाइटेड अस्पताल बारदिङ्गा 4 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
31: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
30: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर कुण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू पाठेघर खाल्ने चिरेर बच्चा निकाल्ने नर्मल डेलिभरी सेवा एपेन्डिसाइटिस हाइड्रोसिल हर्निया पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर डाक्टर योगेन्द्र थापा द्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
31: युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
30: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल, बुटोलाट, सुक्खा नगर। फोन 071-534-570, 531-354 र 535-570। दिप भनेकै उज्यालोको प्रतीक।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला रातिको 9 बज्यो।
3: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
4: हेर न भतिज, म त पाल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
5: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
6: हाम्रा सेवाहरू: पायस, मलद्वारमा मासु पलाएको, दिसा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर, मलद्वारमा चिरा परेको, दिसा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
5: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन, ढाड, कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
6: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
5: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बाणगंगा 4 बुद्ध चोक कपिल वस्तु, मोबाइल 98-473-64-666 र 98-214-1591।
6: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छट सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
3: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
2: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
4: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
3: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076550317, मोबाइल 9857551713। संचालक गिरिराज कणे।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
6: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
6: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
5: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
6: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
5: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
6: हिस्टो साइटो बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहबको प्रयोगशाला,
5: फिजियोथेरापी विशेषज्ञ सेवा,
6: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 0175316041 र 5356641।

0: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज, सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, निम्न शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा, रूपन्देही। मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
1: हे भगवान, यो टोयलेट भरेर पानी पनि माथि आउनलाई कति झन्झट भएको, कला बोलाउने होला।
2: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
3: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
1: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
2: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
1: प्रोप्राइटर नोने थारू।
3: सम्पर्क नम्बर 98144-49750 र 98-77-31-393।
4: मेरै कमिन सर।
5: आऊ आऊ, तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
4: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
5: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
4: चलाइन सर।
5: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
6: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
5: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
7: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ, सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: कता हो काका लहर लहर गर्दै?
11: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
10: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
11: ल होइन सर, एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
10: हजुर, हाम्रा सेवाहरू,
11: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
12: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: को सहयोग में पुनरुत्थान परियोजना द्वारा जनहित में जारी संदेश।
1: यो हावाहुरी को मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौं देखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 टिप्रा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू:
3: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
2: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पाइक पर्ने,
3: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
2: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
3: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
2: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
4: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
2: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
0: डढिलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
5: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो।
6: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
7: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि, छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान

0: छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 36 बजे देखि कक्षा संचालन 2083 असार 1 गते देखि
1: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स अकाउन्ट फाइनान्स इकोनोमिक्स चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ म्याथमेटिक्स इङ्ग्लिस नेपाली हेल्थ एन्ड फिजिकल एजुकेसन सोसियोलोजी आदि
2: सुन्नुहोस् त 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ
3: सम्पर्क प्लस टू कार्यक्रम प्रमुख राजकुमार अर्याल सम्पर्क नम्बर 076550

भुल्नुभयो कि प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा होन्। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश जागर उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्रि, शुभ सपनी।

0: बिहान उदाइसकेको छ। तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ। अनि अर्को कुरा, तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।
3: चिन्ता र तनावबाट मुक्त, सजग, सक्रिय र सफल जीवनको लागि महामानव बुद्धले बुद्धत्व प्राप्तिका 45 वर्षावास समयमा दिनुभएका सन्देश ग्रहण गर्न आवश्यक छ भन्ने मूल सन्देश सहित सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz प्रत्येक सोमबार बिहान 5 बजेदेखि प्रसारण गरिँदैछ। कार्यक्रम बौद्ध जीवन, कार्यक्रम संचालक चतुर्भुज पाण्डेको साथमा, सुन्न नभुल्नुहोला।

हजुर अब एकैछिन पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइकै छन्।

सामुदायिक रेडियो बुद्ध आवाजबाट प्रत्येक सोमबार बिहान 5 बजे प्रस्तुत गरिने कार्यक्रम बौद्ध जीवनमा म चतुर्भुज पाण्डे र प्राविधिक मित्र लक्ष्मण सापकोटाको हार्दिक अभिवादन। आज 2083 जेष्ठ 18 गते सोमबार, तद अनुसार 2026 जुन 1 अधिक ज्येष्ठ शुक्ल प्रतिपदा विश्व आमा बुवा दिवस। आजको यस दिवसको सन्दर्भमा हामी सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सबैको सुख शान्ति उन्नति र समृद्धिको कामना गर्दछौ। यस हप्ताका महत्वपूर्ण दिवसहरूमा 21 गते बिहिबार निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस, जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, 22 गते शुक्रबार विश्व वातावरण दिवस रहेका छन्। यी दिवसहरूको सन्दर्भमा हामी सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सबैको सुख शान्ति उन्नति र समृद्धिको कामना गर्दछौ। अब आजको मूल विषयमा छलफल गरौं। गएको हप्ता हामीले सम्यक संकल्पको बारेमा छलफल गर्यौं। सम्यक संकल्पको सन्दर्भमा हामीले निष्कर्मण संकल्प, अव्यापार संकल्प

सम्यक वाणीको बारेमा छलफल गर्दैछौ। भगवान बुद्धले बताउनु भएको अष्टाङ्गिक मार्गलाई प्रज्ञाशील समाधि गरेर अध्ययन गरिन्छ। प्रज्ञा अन्तर्गत सम्यक दृष्टि र सम्यक संकल्प पर्दछन्। सम्यक दृष्टि र सम्यक संकल्पको बारेमा हामीले छलफल गरिसक्यौं। अब यही सम्यक दृष्टि र सम्यक संकल्पलाई आधार मानेर यसैका आधारमा यही दर्शन र यही विचार, यही दृष्टिकोण र यही विचार, यसैका आधारमा हामीले शील र समाधिको अध्ययन गर्नुपर्दछ। हामीले शीलको पालना किन गर्नुपर्दछ, हामीले शीलको पालना किन गर्नुपर्दछ भन्ने प्रश्नको उत्तर हो प्रज्ञा। त्यसको बारेमा हामीले सम्यक दृष्टिमा बताइसकेका छौं, सम्यक संकल्पमा बताइसकेका छौं। यहाँ पुनः संक्षेपमा हामी बताउँछौ। सम्यक दृष्टिमा हामीले बतायौं प्रत्यत्य समुत्पाद, कारण भए कार्य हुन्छ, कारण नभए कार्य हुन्न भन्ने नियम। यसै नियमका आधारमा हरेक कर्मको फल छ। कुशल कर्मको कुशल परिणाम, अकुशल कर्मको अकुशल परिणाम हुन्छ। के आधारमा हुन्छ? प्रत्यत्य समुत्पादको नियमका आधारमा हुन्छ। यो प्रत्यत्य समुत्पाद प्राकृतिक नियम हो, सनातन नियम हो। यसमाथि कसैले परिवर्तन गर्न सक्दैन, यसमा कसैले हेरफेर गर्न सक्दैन। कुनै ईश्वरको, कुनै देवी देवताको, यहाँसम्म कि भगवान बुद्धको पनि यसमाथि कुनै हेरफेर हुन सक्दैन। भगवान बुद्धले बनाउनु भएको नियम यो होइन, कुनै ईश्वरले बनाएको नियम यो होइन, यो त प्रकृतिमा निर्मित नियम हो। हरेक कारणको कार्य हुन्छ, यहाँ त्यही नियम लागू हुन्छ, भगवानले बताउनु भएको हो। यही नियमको आधारमा हामीले शीलको पालना गर्नु पर्दछ। शील अन्तर्गत सम्यक वाणी, सम्यक कर्मान्त र सम्यक आजीव तीनवटालाई लिएको छ। सम्यक वाणीमा चारवटा कुरा पर्दछन्। एउटा पर्दछ झुटो नबोल्नु, को पर्दछ चुगली नगर्नु, निन्दा नगर्नु, को पर्दछ तिरो तितो नबोल्नु, र चौथो पर्दछ निरर्थक कुरा नगर्नु। उषावादा, वैशून्यवादा, हरुष वाचा र सम्फलाप वाचा, यी वाचाहरू नगर्नु। सबैभन्दा पहिले आऊ मुसावादा, झुटो नबोल्नु। झुटो किन नबोल्ने? किनभने झुटो बोल्नका निमित्त सबभन्दा पहिले हामीले हाम्रो चित्तमा झुटो बोल्ने निर्णय गर्नुपर्दछ। मैले बताइसकेका छौ, मनो पुबङ्गमा धम्मा मनो सेठा मनोमया। झुटो बोल्नुभन्दा पहिले हामीले हाम्रो मनलाई तयार पार्नुपर्छ। पहिला झुटो बोल्नका निमित्त, झुटो बोल्नका निमित्त मनमा हामीले तयार गर्यौं, मनमा लाग्यो। झुटो बोल्नका निमित्त हामी मनमा लाग्यो, झुटो बोल्न किन चाह्यो? आफ्नो स्वार्थ छ, या त त्यो व्यक्ति लोभका निमित्त झुटो बोल्दैछ, या त द्वेषका निमित्त झुटो बोल्दैछ, या त मोहका निमित्त झुटो बोल्दैछ, अकुशलताका निमित्त झुटो बोल्दैछ। त्यो बोल्नाले या त उसको लोभको पूर्ति हुने हो, या त दोषको पूर्ति हुने हो, या त मोहको पूर्ति हुने हो, त्यसैका निमित्त ऊ झुटो बोल्दैछ। त्यसो भएको हुनाले झुटो बोल्ने दृष्टिकोण मनमा राख्न बित्तिकै, झुटो बोल्ने संकल्प मनमा लिन बित्तिकै प्रज्ञा त्यहीँनिर गुम्छ। पहिला प्रज्ञा गुम्छ अनि झुटो बोल्छ। वैचारिक हिसाबले जानेको होला, सैद्धान्तिक हिसाबले जानेको होला, चिन्तनको स्तरमा जानेको होला, अथवा अध्ययनको स्तरमा जानेको होला। पढाउन पर्यो भने खुब पढाउँछ, बहुत राम्ररी पढाउँछ। यस्तो परिस्थिति पर्दाखेरि पनि भिक्षुहरूले झुटो बोल्दैनन्। प्राण जान पर्यो भने पनि, प्राण जाने अवस्थामा पनि भिक्षुहरू झुटो बोल्दैनन्। भिक्षुहरूले झुटो बोलेर भिक्षा ग्रहण गर्दैनन्,

आदि इत्यादि उसले पढाउन पर्यो भने बहुत पढाउन सक्छ। चिन्तन पनि गर्छ। वास्तवमा झुटो बोल्न त हुने होइन, तर धारण गर्दैन, अभ्यास गर्दैन। किन अभ्यास किन गर्दैन भने उसको प्रज्ञा र उसको सम्यक संकल्प कमजोर छ। उसको प्रज्ञा कमजोर भएको हुनाले उसले झुटो बोल्ने निर्णय गर्दछ। उसको जुन प्रज्ञा हो त्यो प्रज्ञा केवल श्रुतमय प्रज्ञा हो, केवल चिन्तनमय प्रज्ञा हो, भावमय प्रज्ञा होइन। भावमय प्रज्ञा यदि हुन्थ्यो भने उस साँच्चै झुटो बोल्ने नै थिएन, कुनै पनि हालतमा बोल्ने नै थिएन। त्यसो भएको हुनाले झुटो नबोल्नका निमित्त पनि प्रज्ञाकै आवश्यकता पर्दछ। किनभने झुटो बोल्नुभन्दा पहिले उसले झुटो बोल्ने निर्णय गर्दछ। हरेक काम निर्णय गरे अनुसार हुन्छ, किन निर्णयको कुनै काम हुँदैन, सबै काम निर्णय अनुसार हुन्छ। उसले निर्णय गरेर झुटो बोल्छ, बोल्दछ। पिसाब आदा झुटो बोल्नु, झुटो बोल्नुको पनि सीमा छ। यो सीमा करुणा हो। करुणा मनमा राखेर उसले बोल्न सक्दछ। यो करुणा केसित सम्बन्धित छ? यो करुणा प्रज्ञासित सम्बन्धित छ। प्रज्ञामा हामीले बतायौं कि हाम्रो चित्त बिल्कुल शुद्ध हुन आवश्यक छ। यही चित्त शुद्धिको सन्दर्भमा प्रज्ञाको कुरा उठ्छ। सम्यक संकल्पमा हामीले बतायौं अभिहिंसा संकल्प, अभिहिंसा संकल्पको चारितशीलको बारेमा हामीले बतायौं, त्यहाँ बतायौं अभिहिंसाको चारितशील करुणा। त्यस्तो भएको हुनाले करुणा के हो? करुणा प्रज्ञा हो, प्रज्ञाको विषय हो। प्रज्ञाको अभावमा करुणा हुँदैन। महायानमा करुणालाई प्रज्ञा र करुणा गरेर वर्गीकरण गरिएको छ। प्रज्ञा भनेको यथार्थ बुझ्नु, करुणा भनेको अरूको उद्धार गर्न मैले कसरी सक्छु, अरूलाई दुःखबाट मुक्ति दिलाउन मैले कसरी सक्छु भनेर प्रयत्न गर्नु। यो प्रयत्न पनि करुणाकै कारणबाट हुन्छ। यसरी के बुझिन्छ? प्रज्ञा बुझ्नु हो, करुणा गर्नु हो। बुझ्नु र गर्नु, यो करुणाको वशमा परेर कुनै व्यक्ति झुटो बोल्न सक्छ। यही उदाहरण लिऊ। एउटा घरमा आगो लागिभएको छ, आगो लागिभएको छ, बच्चाहरू भित्र खेलिरहेका छन्, ढोकामा चुकु लागेको छ, ढोका तोड्न सक्ने अवस्था छैन, बाहिरबाट चिच्चाइरहेको छ, बच्चा खेल्नमा यति मस्त छन्, यति मस्त छन्, बाहिरबाट बोलाएको कुनै आवाज सुन्दैन। त्यस बेला एउटा सन्तले झ्यालको खिड्की तोड्दछन्। उनले त्यसलाई खिड्की तोडेर भत्काएर बच्चालाई भन्छन्, बाबु तिमीलाई मैले चकलेट ल्याइदिएको छु, यहाँ आऊ, यहाँ आऊ, चकलेट ल्याइदिएको छु, यहाँ आऊ, यहाँ आऊ, यहाँ आऊ। उनीहरूले भन्छन्, झ्यालको पाल सानो छ, त्यहाँबाट बच्चा बाहिर निस्कन सक्छ, तर ठूलो मान्छे भित्र पस्न सक्दैन। उनले त्यहाँबाट भन्छन्, बाबु मैले चकलेट ल्याइदिएको छु, मिठो मिठाई ल्याइदिएको छु, तिमीलाई मनपर्ने सामग्री मैले ल्याइदिएको छु, आऊ आऊ, यहाँ यो सामग्री खानाका निमित्त आऊ। अनि बच्चालाई उसले आकर्षित गर्दछ र बच्चा बाहिर लिएर आउँछ, खै मलाई चकलेट, खै मलाई मिठाई। अथवा कुनै उसलाई मनपर्ने व्यक्ति आएको भए बच्चा आउने रहेछ, बच्चा आऊ तिम्रो आमा आउनु भएको छ, बच्चा आऊ तिम्रो सानीमा आउनु भएको छ, बच्चा आऊ तिम्रो फुपू आउनु भएको छ, आदि इत्यादि। उसले बच्चालाई प्रलोभन देखाएर बाहिर लिएर आउँछ। बाहिर लिएर आएर उसले देखाउँछ, हेर तिमी बसेको घरमा आगो लागि भइरहेको थियो, मैले तिमीलाई बचाउनका निमित्त झुटो बोलेको हुँ, बाबु पर गएर बस, नआत्ती भई यो आगो निप्छ। बच्चालाई उसले सान्त्वना दिन्छ, हामी छौ, केही बिग्रेको छैन बाबु, नआत्त्यौ भन्छ, सान्त्वना दिन्छ। त्यहाँ सान्त्वना दिनु आवश्यक छ, किनभने बच्चालाई तनाव दिन आवश्यक छ। प्रयत्न गर्नुपर्छ, बाबु तिमीले त्यो कोदालो लिएर आऊ भन्न सक्छ, बाबु तिमीले त्यो पानी लिएर आऊ भन्न सक्छ, बच्चालाई सहयोग लिन सक्छ, बच्चा खुसी खुसी सहयोग गर्न सक्छ। तर तनाव
भन्ने कुरा बढाउने कुरा होइन। त्यसो भएको हुनाले तनाव थपिने कुरा बच्चालाई त्यस बेला पनि गर्न आवश्यक हुँदैन। यसरी जब हामी कसैको जीवन बचाउन आवश्यक छ त्यस बेला हामी झुटो बोल्न सक्छौ। कुनै व्यक्तिको डाँका छ, कुनै महिलालाई बलात्कार गर्नका निमित्त लागिरहेको छ, चौबाटामा परेको छ, दुई तिनजना एकदम मूर्ख मान्छेहरू आइरहेका छन्, बाटोको छेउमा बसेको एकजना सन्तलाई सोधे, तपाईँले यहाँ कुनै यस्ती महिला देख्नुभयो, यस्ती युवती देख्नुभयो? उनले भने मैले त देखिन। अथवा त्यो व्यक्तिले भन्यो ती महिला त यहाँबाट यता गएकी छन्, उल्टो बाटो बताइदियो। उद्देश्य के हो? उद्देश्य के हो भने ती बालिका ती युवतीलाई बलात्कारबाट जोगाउनु हो, तिनको जीवन रक्षा गर्नु हो। यहाँ यो उद्देश्यबाट प्रेरित भएर बोलिएको छ, गरिएको छ, यस्तोमा इच्छावादाको दोष हुँदैन, किनभने उसको चित्त शुद्ध छ। चित्त शुद्ध गरेर बोलेको छ, असल चित्तले बोलेको छ, कुशल चित्तले बोलेको छ। त्यसो भएको हुनाले के बोलेको छ भन्नु महत्वपूर्ण होइन, कुन चित्तले बोलेको छ त्यो महत्वपूर्ण कुरा हो। कुशल चित्तले बोलेको छ अथवा अकुशल चित्तले बोलेको छ, कुशल हुनका निमित्त उसको चित्त कुशल हुनुपर्छ, उसको बोली कुशल हुनुपर्छ र उसको कर्म कुशल हुनुपर्छ। नि कुशल चित्त भयो भने बाणी अकुशल हुने सम्भावना नै रहँदैन र कर्म अकुशल हुने सम्भावना नै रहँदैन। त्यसो भएको हुनाले चित्त शुद्धि नै प्राथमिकताको विषय हो, चित्त शुद्धि नै प्राथमिकताको विषय हो। हामी उपाय कौशल्यको सन्दर्भमा झुटो बोल्नका निमित्त भन्न सक्छौ, उदाहरणको लागि व्यक्तिलाई बुद्ध शिक्षामा ल्याउनु छ, उसको दुःख कम गर्नु छ। भगवान बुद्धको शिक्षा, ईश्वरले यो सृष्टि गरेको पनि होइन, ईश्वरले यो सृष्टि चलाएको पनि छैन, ईश्वरले यो सृष्टिको अन्त्य गर्ने पनि होइन, ईश्वरले कर्मको फल दिने पनि होइन, ईश्वरले दुःख दिएको पनि होइन, दुःखबाट मुक्त गर्ने पनि होइन, दुःख दिने पनि होइन, ईश्वरले बन्ध पारेको पनि होइन, बन्धनबाट मुक्त गर्ने पनि होइन। यहाँ ईश्वरको कुनै भूमिका छैन। यहाँ के को भूमिका छ? हाम्रो चिन्तनको, हाम्रो बोलीको, हाम्रो कर्मको भूमिका छ। चिन्तन ठिक छ, हाम्रो बोली ठिक छ, हाम्रो कर्म ठिक छ भने हामी सुगति सही परिणामका निमित्त तयार छौ, यो छ। तर दुःखबाट मुक्त गर्नका निमित्त व्यक्तिहरू कस्ता छन् भने अनिश्वरको नाम सुन्न चाहन्नन्, ईश्वर छैन भन्ने कुरा सुन्न चाहन्नन्, उनलाई जलन हुन्छ। हामीले त्यस परिस्थितिमा सत्य नै ईश्वर हो, परम सत्य नै परमेश्वर हो, निर्माण नै ईश्वर हो, बुद्ध नै ईश्वर हो, मुक्ति नै ईश्वर हो भनेर ईश्वरको परिभाषा बदलिदियौं, ईश्वर शब्द राख्यौं नि हामीले झाँटेको हुँदैन, दर्शनमा छल गरेको हुँदैन। किनभने हाम्रो उद्देश्य व्यक्तिलाई दुःखबाट मुक्त गराउनु हो। व्यक्तिलाई दुःखबाट मुक्त गराउनका निमित्त उपाय के छ त? हामीले उपाय लगाउन सक्छौ, हाम्रो नियत सफा छ, त्यहाँ हामीले जे भनेर हुन्छ व्यक्तिलाई दुःख मुक्तिको बाटोमा लिएर आउनु पर्दछ। जब त्यो व्यक्ति दुःख मुक्तिको बाटोमा अगाडि बढ्दछ र उसले त्यहाँ कहीँ पनि कतै पनि ईश्वरको भूमिका देख्दैन, हामीले त्यस बेला प्रश्न गर्न सक्छौ, तपाईँले यहाँ यतिका साधना गर्नुभयो, विपस्यना गर्नुभयो, सबै गर्नुभयो, कहीँ तपाईँले ईश्वरको भूमिका देख्नुभयो, कहीँ तपाईँले ईश्वरको आवश्यकता देख्नुभयो? उसले बताउँछ, उसले कहीँ पनि ईश्वरको भूमिका देखेन, कहीँ पनि ईश्वरको आवश्यकता देखेन। हो, यही माध्यमद्वारा बुद्ध बन्न सकिन्छ, बुद्ध बन्न सकिन्छ, अर्हत बन्न सकिन्छ, दुःखबाट मुक्त गर्न सकिन्छ, समाजलाई सुधार गर्न सकिन्छ। यसरी उसले
के भन्न सक्छ भने भगवान बुद्धको शिक्षालाई फैलाउन सक्छ। यो उपायको कुरा हो। यही उपायको आधारमा हामीले व्यवहारिक बौद्ध शिक्षा भन्न सक्छौ, एप्लाइड बुद्धिज्म भन्न सक्छौ। बुद्धिज्म बौद्धको शिक्षालाई कसरी लागू गर्ने, व्यवहारमा कसरी ल्याउने, त्यहाँ हामीले उपाय कौशल्य अपनाउन सक्छौ। यो उपाय कौशल्यमा नै दोष छैन। महायान परम्परामा उपाय कौशल्यलाई एउटा पारमितामा राखिएको छ। महायान परम्परामा पनि एउटा पारमिता नयाँ छ। एउटाले पारमिताको अभ्यास गर्छ, एउटाले मन्त्रको अभ्यास गर्छ, ध्यानको अभ्यास गर्छ, योगको अभ्यास गर्छ। मन्त्र नयाँ र पारमिता नयाँ पनि भनिन्छ। यी दुईमा जो मन्त्र नयाँ हो, त्यो मन्त्र नयाँमा उपाय कौशल्यलाई एउटा पारमिताको भागमा राखिएको छ। त्यो पारमिता थेरवाद परम्परामा पनि छ, थेरवाद परम्परामा पनि छ, तर त्यसलाई उपाय कौशल्यमा गणना नगरिएको मात्रै हो, अभ्यासमा हुन्छ, अभ्यास गरिन्छ। स्वयं भगवानले सिंह सेनापतिलाई भन्नुभयो, सिंह सेनापतिले सोधे, भगवानले प्रतिप्रश्न गर्नुभयो, आस्तिक भनेको के हो? आस्तिक भनेको ईश्वर मान्ने, नास्तिक भनेको ईश्वर नमान्ने। अनि भगवानले भन्नुभयो, सृष्टिकर्ता ईश्वर मैले मान्दिन, त्यसो भएको हुनाले म नास्तिक हो। अनि सिंह सेनापतिले फेरि सोधे, त्यसो भए भगवान तपाईलाई नास्तिक भन्दा मिल्छ? अनि भगवानले उत्तर दिनुभयो, होइन, मिल्दैन, किनभने यो जीवनलाई बन्धनबाट मुक्त गर्न सकिन्छ भन्ने कुरामा मलाई विश्वास छ, त्यस कुरामा मलाई आस्था छ। लोक परलोक प्रतिको अस्तित्व मैले स्वीकार गरेको छु, पुनर्जन्मको अस्तित्व मैले स्वीकार गरेको छु, बन्धन र मुक्तिको स्वीकार गरेको छु, त्यसकारण म आस्तिक हो। फेरि प्रश्न उठ्छ, त्यसो भए भगवान के हुनुहुन्छ त, आस्तिक हुनुहुन्छ कि नास्तिक हुनुहुन्छ? यस्ता प्रश्नहरूमा एउटा मात्र उत्तर हुँदैन, यस्ता प्रश्नहरूको बहुआयामिक उत्तर हुन्छ। यस र नोमा, अ र अहमा यस्ता प्रश्नको उत्तर हुँदैन। भगवान बुद्धले पनि यस्ता प्रश्नको उत्तर अ र अहमा दिनुभएन। जुन व्यक्तिले प्रश्न गर्छ, त्यो व्यक्तिको स्तर हेरेर, त्यो व्यक्तिले अपनाएको नेतालाई हेरेर, त्यस व्यक्तिको बुझाइलाई हेरेर उत्तर दिने गरिन्छ, यो उत्तर जायज हुन्छ। यहाँ भगवानले त्यही गर्नुभयो। म आस्तिक हुँ भनेर अडिक पनि हुनु भएन, म नास्तिक हुँ भनेर अडिक पनि हुनु भएन। उहाँ भगवानले परिभाषा अनुसार उत्तर दिनुभयो। त्यसो भएको हुनाले हामीले पनि परिभाषा बदल्न पर्ने आवश्यकता परेको खण्डमा परिभाषा बदल्न पर्ने आवश्यकता हुन्छ। अहिले जुन एप्लाइड बुद्धिज्म चलेको छ, व्यवहारिक बौद्ध शिक्षा चलेको छ, यसमा हामीले परिभाषा बदल्न सक्छौ। यो शब्दको अर्थ यही हो, शब्दकोश हेर भन्ने होइन, त्यो अडान लिने होइन। त्यो अडान त त्यस बेला लिइन्छ जब हामी सम्यक प्रज्ञामा दृढ भएका हुन्छौ, हामी प्रज्ञामा अडिएका हुन्छौ, प्रज्ञामा अडिएका, प्रज्ञालाई अगाडि बढाउन प्रयत्न गरिरहेका व्यक्तिहरूको बीचमा बस्दा हामीले यो छलफल गर्न सक्छौ, यो बहस गर्न सक्छौ, यसमा आफ्नो अडान कायम गर्न सक्छौ। तर जो व्यक्ति बौद्ध शिक्षामा भित्र प्रवेश गरेको छैन, बुद्धको शरणमा आएको छैन, बुद्धलाई गुरु मानेको छैन, बौद्ध शिक्षालाई स्वीकार गर्न तयार छैन, त्यो व्यक्तिसित हामीले वाद र प्रतिवाद गर्न उचित हुँदैन। त्यहाँ त जसरी हुन्छ उसलाई दुःखबाट मुक्त गर्नुमा हाम्रो सफलता हुन्छ, उसलाई दर्शन बुझाउनुसित हाम्रो सफलता हुँदैन। स्वयं भगवान बुद्धले यही गर्नुभयो। पुट्ठपादले भगवानलाई सोधे, त्यो जगत, यो लोक, यो ब्रह्माण्ड आदि
कि अनादि हो या न आदि न अनादि हो, शरीर र जीव एउटै हो या भिन्न हो या न एउटै न भिन्न हो, मृत्युपछि बुद्ध हुन्छ या मृत्युपछि बुद्ध हुँदैन या मृत्युपछि बुद्ध नहुन्छ न हुँदैन, या बुद्धको बारेमा केही भन्न सकिन्न, यस्ता प्रश्नहरू उनले सोधे। दसवटा प्रश्नहरू सोधे। भगवानले उत्तर दिनुभयो, तिमी जस्ता भिन्न गुरु हुने व्यक्ति, भिन्न दर्शन राख्ने व्यक्तिले यो कुरा बुझ्न सक्दैनौ। मैले सबैलाई यो कुरा बताएको छैन भनेर दस अकथनीय कुरा बताउनु भयो। तर बौद्ध शिक्षाको चुरो कुरा छ। बुद्ध शिक्षाको चुरो कुरा के हो भने, आरम्भ बिन्दु त विज्ञान हो, चेतना हो, चेतन कोषबाटै अगाडि बढ्ने हो। अविद्या कहाँबाट सुरु हुन्छ र? अविद्या पदार्थबाट उत्पन्न हुने कुरा होइन, अविद्या त विज्ञानबाट उत्पन्न हुने कुरा हो। विज्ञानमा स्पर्श हुन्छ, त्यस स्पर्शलाई प्रिय ठान्छ या किन ठान्छ, यही अविद्या हो। यो अविद्या पदार्थबाट उत्पन्न भएको होइन, प्रतित्य समुत्पातको जरो यही अविद्यामा छ। अविद्याको कारणबाट संस्कार हुन्छ, संस्कारको कारणबाट विज्ञान हुन्छ। विज्ञान नभई अविद्या हुँदैन, संस्कारले फेरि विज्ञान जन्माउँछ। विज्ञान नभई अविद्या हुँदैन, संस्कारले पुनः विज्ञान जन्माउँछ। यसरी संस्कारबाट नयाँ विज्ञानको सिर्जना हुन्छ। संस्कारबाट उत्पन्न भएको विज्ञान दूषित विज्ञान हुन्छ। यसरी यो ब्रह्माण्ड निरन्तर फैलिँदैछ फैलिँदैछ फैलिँदैछ। अहिलेको विज्ञानले के भनेको छ, यो ब्रह्माण्डको विस्तार हुँदैछ, फैलिँदैछ। सुरुमा यो ब्रह्माण्ड यत्रो थिएन, सानो थियो। ब्रह्माण्ड किन विस्तार हुँदैछ? यही विज्ञानबाट अविद्या उत्पन्न हुन्छ, अविद्याबाट संस्कार उत्पन्न हुन्छ, संस्कारबाट फेरि विज्ञान उत्पन्न हुन्छ। नामहरू भइसकेपछि फेरि विज्ञान उत्पन्न हुन्छ, नामहरू भइसकेपछि सडायतन उत्पन्न हुन्छ भनेर हामीले पढ्यौं। तर भगवान बुद्धले एक ठाउँ बताउनु भएको छ, नामहरू पछि विज्ञान उत्पत्ति हुन्छ, फेरि चेतना जागृत हुन्छ। यो यसरी फैलिँदैछ फैलिँदैछ फैलिँदैछ। किन फैलिँदैछ? यो चेतनाको कारण फैलिँदैछ। त्यो चेतना आदि तत्व हो, त्यो कहिले सृष्टि भयो थाहा छैन, त्यसकारण त्यो अनादि तत्व हो। भगवानले यो नबुझ्नु भएको हो र? तर पोट्ठपादलाई उत्तर दिनु भएन। त्यसो भएको हुनाले दार्शनिक विवाद गर्नु हाम्रो उद्देश्य होइन, दार्शनिक विवाद गर्नु र बहस गर्नु हाम्रो उद्देश्य होइन भन्ने कुरा भगवानले ब्रह्मजाल सूत्रमा पनि बताउनु भएको छ। ब्रह्मजाल सूत्रमा के बताउनु भएको छ भन्ने कुरा हामीले आउने सोमबार छलफल गर्नेछौं। यो कार्यक्रम सुनिदिनु भएकोमा हामी सबैलाई हार्दिक धन्यवाद दिन्छौं। प्रविधिमा सहयोग गर्नुहुने प्राविधिक मित्र लक्ष्मण सापकोटालाई हार्दिक धन्यवाद दिँदै म चतुर्भुज पाण्डे यस कार्यक्रमबाट बिदा हुन्छु। सबैको मंगल होस्, सबैको मंगल होस्, सबैको मंगल होस्।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ।
0: अनुरोधक
4: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 98470383438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ। वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
5: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृंगी घाट सामुदायिक वन उपभोक्ता समूह, बुम्ची कपिल वस्तु। सम्पर्क नम्बर 98570352001।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रुकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोधक
1: अध्यक्ष झलक मल्ल ठकुरी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह बुम्ची कपिल वस्तु। सम्पर्क नम्बर 98570 50 714।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: आज 2083 जेठ 18 गते सोमबार जेठ शुक्ल षष्ठी 1 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै रिदम सिंहको नमस्कार।
1: प्रधानमन्त्री बालेनको प्रधानमन्त्रीसँग प्रश्नोत्तरी गलत व्याख्या गरेको विपक्षीको आरोप। उपभोग बढ़ाएर अर्थतन्त्र चलायमान बनाउने अर्थमन्त्रीको रणनीति। सत्तापक्ष र विपक्षीको घमसाघमसीबीच दुई अध्यादेश पारित। राष्ट्रपा सभापति लामिछाने भारत छाँदै। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको पानी खट्टली बनायो स्वरोजगार शीर्षकको शुभ समाचार।
0: उत्तरी म्याग्दीको नारस्याङमा रहेको परम्परागत पानी घट्टले पुरानो इतिहास जोगाउँदै स्थानीयका लागि उपयोगी सेवा र एक परिवारका लागि स्वरोजगारको आधार तय गरेको छ। नारस्याङकी चित्रमाया पूर्जा जिजुबुआजेहरूको पालादेखि नै सञ्चालन हुँदै आएको पुरानो घट्टलाई पुनर्जीवित गर्दै स्वरोजगार बन्न सफल भएकी छन्। समाजबाट हराउन थालेको पानी घट्टलाई संरक्षण मात्रै नभई नियमित प्रयोग र जगेर्ना गर्ने उद्देश्यले पुनर्निर्माण गरिएको उनले बताएकी छन्। उनले भनिन्, हामीले यो पेशा गर्दा यहाँका वासिन्दालाई पनि फाइदा भएको छ भन्ने हाम्रो परिवारलाई पनि फाइदै भएको छ। म त यथार्थमा भन्नुपर्दा स्वरोजगार बनेको छु। उनका अनुसार पछिल्लो पटक 2077 सालमा घट्टको मरमत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको थियो। श्रीमान मिस्त्री र श्रीमती हेल्पर बनेर घट्ट निर्माण गरिएको कथा पनि उनले सुनाएकी छन्। शुरूमा निर्माण गर्दा करिब 1,00,000 रूपियाँ खर्च भएको थियो, तर त्यस निर्माणपछि पहिरोले क्षति पुर्याएपछि पुनः थप 50,000 रूपियाँ खर्च गर्नु परेको र अहिले पनि नियमित मरमत सम्भार गरिरहनु परेको उनको भनाइ छ। पानी घट्टमा अनाज पिसेको शुल्क पनि परम्परागत शैलीमै लिने गरिएको छ। एक पाथी अन्न पिसाउँदा शुल्क स्वरूप एक माना अन्न दिने गरिएको छ भने नगदमा शुल्क तिर्न चाहनेले प्रति पाथी 20 रूपियाँ लिने गरेको उनले बताएकी छन्।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपालले पनि भारतको जग्गा मिचेको भनाईले तानिए गम्भीर विवादमा शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। प्रधानमन्त्री भएपछि पहिलो पटक संसदमा सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी हुनुभएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गम्भीर आत्मघाती अभिव्यक्ति दिनुभएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल भारत सीमाबारे आत्मघाती अभिव्यक्ति दिनुभएको हो। प्रधानमन्त्रीको यो अभिव्यक्तिले उहाँ अहिले गम्भीर विवादमा तानिनु भएको छ। लिपुलेख, लिम्पिया धुरा र कालापानीको विवादबारे सांसदहरूले सोधेको प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको बताउनु भएको थियो। प्रतिनिधि सभा नियमावली विपरीत पहिलो पटक सदनमा आकस्मिक प्रश्नोत्तरमा सहभागी हुनुभएका प्रधानमन्त्री शाह आफ्नै अभिव्यक्तिको कारण अहिले गम्भीर विवादमा तानिनु भएको छ। राष्ट्रपा सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्व सन्ध्यामा राष्ट्रपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री शाहको यस्तो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा लिएको छ। पार्टी सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपाल भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिको विरोधमा विद्यार्थी लगायत विभिन्न समूहले आइतबार माइतीगढ मण्डलामा प्रदर्शन गरेका छन्। विभिन्न नारासहित प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। उक्त प्रदर्शनमा प्रधानमन्त्री शाहको तस्विर प्रदर्शन गर्दै विरोध समेत जनाइएको थियो। त्यस्तै नेपालले भारतको जग्गा मिचेको छैन भन्दै पूर्व राजदूत निलाम्बर आचार्यले समेत प्रतिक्रिया दिनुभएको छ। निलाम्बर आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहले भने जस्तो नेपालले भारतको जग्गा नमिचेको जिकिर गर्नुभएको छ। नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्ध, सन्धि सम्झौता, सीमा विवादित विषयमा समस्या समाधान गर्न गठित नेपाल भारत प्रबुद्ध समूह ईपीजीका सदस्य समेत रहनुभएका पूर्व राजदूत आचार्यले नेपाल र भारतको सीमा विवाद 97% समाधान भइसकेको दावी गर्नुभयो। त्यस्तै सीमाविद बुद्धि नारायण श्रेष्ठले लिम्पिया धुरा कालापानी र सुस्तामा भारतले गरेको जस्तो भूमि अतिक्रमण नेपालले कुनै पनि सीमा क्षेत्रमा नगरेको बताउनु भएको छ। नेपालले भारतको जमीन कहिले अतिक्रमण नगरेको तर सीमावर्ती क्षेत्रमा क्रस होल्डिङ अकुपेशनका कारण दुवै देशका किसानले एकअर्काको जमीन भोगचलन गर्ने परम्परा जस्तै बनेको उहाँको भनाइ छ। त्यस्तै संविधानविद भीमार्जुन आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति कड़ा आपत्ति जनाउनु भएको छ। प्रधानमन्त्रीले आइतबार प्रतिनिधि सभामा नेपालले पनि भारतको सीमा मिचिएको आशय व्यक्त गरेपछि आचार्यले उक्त भनाईलाई असामान्य गम्भीर र राष्ट्रहित विपरीत भएको बताउनु भएको छ। उक्त अभिव्यक्तिलाई रेकर्डबाट हटाउन पनि नेकपाले माग गरेको छ भने अभिव्यक्ति फिर्ता लिएर माफी माग्न एमाले माग गरेको छ। त्यस्तै अन्य राजनैतिक दलले समेत उक्त अभिव्यक्ति फिर्ता लिन माग गरेका छन्।
0: संसदमा सत्तापक्ष र विपक्ष बीच घम्साघम्सी नियमावली पारित शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूको घम्साघम्सी र विवाद बीच आइतबार राति संसदको नियमावली पारित भएको छ। सभामुख दलप्रसाद अरियालले विपक्षी बेल घेराउ र नाराबाजीका बीच पनि नियमावली पारित भएको घोषणा गरेका हुन्। विपक्षी दलका सांसदहरूले पटक पटक बैठकमा नाराबाजी गर्दै बेल घेराउ गरेका थिए। संसद नियमावली मस्यौदा समितिका सभापति गणेश प्राजुलीले छलफलमा उठेका प्रश्नको जवाफ दिँदासम्म बैठक सामान्य रूपमा चलिरहेको थियो। उनले बोलेपछि सभामुखले छलफल समाप्त भएको भन्दै संशोधनकर्तालाई संशोधन फिर्ता लिन समय दिएका थिए। विपक्षी सांसद नरेन्द्र कुमार केरूङले संशोधन फिर्ता नलिएपछि सभामुखले नियमावली संशोधन फिर्ता प्रस्तावले निर्णयार्थ प्रस्तुत गरे। त्यसपछि उनले उक्त प्रस्ताव फिर्ताको पक्षमा हुने सदस्य र विपक्षमा हुनेहरूलाई विभाजित गरे। सत्तापक्षले हुन्न भने लगत्तै प्रतिपक्षका सांसद सबै आसनबाट उठे। सभामुखले उठ्नुको कारण सोधे। प्रतिपक्षका तर्फबाट कंग्रेसकी सचेतक बासना थापाले प्रतिपक्षको माग अनुसार सबै संशोधन प्रस्तावलाई विषयगत समितिमा लैजानुपर्ने माग गरेकी थिइन् तर सभामुखले प्रतिपक्षको माग सुनवाई गरेनन्। उनले कार्यसूची अघि बढ़ाउने अडान लिए। एमाले सांसद ऐन महरले बोल्नका लागि समय मागे पनि सभामुखले समय दिएनन्। उनले नियमावलीलाई छलफलका लागि फेरि समितिमा नलैजान भन्दै कार्यसूची अघि बढ़ाए। प्रतिपक्षका सांसद उठेर विरोध जनाइरहे। सभामुखले यही बीचमा केरूङको संशोधन प्रस्ताव अस्वीकृत भएको घोषणा गरे। विपक्षी सांसदहरूले नाराबाजी शुरू गरेसँगै मर्यादा पालक अगाडि आएर उभिए। हो हल्ला र नाराबाजीकै बीचमा सभामुखले प्रक्रिया बढ़ाइरहे। प्रतिपक्षको आक्रोश बढ़दै जाँदा संसद र मर्यादा पालक बीच तनाव उत्पन्न भएको थियो। रासुपा सांसद पनि अघि बढ़दा संसदको बैठकमा एक सदस्यले आफू बसेको कुर्सी नै उचालेको देखिन्थ्यो। सांसदहरू कुर्सीमा चढ़दा बैठक अत्यन्तै अमर्यादित र अस्वाभाविक बन्न पुगेको थियो। संसद नियमावली मस्यौदामा 35 संशोधन प्रस्ताव पेश भएका थिए। प्रतिनिधि सभाको गत चैत्र 23 गतेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका उपनेता गणेश प्राजुलीको समय जगतमा संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलका सांसद सम्मिलित 15 नियमावली मस्यौदा समिति गठन भएको थियो। यस्तै नेपाली कंग्रेस सहितका विपक्षी दलका नेताहरू र सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जनताको सर्वोच्च तल्लो संसदमा नआएको भन्दै आलोचना गरिरहेका थिए। यसैबीच आइतबारको संसद बैठकमा उपस्थित भएका प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति भने विपक्षी र विभिन्न व्यक्तिहरूले अहिले आलोचना गरिरहेका छन्। संसदमा सत्तापक्ष र विपक्षी बीच घम्साघम्सी नियमावली पारित शीर्षकमा नागरिक दैनिकमा खबर छ।
1: नियमावली विपरीत प्रधानमन्त्रीसँग प्रश्नोत्तर, सभामुखले गलत व्याख्या गरेको विपक्षीको टिप्पणी शीर्षकमा हिमालय टाइम्समा खबर छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको गलत व्याख्या गरेको आरोप विपक्षीले लगाएका छन्। सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीमा रहेका प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी प्रावधानको संसद बैठकमा गलत व्याख्या गरेको विपक्षीले आरोप लगाएका हुन्। नियमावलीको नियम 56 बढ़ीमा 15 प्रश्न सोध्न पाउने र नियम 58 तीन दिन अगावै प्रश्न बुझाउनु पर्ने स्पष्ट व्यवस्था छ। आइतबारको बैठकमा प्रधानमन्त्रीले आकस्मिक रूपमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन होस् भन्ने चाहेपछि सभामा विपक्षी दलहरूले नियमावलीको विषय उठाएका थिए। त्यसक्रममा एमालेका सांसद गुरू बरालले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रत्येक महिनाको पहिलो साता एक दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्छ बताउनुभयो। साथै एकपटकमा 15 प्रश्न सोध्ने गरी नियमावलीमा व्यवस्था गरिएको पनि स्मरण गराउनुभयो। एमाले सांसद बराललाई जवाब दिँदै सभामुख अर्यालको तर्क थियो, मैले फेरि माननीय सदस्यहरूलाई ध्यानाकर्षण गराए, नियमावलीको कुनै नियममा पनि 15 प्रश्न सोध्न पाउने भन्ने लिखित रूपमा छैन। जबकि प्रतिनिधि सभा नियमावलीको नियम 56 उपनियम 5 यसबारे प्रष्ट लेखिएको छ, जहाँ भनिएको छ यस नियम अन्तर्गत प्रश्न गर्दा एक दिनको बैठकमा बढ़ीमा 15 सदस्यले मात्र प्रश्न सोध्न सक्नेछन् र एउटा सदस्यले सोधेको प्रश्नको जवाब दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाइनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा आकस्मिक रूपमा उपस्थित भएर केही सांसदहरूको प्रश्नको जवाब दिए पनि प्रतिपक्षी दल एमाले र श्रम संस्कृति पार्टीले असन्तुष्टि जनाएका थिए। संसद नियमावलीको पालना अनुसार प्रश्नोत्तर नभएको उनीहरूको आरोप रहेको छ।
0: अर्थमन्त्री डाक्टर सोरी मुवागले आगामी आर्थिक वर्ष 83-84 को बजेट मार्फत उपभोग बढ़ाएर अर्थतन्त्रलाई चलायमान बनाउने रणनीति बनाएका छन्। कर्मचारीको तलबवृद्धि, आयकरको सीमा 10 लाख रूपियाँ पुर्याउने तथा मध्यम वर्गको दायरा विस्तार गर्ने व्यवस्था मार्फत बजारमा माग बढ़ाएर आर्थिक गतिविधि तीव्र बनाउने योजनामा सरकार छ। अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार भेटघाटमा अर्थमन्त्री मुवागले उपभोग बढ़ाएर अर्थतन्त्रलाई चलायमान बनाउनु बजेटको प्राथमिकता रहेको बताए। उपभोग बढ़ाउन आयकरमा छूट दिएको हो। अर्थमन्त्री वाग्रेले भने कर्मचारीको तलब वृद्धिले पनि उपभोग बढ़ाउँछ। उनले आयकरको सीमा वृद्धि तथा कर संरचनामा गरिएको सुधारले मध्यम वर्गलाई राहत पुग्ने र उपभोग क्षमता बढ़दै जाने विश्वास व्यक्त गरेका छन्। सरकारले आगामी आर्थिक वर्षका लागि आर्थिक वृद्धिदर 7% लक्ष्य राखेको छ। यो लक्ष्य पूरा गर्न चुनौतीपूर्ण रहेको टिप्पणी भइरहँदा वाग्रेले प्रतिशतको लक्ष्यलाई केवल बजेटको आकारसँग जोड़ र बुझ्न गलत हुने दावी गरेका छन्। चालू आर्थिक वर्ष 82-83 6% आर्थिक वृद्धिको लक्ष्य राखिएको भए पनि 3.85% मात्रै प्राप्त हुने प्रक्षेपण भइरहेको छ। वाग्रेले सुधार र रूपान्तरणका कार्यक्रमको प्रभाव स्वरूप उच्च आर्थिक वृद्धि हुने दावी गरिरहेका छन्। 21 खर्ब रूपियाँको बजेटले मात्रै आर्थिक वृद्धि निर्धारण गर्छ भन्ने धारणा गलत रहेको उनको दावी छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 3 दिने भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली जाँदै हुनुहुन्छ। भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई दुई देशबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारको महत्वपूर्ण कड़ीका रूपमा हेरिएको छ। गत फागुन 21 गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा झण्डै 2/3 बहुमत प्राप्त गरेर सरकारको नेतृत्व गरिरहेको राजसभा का सभापतिको यो पहिलो उच्च स्तरीय विदेश भ्रमण हो। सभापति लामिछानेको नेतृत्वमा जाने प्रतिनिधि मण्डलमा उहाँकी पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा सहभागी हुनुहुन्छ। भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतका उच्च राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग महत्वपूर्ण भेटवार्ता हुने तय भएको छ। राष्ट्रपति स्रोतका अनुसार यस भ्रमणको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने उच्च स्तरीय भेटवार्ता हो। यसका साथै भारतीय विदेश मन्त्री एस जयशंकर र अन्य वरिष्ठ मन्त्रीहरूसँग पनि उहाँले छलफल गर्नुहुनेछ। जेठ 19 गते भाजपा मुख्यालयमा आयोजना हुने विशेष कार्यक्रममा भाजपाका नेता नितिन नवीनले नेपाली प्रतिनिधि मण्डललाई स्वागत गर्ने कार्यक्रम भएको छ। सबै भेटवार्ता र छलफल सकेर टोली जेठ 20 गते बुधबार स्वदेश फर्कने कार्यतालिका छ।
0: पूर्व पञ्चहरूको उपमा पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा फेरि विभाजनको संघारमा उभिएको छ। पुराना अन्य दलहरू भित्रको आन्तरिक कलह सतहमा आइरहेका बेला पटक पटक एकता र विभाजनको गोलचक्करमा फँसेको राप्रपा फेरि विभाजनतर्फ उन्मुख भएको हो। राप्रपाको 2078 सालको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएसँगै पार्टीबाट अलग भएका कमल थापा गत पुस 16 गते पुरानै घर फर्केका थिए। थापाको प्रवेशसँगै पार्टी बाहिर रहेका सबै शक्ति समेटिएको दावी राप्रपाका नेताहरूले गर्दै आएका छन्। तर पार्टी नेतृत्वको कार्यकौशलप्रति नेता तथा महामन्त्री धवल शमशेर राणा सहितको समूह पनि असन्तुष्ट थियो। फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राप्रपाको नराम्रो पराजयसँगै आन्तरिक विवाद विस्तारै चुलिँदै गएको बेला राणाले आइतबार विज्ञप्ति जारी गरी आफू देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणका लागि लाग्ने बताएका छन्। उनले राष्ट्रवादी शक्ति निर्माणको नयाँ अभियानमा सहभागी हुन समेत आह्वान गरेका छन्। उनले भनेका छन् देशलाई माया गर्ने र देशको समृद्धि चाहने राष्ट्रवादीहरू सहित युवा पुस्तालाई यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्छु। राप्रपालाई विगत 4 वर्षमा जनभावना अनुकूल अघि बढ़ाउने प्रयास आफूले गरेको तर विरोधाभास र सैद्धान्तिक दुविधाका बीच गलत बाटोमा हिँड्न र हिँडाउने नेतृत्वको मान्यताले राप्रपा निर्वाचनमा जनताबाट दण्डित